0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Hyponia. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बीच सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
7: मोबाइल 97460-00454।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गुटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 6 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: मर्सेंग एफएम 95 मेगाहर्ज 95 मेगाहर्ज
4: तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
5: आज 2083 साल असोज 25 गते आइतबार सन् 2026 अक्टोबर 11 तारीक असोज शुक्ल पक्षको प्रतिपदा तिथि आज दशैंको पहिलो दिन घटस्थापना
2: काया कैरन का साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
6: अ कम्प्लीट पाइपिंग सोल्युसन्स
4: आज वार्षिक उत्सव मनाउँदै गरेका बर्दियाको रेडियो टाइगर 99.2 मेगाहर्ज र सिन्धुलीको रेडियो सिद्ध बाबा 98.4 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
5: आजदेखि दशैं शुरू घर जाने यात्रुलाई सड़कले समस्या राति अबेरसम्म हवाई उडान गरिदै धादिङको गलौदीमा आज दिउँसोपछि मात्रै सड़क पूर्ण रूपमा खुल्ने
4: कांग्रेसका नवनिर्वाचित सभापति गगन थापामाथि प्रश्नसँगै जवाफदेताको परीक्षा पार्टीको लोकतान्त्रिक र जनमुखी छवि कायम राख्नु मुख्य चुनौती
7: नेपाली कंग्रेसको जुन पहिचान छ लोकतन्त्रको लड़ाई लड्ने पार्टी जनमुखी कार्यक्रम ल्याउने पार्टी भन्ने एउटा भनाइ छ त्यसलाई कसरी अगाडि बढाउन सक्छन् त्यसले भर पर्छ
5: केही दिन यता रुगाखोकी र ज्वरोका बिरामी बढे धुलो धुवाँबाट बच्न र तातो झोलिलो खानेकुरा खान डाक्टरको सुझाव
4: भारतमा पक्राउ परेका प्रदर्शनकारीलाई तत्काल रिहा गर्न यूएनएचसीआरको आग्रह मुख्य निर्वाचन आयुक्तले राजीनामा नदिएसम्म आन्दोलन निरन्तर रहने सीजेपीको भनाई
5: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज क्यानाडासँग खेल्दै

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा किनकि तपाईँको सपनाले महत्व राख्दछ
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ
1: विशेषताहरू
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह
1: स्थिर वा परिवर्तनीय ब्याज दर दुवै विकल्प उपलब्ध
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। यस वर्षको बडा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बडा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना सहित घट स्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरेर नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि एव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने भनिन्छ। आज बिहान 11:47 घट स्थापनाको शुभ साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
2: वर्षेनी दशैंमा काठमाडौँ उपत्यकाबाट सड़क र हवाई मार्गबाट ठूलो संख्यामा यात्रु बाहिरिने गरेका छन्। यस वर्ष सड़क मार्गबाट 10 लाख र हवाई मार्गबाट झण्डै 30-35 हजार यात्रु बाहिरिने अनुमान छ। तिरुवनन्त राष्ट्रिय विमानस्थलमा दशैंमा आन्तरिक हवाई यात्रुको चाप बढ़ी हुने गर्छ। त्यसका लागि यात्रुले पहिल्यै टिकट बुक गर्ने गरेका छन्। दशैंमा आन्तरिक यात्रुको चाप बढ़ी हुने भएकोले राति अबेरसम्म उड़ान सुविधा दिइने तयारी भइरहेको विमानस्थलका प्रवक्ता संजय कुमारले बताउनु भएको। दशैंका लागि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ अस्ति शुक्रबारदेखि नै खुलिसकेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति बेलुका सड़क भाँसिएपछि टिकट बुकिङ प्रभावित बनेको छ। सड़क अवरूद्ध भएपछि अस्ति निर्धारित संख्यामा यात्रु गन्तव्यतर्फ पठाउन नसकिएको र केही यात्रु फर्किनु परेको राष्ट्रिय यातायात व्यवसाय महासंघका महासचिव डेगनाथ गौतमले बताउनु भएको छ। आजदेखि लामा तथा मध्यम दूरीका यात्रु बसका लागि देशभर चल्न मिल्ने गरी रूट परमिट खुल्ला गरिँदैछ। नियमित रूट बाहेक आवश्यकता अनुसार गाड़ी थप गर्ने योजना रहेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताउनु भएको कान्तिपुर दैनिकले खबर छापेको छ।
1: सड़क मार्गको दुरावस्था र पहिरोको जोखिमका कारण यस वर्ष हवाई यात्रातर्फ यात्रुको आकर्षण झनै बढ़ेको छ। दशैं अवधिभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट करिब 30,000-50,000 यात्रुले काठमाडौँ छाड्ने अनुमान छ। बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स लगायतका कम्पनीहरूले दैनिक 300 भन्दा बढ़ी उड़ान गरिरहेका छन्। तर प्रमुख गन्तव्यका धेरै उड़ानका टिकटहरू पूर्ण रूपमा बुकिङ भइसकेका छन्। उड़ानको माग उच्च र शीर्ष सीमित रहेकाले एयरलाइन्सहरूले सरकारले तोकेको अधिकतम सीमामा टिकट बिक्री गर्दा सामान्य नागरिकका लागि हवाई यात्रा महँगो भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुका देखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्ता काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। भित्तापट्टि नयाँ ट्र्याक खोलिएपछि बीचमा होल्ड भएका अर्थात रोकिएका गाड़ीलाई मात्रै सञ्चालन गर्न दिएको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क बनाउने काम पूरा हुनै बाँकी छ। दुवैतिर रोकिएका गाड़ी पार भएपछि फेरि गाड़ी बन्द गरेर सड़क बनाउने काम हुने र आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने गजुरी प्रहरीको भनाई छ। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकोले अस्ति बेलुकादेखि सड़क पूर्ण रूपमा बन्द भएको हो।
1: दशैंका बेला हुन सक्ने आपराधिक घटना रोक्न नेपाल प्रहरीले चाड़बाड़ लक्षित सुरक्षा योजना लागू गर्दै देशभर निगरानी बढ़ाएको छ। प्रहरीले चाड़बाड़को योजना असोज 21 गतेदेखि लागू गरिसकेको छ। यस अन्तर्गत देशभर 408 ठाउँमा हेल्प डेस्क स्थापना गरिएको छ। सीमावर्ती क्षेत्रका 108 ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ। चाड़बाड़को समयमा हुन सक्ने लुटपाट, ठगी, चोरी, हत्या, हिंसाका घटना रोक्न नेपाल प्रहरीले प्रविधि प्रयोग र प्रहरी परिचालनलाई प्राथमिकतामा राखेको छ। शपिङ सेन्टर खुला तथा हाट बजार, बस पार्क, होटल, रेस्टुरेन्ट, भीड़भाड़ हुने चोक, भित्री गल्ली, यात्रु बाहिरिने नाका, बैंक तथा वित्तीय संस्था लगायतमा सुरक्षा बढ़ाएको छ। सुरक्षा योजना लागू गर्दै प्रहरी कार्यालयहरूले नियमित भन्दा पृथक रूपमा ड्यूटी थालेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
2: दशैं तिहार लक्षित सामान तथा ठूला आयोजनाका उपकरण आयात गर्ने बाटो खुलाउन चीनले तातो पानी नाका सञ्चालनको तयारी गरेको छ। गएको भदौ 15 गतेदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातो पानी नाका केही दिन खुल्ने जानकारी चिनिया पक्षबाट प्राप्त भएको सरकारी अधिकारीहरूले बताएका छन्। तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीका अनुसार चिनिया पक्षले नाका सञ्चालनको तयारी गरिरहेको छ। नाका खुल्ने अपेक्षासँगै तातोपानी भन्सारका कर्मचारी पनि कार्यालय फर्किएका छन्। सीमामा रहेका न्यालम काउन्टीका चिनिया कर्मचारी जाङमु पोर्टबाट धमाधम मितेरी पुल लिपिङ आउने क्रम रहेको जानकारी चिनिया पक्षबाट आएको छ। प्राप्त जानकारी अनुसार अब केही दिनभित्र तातोपानी नाकाबाट आयात शुरू हुन्छ। गिरीले भन्नुभयो, नाका सञ्चालन हुने भएकोले तातोपानी भन्सारका कर्मचारी सबै कार्यालय फर्किसकेका छन्। तातोपानीतर्फ नेपाली भूभागमा 1200 देखि लिपिङसम्मको सड़कमा पहिरो पन्छाएर कोदारी राजमार्गको आवागमन खुलाइसकिएको छ। सड़क डिभिजनले जीर्ण सड़क तथा पहिरोले अवरूद्ध भएका ठाउँ खुलाएपछि अहिले 40 फिटे कन्टेनर समेत आवत जावत गर्न सक्ने अवस्था रहेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपेन्द्र प्रकाश गिरीले बताउनु भएको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।
1: कायाकैरनमा कांग्रेसमा गगन थापाको नेतृत्वबारे राजनीति शास्त्रीको विश्लेषणसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड घुम्नुहोस्। द ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्। 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्के सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
3: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
3: वाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
3: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
4: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
5: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
4: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आजदेखि दशैं शुरू, घर जाने यात्रुलाई सड़कले समस्या, राति अबेरसम्म हवाई उडान गरिँदै धादिङको गलौदीमा आज दिउँसोपछि मात्रै सड़क पूर्ण रूपमा खोल्ने, प्रहरीले शुरू गर्यो चाड़पर्व लक्षित सुरक्षा योजना, तातो पानी नाका छिटै खुलाउने तयारी लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी प्रसंग। नेपाली कांग्रेसको 15 महाधिवेशनले 9 महिना अघि विशेष महाधिवेशनले अघि सारेको नीति र नेतृत्वलाई अनुमोदन गरेको छ। 54% महाधिवेशन प्रतिनिधिको हस्ताक्षरका आधारमा विशेष महाधिवेशनबाट सभापति बन्नुभएका गगन कुमार थापा पार्टी नेतृत्व पंक्तिकै 80% भन्दा बढ़ीको सहभागितामा सम्पन्न नियमित महाधिवेशनबाट सभापति बन्नुभएको छ। विशेष महाधिवेशनको औचित्य समाप्त भएको टिप्पणी गर्दै पूर्व सभापति शेरबहादुर देउवाको समूह समानान्तर महाधिवेशनको पक्षमा लागिरहेका बेला थापाले 15 महाधिवेशन मार्फत त्यसको औचित्य पुष्टि गर्नुभएको हो। हामीले विशेष महाधिवेशनबाट नीति र नेतृत्व बदल्ने जुन कुरा गर्यौं त्यसलाई संस्थागत गर्ने जिम्मेवारी 15 महाधिवेशनले पूरा गरेको छ। हिजो सभापतिमा निर्वाचित भइसकेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा थापाले भन्नुभएको छ, गगन थापाले हासिल गरेको यो उचाइ सत्तामाथिको सशक्त प्रश्न र पार्टीभित्रको विद्रोहबाट निर्माण भएको हो। हिजो अरूलाई प्रश्न गर्ने थापाले अब आफ्नै नेतृत्वमाथि उठेका प्रश्नको जवाब दिनुपर्नेछ। उहाँमाथि प्रश्न गर्ने नयाँ पुस्ता समेत खड़ा भइसकेको छ। कांग्रेसमा गगन थापा नेतृत्वको उदयलाई कसरी हेर्नु भएको छ भनेर साथी कृष्ण शर्माले राजनैतिक विश्लेषक प्राध्यापक डाक्टर लोकराज बराललाई सोध्नु भएको छ।
8: एउटा न्याय नेतृत्व स्थापित भएको छ, मैले यसो हेर्दा नेपालको राजनीतिमा अहिले गगन थापाको लेभलको नेतृत्व छैन, उसले एउटा भित्रै लडेर चाहिँ नेतृत्व लिएको छ, च्यालेन्ज गरेर हात गरेरै लिएको छ। हामीले त वस्तुगत रूपमा हेर्नुपर्छ नि, कसले उसका पार्टीका भनेको कञ्चनदा भनेको नेपाली कंग्रेसका कार्यकर्ताले त गगन थापाको नेतृत्वलाई स्थापित गरिसके, प्रेजेन्टेबल जनताले त हेर्छन्, अनुहार पनि हेर्छन्, क्षमता पनि हेर्छन्, उनीहरू त सबै टेस्ट भइसकेका नेता हो नि त। कृष्णभूमिले मात्रै अहिलेको जमानामा चल्दैन, त्यो त्याग मात्रै गरेर विश्वेश्वर प्रसाद कोइराला भन्दा त्याग गरेको त गणेश मानले थिए त, प्रधानमन्त्री त भएन।
9: नेपाली राजनीतिमा गगन थापामाथि आइपुगेको अर्को थप जिम्मेवारी चाहिँ के हो समग्र रूपमा नेपाली काँग्रेस?
8: नेपाली कंग्रेसको जुन पहिचान छ, लोकतन्त्रको लडाई लड्ने पार्टी, जनमुखी कार्यक्रम ल्याउने पार्टी भन्ने एउटा भनाइ छ, त्यसलाई कसरी अगाडि बढाउन सक्छन्, त्यसको लोकतान्त्रिक छवि कसरी कायम गर्न सक्छन्, नयाँ पिढीका युवा युवतीलाई कसरी आकर्षण गरेर लोकतन्त्रमा समाहित गर्न सक्छन् र पार्टीलाई संगठनात्मक रूपमा कसरी बलियो बनाउन सक्छन् र भोलि परि आउँदाखेरि कसरी उसले आफ्नो संगठन सञ्चालन गर्छन् र भोलि सरकारमा जानु पर्यो भने कसरी आफ्नो भूमिका निर्वाह गर्छन् त्यसले भर पर्छ। त्यसमा धेरै आँकाहरू छन्, जहिले पनि हुन्छन्।
9: नेपाली राजनीतिमा एकता होइन यो मेलमिलापका कुराहरूलाई चाहिँ बारम्बार जोरदारका साथ उठाइने गरिन्छ, तर गगन थापाले विगतदेखि उठाउँदै आएको यो अब राजनीतिक गठबन्धन नगर्ने, गुटबन्दी नगर्ने जस्ता उहाँका प्राथमिकताका एजेण्डाहरू हुन्, यस हिसाबले यो बहुदलीय प्रतिस्पर्धामा नराम्रो प्रभाव पार्छ भन्न सकिने स्थिति हुँदैन?
8: एकदम राम्रो प्रभाव पार्छ, जतिसुकै भने पनि केही न केही गुट भइहाल्छ, भोलि भए पनि त्यो गुट धेरै हुन्छ, परिस्थिति समय अनुसार चल्दै जान्छ। त्यही हो
9: राजसभा लगायतका नयाँ शक्तिहरूसँग उहाँको सहकार्य कस्तो हुनुपर्छ, कसरी अगाडि बढ्नु पर्ला?
8: सहकार अपोजिसन पार्टी हो, अपोजिसन पार्टी र सरकारी पार्टीको जे सम्बन्ध हुन्छ त्यो कायम गर्नुपर्छ, तर प्रतिपक्षमा बस्ने भन्दैमा अब जताभावी बोल्ने गाली गर्ने त्यसो हुँदैन, सौम्य भाषामा सरकारलाई ठिकसँग राख्ने।
9: अब नयाँ शक्तिका रूपमा युवाहरूलाई पार्टीमा केन्द्रित गर्न उहाँ सक्षम रहनु होला?
8: सक्षम हुनुपर्छ।
9: गगन नेतृत्वलाई अबका चुनौतीहरू के हुन्, अलिकति बुदागत रूपमै भन्नुपर्दा
8: चुनौती अहिले अपोजिसन भएकै पार्टी बढाउने, लोकतन्त्रलाई बचाउने, मौका पर्दा सरकारलाई च्यालेन्ज गर्न सक्ने र अरू बेला सहयोग गर्ने त्यो बुदागत ग्रुप बाँकी नि कंग्रेसका पहिलेका उनीहरूले अलिकति च्यालेन्जहरू गर्न सक्छन्, त्यसलाई मिलाउने लाने।
6: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक एवं प्राध्यापक डाक्टर लोकराज बराल। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा अहिले उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुलामा चन्द्र भण्डारी र मधु आचार्यले अग्रता लिनुभएको छ, त्यसै गरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ, महामन्त्री खुलामा प्रदीप पौडेल र अमृत सिंह पुन मगर तथा महामन्त्री महिलामा डिला संग्रौला पन्तले अग्रता लिनु भएको छ।
7: 15 दिन यता काठमाडौँ उपत्यकाका अस्पतालहरूमा ज्वरो र रुगाखोकीका बिरामी बढ़ेका छन्। ज्वरो, रुगाखोकी तथा भाइरल फ्लू सम्बन्धी बिरामीको चाप बढ़ेको अस्पतालहरूले जनाएका छन्। फिजिसियन डाक्टर सरोज गौडेल गर्मीबाट चिसो मौसममा प्रवेश गर्दै गर्दा यो बेला फ्लूका बिरामी स्वाभाविक रूपमै बढ़ने बताउनुहुन्छ। साथै वरपरको वातावरणीय प्रदूषण र धूलो धुवाका कारण पनि फ्लू तथा भाइरल जन्य रोग लाग्ने उहाँले बताउनुभयो। भाइरल फ्लूबाट बच्ने उपाय भनेको मास्क लगाउने, तातो झोलिलो खानेकुरा खाने, फ्लूको भ्याक्सिन लगाउने गर्न सकिन्छ। भ्याक्सिनले एक वर्षसम्म फ्लू हुन दिँदैन। यसबाहेक शारीरिक व्यायाम पनि गर्नुपर्छ, नियमित निन्द्रा पूरा गर्नुपर्छ। भाइरल जन्य रोगहरू सर्ने भएकोले अरू भाइरलको जीवाणु भएका बिरामीबाट टाढा बस्नुपर्छ। तीन चार दिनसम्म पनि ज्वरो कम भएन भने डाक्टरको सल्लाह लिन उहाँको आग्रह छ। भाइरलको ज्वरो सामान्यतया चार पाँच दिनसम्म रहन्छ, त्यसपछि आफै निको हुन्छ। अहिले डेंगू संक्रमण पनि बढ़िरहेको छ, त्यसैले सचेत हुन आवश्यक रहेको फिजिसियन डाक्टर सरोज गौडेलले बताउनु भएको छ। बढ़े रुगाखोकी र ज्वरोका बिरामी शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
6: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
10: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकी हालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं, काट्ने चुस्ने र बाँध्ने नगरौं, बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं, धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्सन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ।

0: मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। चाड़ पर्व होस् वा सामान्य दिन, नेपाली भान्सामा मासु पुग्ने तरिका प्राय उस्तै हुन्छ। पसलमा पुग्ने, रोज्ने र विक्रेताले भनेकै भरमा किन्ने, तर एक किलोको 1600 रूपियाँ तिरेर किनिएको खसीको मासु वास्तवमै खसीकै हो कि होइन, स्वस्थ पशुबाट आएको हो कि होइन भन्ने प्रश्न उपभोक्ताले प्राय गर्दैनन्। अब भने मासु किन्ने यो परम्परागत अभ्यास बदलिने भएको छ। सरकारले हरेक प्रकारको मासुमा छुट्टा छुट्टै पहिचान चिन्ह र स्वास्थ्य परीक्षणको छाप अनिवार्य गर्ने तयारी थालेसँगै उपभोक्ताले मासुको गुणस्तर र वास्तविक पहिचान प्रमाण सहित थाहा पाउने भएका छन्। आउँदो मंगिर 1 गतेदेखि काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाको 21 पालिकामा पशु वधशाला तथा मासु जाँच ऐन 2055 प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तयारी गरिएको छ। त्यसपछि माघ 1 देखि सबै नगरपालिका र 84 साउन 1 गतेदेखि सबै पालिकामा यो कार्यान्वयन गरिनेछ। ऐन कार्यान्वयनसँगै खसी, बाख्रा, भेड़ा, रागा, भैंसी, बंगुर, सुंगुर, खरायो, कुखुरा र हाँसको मासुलाई छुट्टा छुट्टै वर्गीकरण गरी पहिचानयुक्त छाप लगाइनेछ। वर्गीकरणको आधारमा मासु पसलमा चिन्ह समेत राखिने भएकोले उपभोक्ताले पसलमै पुगेर मासुको सहजै पहिचान गर्न सक्नेछन्। अब स्वस्थ मासु मात्र भान्सामा शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
0: भारतमा भइरहेको विरोध प्रदर्शनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयुक्तको कार्यालय यूएनएचसीआरले आग्रह गरेको छ। यो विदेशको खबर। दिल्लीमा हिजो भएको वृहत प्रदर्शनको क्रममा र त्यसभन्दा अघि पक्राउ परेका नेता, नागरिक समाजका सदस्य, वकिल लगायतका विषयमा चिन्ता व्यक्त गर्दै यूएनएचसीआरले तत्काल र बिना शर्त रिहा गर्न भनेको हो। सीजेपीका नेता अभिजित दीपकेलाई प्रहरीले दिल्ली विमानस्थलमा जहाजभित्रै पसेर पक्राउ गरेको थियो भने सीजेपीकै नेताहरू सौरभ दास र आशुतोष राङका सहित अरू केही नेताहरू पनि पक्राउ परेका छन्। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै काँग्रेस जनता पार्टी सीजेपीको नेतृत्वमा जन्तर मन्तरतर्फ अघि बढ़ने क्रममा 1500 भन्दा धेरैको संख्यामा युवा प्रदर्शनकारी पक्राउ परेका दिल्लीको प्रहरी स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा नआएसम्म प्रदर्शनलाई निरन्तरता दिने सीजेपीले जनाएको छ। प्रमुख निर्वाचन आयुक्तमाथि मतदाता नामावलीबाट ठूलो संख्यामा मतदाताहरू हटाइएको आरोप छ, तर भारतको निर्वाचन आयोगले आरोप अस्वीकार गर्दै आएको छ। भारतीय लोकसभामा विपक्षी दलको तर्फबाट नेता राहुल गान्धीले प्रदर्शनप्रति आफ्नो ऐक्यबद्धता रहेको बताउनु भएको छ। उहाँले संविधानको रक्षा तथा भारतीय नागरिकको आवाजको सुरक्षाको लागि आफ्नो संघर्ष निरन्तर रहने बताउनु भएको छ।
1: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समय अनुसार बिहान पाउने 12 बजेदेखि शुरू हुनेछ। नेपालले श्रृंखलामा क्यानाडा र ओमानसँग गरी समान दुई दुई खेल खेल्नेछ। यसमध्ये 3 खेलमा विजय जीत निकाल्न सकेमा नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। 4 मध्ये कम्तीमा 3 खेल जिते नेपाल शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अस्ति भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष 4 पर्ने सम्भावना सकिएको थियो। योसँगै नेपालले अब प्ले अफ खेल्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। लीग टू अंक तालिकामा ओमानको 29 खेलबाट 33 अंक छ, नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा 32 अंक पुग्न सक्छ। अमेरिका 34 खेलबाट 47 अंकसहित लीग टूको च्याम्पियन भइसकेको छ। स्कटल्याण्डको 36 खेलबाट 45 अंक छ भने नेदरल्याण्डसको 32 खेलबाट 38 अंक छ। चौथो स्थानको ओमानको 29 खेलबाट 33, पाँचौंको नामबियाको 35 खेलबाट 31 अंक छ, छैठौंको क्यानाडाको 33 खेलबाट 25 अंक छ। नेपाल 32 खेलमा 24 अंकसहित 7 स्थानमा अहिले रहेको छ भने यूएई 31 खेलबाट 19 अंकसहित अन्तिम अर्थात 8 स्थानमा छ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। गोर्खाको बुढ़ी गण्डकी नदीमा आज ठूलो बाढ़ी आएको त्यहाँका स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जालमा लेखेका छन्। बाढ़ीले सल्लेरी बजार र जगत बजारमा केही क्षति पुर्याएको छ। चुमनुमरी गाउँपालिकाको छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढ़ी आएको आशंका गरिएको छ। अहिले पानीको बहाव बढ़ेको र नदी थुनिने र खोलिने क्रम भइरहेको त्यहाँका स्थानीय बासिन्दाले सामाजिक सञ्जाल मार्फत अहिले जानकारी दिएका छन्।
1: मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। गएको बुधबार, बिहिबार र शुक्रबार देशका धेरैजसो ठाउँमा हल्कादेखि

0: मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। हिजो शनिबार बिहानसम्म पनि काठमाडौँ उपत्यका सहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो। पछिल्लो 12 घण्टामा एक दुई ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। महाशाखाका अनुसार हिजो बेलुका बझाङका एक दुई ठाउँमा हल्का पानी परेको थियो। आज हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ। कोशी बागमती र कर्णाली प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी एक दुई ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
1: मैथिली लिम्बू राईत सहित 13 भाषालाई कामकाजको भाषा बनाउने गरी कोशी प्रदेश सभाले भाषा विधेयक पारित गरेको छ।
0: मलेसियाले नेपाली श्रमिक भर्नाका लागि सूचीकृत 25 म्यान पावर कम्पनीलाई नै निरन्तरता दिने अडानसहित कूटनैतिक नोट पठाएको छ। सूचीकृत 25 कम्पनीलाई नै निरन्तरता दिने मलेसियाको अडान शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: वाणिज्य बैंकहरूले असोजको 18 दिनमा 38 अर्ब रूपियाँ मात्र ऋण विस्तार गरेका छन्। यो दैनिक औषधमा 2 अर्ब 11 करोड़ हो। चाड़पर्वको समयमा कर्जा विस्तार धेरै हुनुपर्नेमा निकै कम भएको खबर कारोबारले लेखेको छ।
0: नेपालमा डिजिटल पेमेन्ट र क्यूआर कोडको प्रयोग तीव्र रूपमा बढ़े पनि वित्तीय अपराध नियन्त्रण र राजनीतिक रूपमा प्रभावशाली व्यक्तिको सूक्ष्म अनुगमनमा प्रविधिको प्रयोग अझै बढ़ाउनु पर्ने आवश्यकता औल्याइएको छ। वित्तीय अपराध निगरानी र जोखिम व्यवस्थापन सम्बन्धी भारतीय प्रविधि कम्पनी जाइग्रामका निर्देशक अनुजित वर्माले ग्रेलिसको जोखिमबाट बच्न नेपालले प्रविधिको प्रयोग बढ़ाउनु पर्ने बताउनु भएको हो। खानु
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: आजदेखि दशैं शुरू, घर जाने यात्रुलाई सड़कले समस्या। राति अबेरसम्म हवाई उडान गरिँदै धादिङको गलौदीमा आज दिउँसोपछि मात्रै सड़क पूर्ण रूपमा खुल्ने।
1: कांग्रेसका नवनिर्वाचित सभापति गगन थापामाथि प्रश्नसँगै जवाफदेहिताको परीक्षा। पार्टीको लोकतान्त्रिक र जनमुखी छवि कायम राख्नु मुख्य चुनौती।
0: केही दिन यता रुगाखोकी र ज्वरोका बिरामी बढ़े। धूलो धुवाँबाट बच्न र तातो झोलिलो खानेकुरा खान डाक्टरको सल्लाह।
1: भारतमा पक्राउ परेका प्रदर्शनकारीलाई तत्काल रिहा गर्न यूएनएससीआरको आग्रह। मुख्य निर्वाचन आयुक्तले राजीनामा नदिएसम्म आन्दोलन निरन्तर रहने सीजेपीको भनाई।
0: र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज क्यानाडासँग खेल्दै।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ कार्टुनमा कालो चश्मा, कालो दाढी, कालो पोशाकमा सजिएका प्रधानमन्त्री जस्तो देखिने मान्छे छन्। त्यहाँ पछाडि भित्तामा लेखिएको छ, यहाँ स्टेटस लेखन विधिबाट हरेक समस्याको समाधान गरिन्छ। अनि तल भुइँमा स्टेटस भनेर लेखिएको ठूलो रकेट छ। रकेटको पछाडि आगो सल्काउन खोज्दै गरेका प्रधानमन्त्री जस्ता देखिने मान्छे भन्दैछन्। खै के को हो, भाडा घटाउनु परे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्डी एफएम 95 मेगाहर्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
6: खाना पनि के खानु, यो विकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
5: रिबन अर्ग्यानिक खाद्य उद्योग बेसीथर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्छुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
9: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एनडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारीको लागि सम्पर्क 0665909996, 98477-69229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठिक

0: नमस्कार देवसुरु रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी डट ओआरजीमा बिहान 6:35 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: निर्माण मर्सिङदी बेसी जल विद्युत आयोजना समयमै सम्पन्न गर्ने दिव्यज्योति हाइड्रो पावरको प्रतिबद्धता, गलत हल्लाको पछि नलाग्न कम्पनीको आग्रह, हातेमालो साकोसको खसी उपहार योजना अन्तर्गत दोर्दी हरिगाउँकी मैता गुरूङ र मर्सिङदी आठकी हिरादेवी खरेललाई खसी उपहार, शनिबार विस्तारहाट अन्तर्गतको 18 पसल अनुगमन, गोर्खाली फ्रेस हाउस एण्ड तरकारी पसल दर्ता बिनालाई सञ्चालन र जनकल्याण साकोसको विशौ साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न, अध्यक्षमा चित्रबहादुर गुरूङ चयन।

0: अब समाचार विस्तारमा दिव्यज्योति हाइड्रो पावर लिमिटेडले लमजुङमा निर्माणाधीन 50 मेगावटको क्षमताको मर्सङ्गदी बेसी जलविद्युत आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। काठमाण्डुमा भएको कम्पनीको 1900 वार्षिक साधारण सभाको अवसरमा लगानीकर्ताहरूलाई विश्वस्त पार्दै आयोजनाले सो प्रतिबद्धता जनाएको हो। कार्यक्रममा बोल्दै दिव्यज्योति हाइड्रो पावर लिमिटेडका संचालक सञ्जीव नेउपानीले 50 मेगावट क्षमताको मर्सङ्गदी बेसी जलविद्युत आयोजना कुनै पनि विरोधका आधारमा नरू किनी दावी गर्नुभयो। आयोजनाका बारेमा फैलाएका भ्रम नपर्न आग्रह गर्दै संचालक नेउपानेले स्वदेशी पुँजी र स्थानीय सहभागितामा आयोजना निर्माण भइरहेकोले समयमै सम्पन्न गरेर विद्युत उत्पादन गर्ने बताउनुभयो। सोही कार्यक्रममा बोल्दै कार्यकारी संचालक इन्द्रमणि त्रितालले ठूला आयोजना निर्माणका क्रममा केही प्रभाव परे पनि मर्सिङदी बेसी आयोजना वातावरणीय तथा सामाजिक प्रभाव न्यूनीकरण गर्न सचेत रहेको बताउनुभयो। जलविद्युत आयोजनाहरू राज्यको नीति निर्देशन र निगरानीमा सञ्चालन हुने भएकोले सोही नीति निर्देशन र निगरानीमा मर्सिङदी बेसी जलविद्युत आयोजनाको काम भइरहेको त्रितालको भनाइ थियो। वार्षिक साधारण सभामा आयोजित प्रगति लगानी पुँजी वृद्धि तथा भावी योजनाबारे छलफल भएको थियो। आयोजनाको निर्माण कार्य आधाभन्दा बढ़ी सम्पन्न भइसकेको कम्पनीको दावी छ। सो आयोजनामा 2600 भन्दा बढ़ी स्थानीयवासीको लगानी रहेको पनि आयोजनाले जनाएको छ। वार्षिक साधारण सभामा पुँजी वृद्धि प्रबन्ध पत्र तथा नियमावली संशोधन संचालक नियुक्ति अनुमोदन र आयोजना सम्बन्धी कर्ज तथा लगानी अनुमोदन लगायतका प्रस्तावमाथि छलफल भएको थियो। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभामा आयोजित उपहार कार्यक्रम अन्तर्गत शनिबार 2 सदस्यले खसी उपहार पाएका छन्। इकाईगत रूपमा साधारण सभा सम्पन्न भएको हातेमालोले उपहार योजना अन्तर्गत प्रत्येक इकाईमा एक एकवटा खसी सहित विभिन्न उपहार राखेको थियो। शुक्रबार मुख्य इकाई अन्तर्गत आयोजित उपहार कार्यक्रममा गोलप्रथाबाट बेसा नौकी बिन्दा बेसीका अर्पणा गुरूङ सदस्य नम्बर 51 करिब 33 किलोको खसी प्राप्त गर्नुभएको थियो। यसै गरी शनिबार र खुदी र भोटेवडा सेवा केन्द्रमा भएको साधारण सभामा 2 सदस्यले खसी अन्य 48 सदस्यले विभिन्न उपहार जितेका छन्। मर्सिङदी गाउँपालिकाको खुदीमा भएको उपहार कार्यक्रममा गोलप्रथाबाट मर्सिङदी 8 बान्द्रेकी हिरादेवी खरेले खसी प्राप्त गर्नुभएको छ। साकोसमा 16-13 सदस्य नम्बर रहनु भएकी खरेले विभिन्न उपहार मध्ये मुख्य उपहार खसी प्राप्त गर्नुभएको हो। उक्त इकाई अन्तर्गत 2 इण्डक्सन चूलो र अन्य 22 चिनी चियापत्ती नुहाउने साबुन लुगा धुने साबुन भाँडा माझे साबुन सरफ र चकलेट लगायतका उपहार प्राप्त गरेका छन्। खुदीमा उपहार विजेतालाई साकोसका अध्यक्ष प्रभुराम प्रधान र संस्थापक शेयर सदस्य एवं मर्सिङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले उपहार हस्तान्तरण गर्नुभएको थियो। यसै गरी हातीमालो बचत तथा ऋण सहकारी संस्थाको भोटेवडा सेवा केन्द्रमा भएको उपहार कार्यक्रममा दोर्दी गाउँपालिका छहरी गाउँकी मैता गुरूङले खसी उपहार प्राप्त गर्नुभएको छ। साकोसमा 31-34 सदस्य नम्बर रहनुभएकी गुरूङले शनिबार आयोजित 16 साधारण सभामा भएको उपहार योजनाको गोलप्रथाबाट खसी उपहार प्राप्त गर्नुभएको हो। त्यसै गरी भोटेवडाका धनबहादुर गुरूङ र सुसेना तामाङले इण्डक्सन चूलो उपहार प्राप्त गर्नुभएको छ। सहकारीले उपहार योजना मार्फत सदस्यहरूलाई विभिन्न प्रकारका उपहार प्रदान गरेको हो। उपहार कार्यक्रममा मुख्य कार्यालय र 2 इकाईमा गरी 3 खसी 8 इण्डक्सन चूलो उपहार प्राप्त गरेका छन् भने मुख्य कार्यालयमा 35 र 2 इकाईमा 25 जनालाई गोलप्रथाबाट विभिन्न उपहार प्रदान गरिएको साकोसका मुख्य प्रबन्धक हिराबहादुर रावलले बताउनुभयो। सदस्यको सक्रिय सहभागिता बढ़ाउने उद्देश्यले साधारण सभामा समयमा उपस्थित भए अन्तिमसम्म बस्ने सदस्यलाई वितरण गरिएको कुपनको आधारमा गोलप्रथाद्वारा उपहार छनौट गरिएको थियो। सदस्यहरूको सक्रिय सहभागिता बढ़ाउनुको साथै सहस्त्रपति अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले पुरस्कार कार्यक्रम सञ्चालन गरिएको मुख्य प्रबन्धक रावलले बताउनुभयो। कार्यक्रममा संस्थाको सदस्यको उत्साहजनक सहभागिता रहेको थियो। लमजुङको बेसी शहरमा दैनिक जसो बजार अनुगमन भएको छ। शनिबार बेसी नगरपालिका 8 स्थित सेरा बजार क्षेत्रका पसलहरूमा अनुगमन गरिएको छ। अनुगमनको क्रममा 1 सैलुन र 17 गरी किराना पसल गरी 18 पसलमा अनुगमन निरीक्षण गरिएको छ। एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुर प्रसाद ढकालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा गोर्खाली फ्रेश हाउस एण्ड तरकारी पसल दर्ता बिना नै सञ्चालन भइरहेको पाइएको छ। उक्त पसललाई एक साताभित्र आवश्यक प्रक्रिया पूरा गर्ने निर्देशन दिएको छ। अनुगमन टोलीले बिक्रीका लागि राखिएका वस्तुको मूल्य सूची भए नभएको, सरसफाईको अवस्था, खाद्य वस्तुको गुणस्तर तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा निरीक्षण गरेको थियो। अनुगमनका क्रममा विशेष गरी लेबल नगरिएका सामान बिक्रीका लागि राखिएको भेटिएको जानकारी प्राप्त भएको छ। अनुगमनको क्रममा व्यवसायीले विगतको अनुगमनमा दिएका निर्देशन पालना गरेको पाइए पनि केही व्यवसाय बेसा नगरपालिका कार्यालयमा सूचीकृत नभएको देखिएको छ। त्यस्ता व्यवसायलाई तत्काल नगरपालिकामा सूचीकृत हुन निर्देशन दिएको छ। साथै व्यवसायलाई उपभोक्ता हित संरक्षण तथा सुरक्षा सम्बन्धी आवश्यक सुझाव समेत प्रदान गरिएको छ। चाडपर्वको समयमा हुन सक्ने मूल्य वृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गरी उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले बजार अनुगमनलाई निरन्तरता दिने अनुगमन समितिले जनाएको छ। अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत माधव प्रसाद वाग्ले, बेसर नगरपालिकाका प्रतिनिधि रेशम बहादुर घिमिरे, जिल्ला प्रशासन कार्यालयका खरिदा दिननाथ अधिकारी, उद्योग वाणिज्य संघका प्रतिनिधि सुनिता केसी मिश्रा, संचारकर्मी तथा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल सम्पत्ति 95 करोड़ पुगेको छ। आर्थिक वर्ष 82-83 कुल सम्पत्ति 95,70,31,628 रूपियाँ र कुल जगेडाको 14,84,07,000 व्यवसाय हजार रूपियाँ पुगेको छ। शनिबार बेस्तरमा आयोजित जनकल्याण चाकुसको 20 औं साधारण सभामा संस्थाको गतिविधि कार्यक्रम तथा आर्थिक विवरणबारे जानकारी गराएको हो। साधारण सभामा साकुसको अध्यक्ष तारा राजघलेको अध्यक्षता एवं मेसर नगरपालिकाका उपप्रमुख पद्मा गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। साधारण सभाको उद्घाटन गर्दै उपप्रमुख गुरूङले सहकारीको आफ्नै नीति नियम र मूल्य मान्यता हुने भएकाले सोको परिधिभित्र रहेर चल्नुपर्ने बताउनुभयो। समुदायमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी आय आर्जनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको सहकारीले विगतका वर्षमा विविध अवरोह पार गर्दै जिल्लाकै अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुर्याएको उहाँले बताउनुभयो। उहाँले प्रत्येक सहकारीले आफ्नो सदस्यहरूसँग निरन्तर संवाद गर्नुको साथै सदस्यको हितको लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुका साथै शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्व काम गर्नुपर्ने र प्रतिवेदनमा जनकल्याणले पनि सो अनुसार काम गरेकोमा प्रशंसा समेत गर्नुभएको थियो। सहकारीले उद्योग, व्यापार, व्यवसायमा कर्ज प्रवाह गर्दै आए पनि ऋणीहरूले उद्देश्य अनुरूप खर्च गरे नगरेको भन्ने विषयमा भने कर्मचारी र पदाधिकारी कार्यालयले अनुगमन गर्नु जरूरी रहेको उहाँको भनाई थियो। जनकल्याण साकोसले मुख्य कार्यालय र 8 सेवा केन्द्र सहित 9 कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ। गत वर्ष 7,47,45,300 रूपियाँ संस्थाको शेयर पूँजी, यस वर्ष 6,91,04,400 रूपियाँ, आर्थिक वर्ष 82-83 71,23,22,551 रूपियाँ निक्षेप संकलन गरेको छ। 46,95,75,192 रूपियाँ ऋण लगानी गरेको छ भने खुद मुनाफा 2,93,563 रूपियाँ रहेको कोषाध्यक्ष पूर्ण सिंह गुरूङले बताउनुभयो। 27 सदस्यबाट शुरू भएको जनकल्याण साकोस हाल सदस्य संख्या 13,536 पुगेको सहकारीका प्रबन्धक जमप्रसाद गुरूङले बताउनुभयो। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: एकीकृत सेवा कार्यालय लमजुङको जनहितमा जारी सन्देश। स्वदेशी श्रम सिप उपयोग गरी लघु, घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म, उद्योग, पर्यटन, होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं।
2: दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची टाँस गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं।
1: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं।
2: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल, नदी नाला, मठ मन्दिर, गुम्बा, मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाह्य पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
1: विस्तृत जानकारीका लागि 0665202 मा सम्पर्क गर्नुहोस्।
2: एकीकृत सेवा कार्यालय लमजुङ।
3: यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
4: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन कृषि तथा पशु हाट बजार सञ्चालक समितिको आयोजनामा असोज 27-29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
3: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
4: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
3: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
4: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
3: थप जानकारीका लागि सम्पर्क 98-560-45-650 र 98-560-79-340।
4: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।
3: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ। सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14-30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई, भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
0: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङ सदरमुकाम बेसरमा मुख्य कार्यालय रहेर जिल्लाका विभिन्न स्थानमा वित्तीय कारोबार गर्दै आएको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा क्याप्टेन चित्रबहादुर गुरूङ चयन हुनुभएको छ। संस्थाको सातौं अधिवेशनबाट गुरूङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन भएको हो। अधिवेशनबाट समितिको उपाध्यक्षमा पुनसिंह गुरूङ चयन हुनुभएको छ भने सचिवमा लक्ष्मी खले र कोषाध्यक्षमा ज्योति गुरूङ चयन हुनुभएको छ। त्यसै गरी कार्य समिति सदस्यहरूमा सुवेदार नरबहादुर गुरूङ, लोकबहादुर खले, टकबहादुर गुरूङ, कमला गुरूङ र गमबहादुर खले चयन हुनुभएको छ। यसै गरी साकुसको लेखा समिति संयोजकमा बेलबहादुर गुरूङ चयन हुनुभएको छ भने लेखा समिति सदस्यमा गौबहादुर गुरूङ र हिमबहादुर गुरूङ चयन हुनुभएको छ। शनिबार संस्थाको 30 साधारण सभा भएसँगै सातौं अधिवेशन भएको हो। संस्थाको विधान अनुसार नवनिर्वाचित समितिको कार्यकाल 4 वर्ष रहने साकुसले जनाएको छ। गोर्खाको चुमनुब्री गाउँपालिका 6 आकस्मिक बाढ़ी आएको छ। गोर्खाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले आज बिहान 4:35 बजेमा ठूलो बाढ़ी आएको खबर पाएको बताउनुभयो। उहाँका अनुसार बाढ़ीले मानवीय क्षति पुर्याएको जानकारी भने अहिलेसम्म प्राप्त भएको छैन। अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो। चुम्नुबुरी गाउँपालिका छ चुम्केको खोलामा पहिरो खसेर थुनिएको र पछि बाढ़ी आएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो। बाढ़ीले तल्लो तटीय क्षेत्रमा पर्ने सलेरी र जगत बजार जोखिममा रहेको स्थानीयले बताएका छन्। जोखिमका कारण कतिपय विस्थापित भएका छन्। बाढ़ी पूर्वानुमान महाशाखाले आकस्मिक बाढ़ी आएकाले सतर्क अपनाउन भन्दै एमएमएस पठाएको छ। लमजुङमा पछिल्ला वर्षहरूमा च्याङ्रको आयात हुन छाडेको छ। केही वर्ष अघिसम्म हिमाली जिल्लाबाट दशैंलाई लक्षित गरेर सयौंको संख्यामा च्याङ्रा आउने गरे पनि पछिल्ला वर्षहरूमा भने च्याङ्रा आयात हुन छोडेको हो। जिल्लामा व्यावसायिक च्याङ्रा उत्पादन नहुँदा हिमाली जिल्ला मनाङ र मुस्ताङदेखि नै व्यवसायहरूले च्याङ्रा आउने ल्याउने गर्दथे। तर अहिले मनाङमा समेत च्याङ्रा उत्पादन कम हुने र उत्पादित च्याङ्रा स्थानीय समुदायमा खपत हुने गरेको छ। सो बाहेक मुस्ताङमा पनि उत्पादित च्याङ्रा हाल मुस्ताङसम्म सहज यातायात सुविधा भएपछि पोखरा हुँदै काठमाण्डुसम्म पुग्ने गरेका छन्। बड़ा दशैंको अवसरमा विविध विधिपूर्वक चढ़ाइने बलि भन्दा पनि मासु खानको लागि पछिल्लो समय च्याङ्रा रोजाईमा पर्न थालेको छ। च्याङ्राको मासु खसी बोकाको भन्दा स्वादिलो र स्वास्थ्यकर हुने हुँदा सबैले दशैंमा च्याङ्राको मासु खानु उपयुक्त हुने कतिपयको भनाइ छ। च्याङ्राले लेकमा पाइने जटीबुटी खाने हुनाले च्याङ्राको मासु स्वादसँगै पोसिलो पनि हुने भएकोले स्वास्थ्यको लागि उपयुक्त मानिन्छ। उत्तरी क्षेत्रमा दशैं लाग्नुभन्दा अघि नै भेड़ा च्याङ्रा प्रशस्त ल्याउने गरिए पनि विगत चार पाँच वर्ष अघिदेखि यसमा कमी हुन थालेको छ। लमजुङमा पहिले तिब्बतदेखि च्याङ्रा धेरै आउने गर्थ्यो, तर अहिले पछिल्लो समय भने च्याङ्राको आयात कम हुन थालेसँगै मूल्य पनि आकाशिएको छ। बाख्रा पालनमा लमजुङ आत्मनिर्भर भएकोले जिल्लामा उत्पादित खसी बोका निर्यात हुन्छन्। मर्सङ्गी समाचार अहिलेलाई तिनै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
5: मुख्य समाचारका प्रायोजक
6: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: निर्माणधीन मार्सङ्गी जलविद्युत आयोजना समयमै सम्पन्न गर्ने दिव्यज्योति हाइड्रो पावरको प्रतिबद्धता, गलत हल्लाको पछि नलाग्न कम्पनीको आग्रह, हातेमालो साकोसको खसी उपहार योजना अन्तर्गत दोर्दी हरिगाउँकी मैता गुरूङ र मर्सङ्गी आठकी हिरादेवी खरेला खसी उपहार, शनिबार बेसर आठ अन्तर्गत अठार पसलमा अनुगमन, कोर्खाली फ्रेस हाउस एण्ड तरकारी पसल दर्ता बिना नै सञ्चालन र जनकल्याण साकोषको 20 वार्षिक साधारण सभा तथा 7 अधिवेशन सम्पन्न, अध्यक्षमा चित्र बहादुर गुरूङ चयन। बिहान 6:35 बजेको मर्सङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
2: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
1: जान त जाने, बरु कहाँ जाने होला खै।
2: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
3: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थायी दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सदैव भरी लाए
1: यो मोबाइल ले पनि तनाव दियो भने
2: हैन के तनाव दियो ए खुशी
1: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
2: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
3: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
4: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
2: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमन्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका शैली तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-520-209
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
3: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
1: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
3: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840098261
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 7 बजेको छ
8: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
1: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
0: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: me a extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस् मादक पदार्थ सेवन गरेर सवारी नचलाउ
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस् सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्
5: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस् यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909 0665203070 वा 590370 जानकारी गराउनुहोस्
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ
4: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ
4: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू इन्डोर प्लान्टहरू अर्नामेन्टल प्लान्टहरू विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ
4: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ
6: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9560 46244

0: ओहो दाई, तपाईले कति टाढो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै विश्वसभा नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै संचालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: हैन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्जुङ।
7: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी को लागि सम्पर्क 066-590-999, 9847-69-2029। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
8: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: खोजी खोजी समेट्ने छौ, कोही छ भने कहीँ छुटेको।
1: जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको 20 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
2: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीसर लमजुङको 20 वार्षिक साधारण सभा इकाईगत रूपमा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्य महानुभावहरूलाई साधारण सभामा अनिवार्य उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गरिन्छ।
1: साधारण सभा हुने मिति, समय र स्थान:
2: बेसीसर कार्यालय, असोज 24 गते, शान्तिटोल आमा समूह भवन, शान्तिटोल, बिहान 11 बजे।
1: असोज 25 गते संस्थाको कार्यक्रम हलमा प्रतिनिधिहरूद्वारा साधारण सभाको निर्णय प्रमाणीकरण गरिनेछ।
2: श्री जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसी सहर लम्सुङ।
3: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्या मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
4: ओ अस्मी हेर्न, दुलैले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औँठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है, मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
5: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
6: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
7: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
6: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
7: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
6: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
7: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
8: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसर नगरपालिका 7 त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
9: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: औठीलाई दिने।
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9856-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Extreme energy drink.
1: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त।
2: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
1: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
2: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
3: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
4: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461 26344, 98461 26344।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856774486। एकीकृत सेवाकार्यालय लमजुङको जनहितमा जारी सन्देश।
4: स्वदेशी श्रम सिप उपयोग गरी लघु घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म, उद्योग, पर्यटन, होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं।
3: दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची जाँच गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं।
4: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं।
3: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल, नदी नाला, मठ मन्दिर, गुम्बा, मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाहिर पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
4: विस्तृत जानकारीका लागि 0665202 सम्पर्क गर्नुहोस्।
3: एकीकृत सेवा कार्यालय लमजुङ।
5: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई, भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
6: दुनियाँभर म जहाँ गए पनि यसलाई चाहिँ सम्हालेर राखे, तिमीसँग कुनै दिन पक्कै भेट हुन्छ अनि दिन्छु भनेर।
7: यसले आफ्नो जोडी कहिले पाउँछ भनेर मैले पनि यसलाई सम्हालेर राखिरहेको।
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही आउँदो शुक्रबार 16 भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 चमेलीको पोए।
8: होस् गरे होस् त चमेली, यो लगन मान्छेको त केही भर हुन्न।
5: कलाकारहरू सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी लगायतका कलाकारको प्रस्तुति। साथै दिउँसो 3 र साँझ 6 नेपाली कथानक चलचित्र चंगुल।
9: को खाली राखेर काख भरेको थिए, त्यही काखले आज रित्त भयो।
10: यस्तै अवस्था रहिरह्यो भने यसले आगामी चुनावमा अप्ठ्यारो पार्न सक्छ।
5: कलाकारहरू रवि कार्की, लाया संग्रौला, लक्ष्मीनाथ तिमिल सिन्हा, राम गौतम लगायतका कलाकारको प्रस्तुति।
11: हिजोको आन्दोलनमा मात्रै 23 विद्यार्थीहरू मारिए, जो मारिए पनि नेपाली नै त थिए।
12: सारा नेपालीहरूको सपना आकाशमा, मुटुहरू बाकसमा हुन्छ। भगवानले हाम्रो बच्चाहरूलाई बाकसमा नपठाओस्, यो सिस्टम रोकिनै पर्छ।
5: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497738798।

0: ayah, mari ni ama, ayah ni,
1: ये भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हाडझोली नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9845056780
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
7: एक्सट्रीम इनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: जय श्री राम जय श्री राम।
1: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
0: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
1: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
0: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
1: हो नि भाउजू।
2: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
2: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
2: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
3: प्रोभाइडर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै लमजुङ।
4: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने विशिसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
9: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा बनाऊ हराभरा।
3: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
3: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
3: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98560 46244।

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ,

0: जान त जाने बरु कहाँ जाने होला खै?
1: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065677272।

0: California.
1: Extreme energy drink.
2: बिस्तारै जानु ए महिलाले ट्रेक्टरले रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ. कति राम्रा टिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता. होइन, कहाँबाट ल्याएछ महिला?
3: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको.
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टीभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ. आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ. सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ.
2: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सहर साथ लमजुङ.
3: आल्मुनियमका लागि बेसी सहर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सहर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ.
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ. सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-74-065.
3: नोट, फल सिलिङ, कारेश बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्.
5: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न.
6: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन. ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ.
5: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा. अब आमा पनि खुसी, बुहारी पनि खुसी. हाम्रै बेसी सहर 8 रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि.
7: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेजार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ.
8: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ. धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्.
3: लिभन अर्ग्यानिक खाद्य उद्योग, बेसी सहर नगरपालिका 8, आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ. प्रोप्राइटर गमबहादुर अधिकारी. मोबाइल 98461-23284 र 98291-80746.
9: हेलो, मर्सेङ्गे FM 95 MHz.

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535, 5204575। विश्वास तपाईँको, सेवा हाम्रो।
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन भान्चोक। फोन 0665204520, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साथ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्
2: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौं अरूलाई पनि सुरक्षित राखौं
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन के तनाव दियो ए खुशी
4: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495 94046 98130949 हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ
6: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
6: थप जानकारीको लागि सम्पर्क 0665909999 98477 69229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको ठीक अगाडि।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
9: मर्सेंग दे पिम
10: 95 मेगाहर्ज। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज क्यानाडासँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। बुढ़ी गण्डकी नदीमा आज बिहान 81 बाढ़ी आएको छ। गोरखाको चुनलुमरी गाउँपालिका छ लोकपा र चुनलिङ बीचमा पहिरो खसेर थुनिएपछि बुढ़ी गण्डकीमा 81 लेदो सहितको ठूलो बाढ़ी आएको हो। चुनलुमरीका स्थानीय बासिन्दा र जनप्रतिनिधिले भोटेकोशीको झल्को दिने गरी बाढ़ी आएको बताएका छन्। एका बिहानै ठूलो आवाजसहित बाढ़ी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा घरबाट निस्केर अग्लो ठाउँमा बसेका छन्। बुढ़ी गण्डकी नदी मिसिने धादिङको बेनीघाटसम्म नै नदी किनारमा नजान र उच्च ठाउँमा सुरक्षित बस्न प्रहरीको आग्रह छ। बुढ़ी गण्डकी नदी आरूघाटमा बाढ़ीले खतरा तह पार गरेको र बढ़दो क्रममा रहेको हुँदा त्रिशुली दोभानसम्म नदी छेउछाउ नजान बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। बाढ़ीले नदी तटीय क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ। बिहानको बाढ़ीले चुमनुमरीको पयू र बगर गाउँका 35 घर बगाएको छ। दोभान, घट्टे खोला, जगत र सल्लेरी गाउँमा ठूलो क्षति भएको चुमनुमरी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरूङले बताउनु भएको छ। चुमनुमरी गाउँपालिका 3 बजारमा बाढ़ीबाट धेरै क्षति भएको छ। बाढ़ीले आरूघाट गाउँपालिकाको सोती र मानबु जोड्ने मोटरेबल पुल बगाएको छ। चुमनुमरी गाउँपालिका 3 सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका 5 माछी खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ। धार्चे गाउँपालिका 5 माछी खोलाको तल्लो बस्तीमा बाढ़ी पस्दा 5-7 घर र 5-7 टहरामा बाढ़ी पसेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार धार्चे गाउँपालिका 3 सल्लेरीका 20-22 घर जोखिममा छन्। बुढ़ी गण्डकीको बाढ़ीले गोरखाको विभिन्न क्षेत्रमा क्षति पुर्याएपछि उद्धारको लागि हेलिकप्टर परिचालन गरिएको छ। गृहमन्त्री सुदन गुरूङले प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन भइसकेको र नदी किनारका बासिन्दालाई सतर्क रहन अनि सुरक्षित ठाउँमा जान आग्रह समेत गर्नुभएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदीमा अस्ति शुक्रबार बेलुकादेखि बन्द रहेको सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुने भएको छ। सड़क भाँसिएको ठाउँको भित्तो काटेर नयाँ ट्र्याक खोल्ने काम गैराती सकिएको छ। सड़कमा दुवैतर्फ रोकिएका गाड़ीले बिहानसम्म पार गराएपछि अहिले फेरि गाड़ी रोकेर सड़क स्तरोन्नतिको काम भइरहेको गजुरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सड़क आज दिउँसोपछि मात्रै पूर्ण रूपमा सञ्चालन हुनेछ। त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकोले अस्ति बेलुकादेखि सड़क पूर्ण रूपमा बन्द भएको हो। मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ। गएको बुधबार, बिहिबार र शुक्रबार देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो। हिजो शनिबार बिहानसम्म पनि काठमाडौँ उपत्यका सहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो। पछिल्लो 12 घण्टामा 1-2 ठाउँमा हल्का वर्षा बाहेक पानी परेको छैन। महाशाखाका अनुसार हिजो बेलुका बझाङका 1-2 ठाउँमा हल्का पानी परेको थियो। आज हिमाली र पहाड़ी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ। कोशी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी थोरै ठाउँ तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी 1-2 ठाउँमा मात्रै मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपा ललितपुरमा उपसभापति र महामन्त्रीको मतगणना भइरहेको हो। मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुलामा चन्द्र भण्डारीले अग्रता लिइरहनु भएको छ। त्यसैगरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ। महामन्त्री खुलामा प्रदीप पौडेल र अमर सिंह पुन मगर तथा महामन्त्री महिलामा डिला संग्रौला पन्तले अग्रता लिइरहनु भएको छ। सभापतिमा भने गगन कुमार थापा यसअघि नै निर्वाचित भइसक्नु भएको छ। यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिशास्त्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्यकर्म समाप्त गरी नजिकैको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात जौ रोप्ने गरिन्छ। यो कार्यलाई जमरा राख्ने पनि भनिन्छ। आज बिहान 11:47 घटस्थापनाको शुभ साहित रहेको नेपाल पञ्चाङ निर्णायक विकास समितिले जनाएको छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कार्तिक 4 विजया दशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादको रूपमा टीका जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्जाङभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिण्डर काठमाडौँ उपत्यका विभिन्न 6 ठाउँबाट साट्न पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग संघले दशैंमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सुनिश्चित गर्न जुनसुकै कम्पनीको पनि ग्यास सिलिण्डर तोकिएका केन्द्रबाट साट्न सक्ने गरी व्यवस्था गरिएको जनाएको छ। संघका अनुसार बालाजुको नेपाल ग्यासको उद्योग, पेप्सीकोलाको सगर ग्यासको गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलको एब्रिज तथा सुगम ग्यासको केन्द्र, कलंकीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यासको गोदामबाट उपभोक्ताले जुनसुकै सिलिण्डर साट्न पाउने भएका हुन्। उपभोक्ताको जुनसुकै सिलिण्डर भए पनि बालाजुबाट नेपाल सहित एचपी, गीता, राजधानी र त्रिवेणी, पेप्सीकोलाबाट सगर, सुकेधाराबाट बाबा र श्री ग्यास, सिफलबाट एब्रिज र सुगम, कलंकीबाट साईबाबा र श्रीकृष्ण तथा हरिसिद्धिबाट श्रीराम ग्यास पाउनेछन्। तोकिएका यी ठाउँबाट फरक कम्पनीको सिलिण्डर सार्दा पनि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नु नपर्ने संघले जनाएको छ। नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासंघको सहकार्यमा बिहान अहिले 9:30 बजेदेखि बेलुका 4 बजेसम्म साटेर ग्यास लिन सकिने भएको छ। बजारमा अहिले 58 ग्यास उद्योगका सिलिण्डर छन्। उपभोक्ताले ग्यास सार्दा आफ्नो पहिचान खोल्ने विवरण तथा मोबाइल नम्बर अभिलेखका रूपमा राख्नुपर्ने पनि संघले जनाएको छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादमा रहेको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो आक्रमण भएको छ। साउदीको नागरिक उड्डयन प्राधिकरण जीएसीएले आज बिहान निकालेको विज्ञप्ति अनुसार हिजो बेलुका किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण भएको हो। आक्रमणबाट 12 जनाको ज्यान गएको र कम्तीमा 300 जना घाइते भएका छन्। आक्रमणबाट 4 जना साउदीका नागरिक तथा अरू 2 बंगलादेशी सहित 8 विदेशी नागरिकको ज्यान गएको साउदी अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ। आक्रमणमा हुथी विद्रोही समूहको संलग्नता रहेको आशंका गरिएको छ, तर उसले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएको छैन। बितेका 20 दिनमा रियाद विमानस्थलमा हिजो 4थो पटक आक्रमण भएको हो। इरान समर्थित हुथी समूहले साउदी हवाई क्षेत्र प्रयोग नगर्न उड्डयन कम्पनीहरूलाई चेतावनी दिँदै आएको छ। पछिल्लो आक्रमणबाट घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। मानवीय सहित भौतिक संरचनामा पनि क्षति पुगेको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले आज क्यानाडासँग खेल्दैछ। यो खेल ओमानको अल अमिरातमा नेपाली समयअनुसार बिहान 12:15 बजेदेखि शुरू हुँदैछ। नेपालले श्रृंखलामा क्यानाडा र ओमानसँग गरी समान 2-2 खेल खेल्नेछ। यसमध्ये 3 खेलमा विजयी जित निकाल्न सकेमा नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता सुरक्षित रहन सक्छ। 4 मध्ये कम्तीमा 3 खेल जिते नेपाल शीर्ष 6 भित्र पर्दै एक दिवसीय मान्यता सुरक्षित हुन सक्छ। अस्ति भएको लीग टू अन्तर्गतको खेलमा ओमानले क्यानाडालाई हराएसँगै नेपाल शीर्ष 4मा पर्ने सम्भावना भने सकिएको थियो। योसँगै नेपालले अब प्लेअफ खेल्नेछ। नेपालले सन् 2018 जिम्बाब्वेमा भएको विश्वकप छनौटबाट एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो। लीग टू अंक तालिकामा ओमानको 29 खेलबाट 33 अंक छ, नेपालको 32 खेलबाट 24 अंक मात्रै छ र नेपालले अब बाँकी सबै खेल जित्दा 32 अंक पुग्न सक्छ। नेपाल अहिले 7 स्थानमा छ। चारभन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बूढ़ी गण्डकीमा आएको बाढ़ीले केही घर र पुल बगायो, बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाड़ी बन्द गरेर सड़क बनाइदिई दिउँसोपछि पूर्ण रूपमा खुलाउने तयारी। बड़ा दशैं शुरू, आज घर घरमा घटस्थापना गरिँदै आजदेखि काठमाण्डुका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने। साउदी अरबको रियाद विमानस्थलमा आक्रमण, 12 जनाको ज्यान गयो, 300 जना भन्दा धेरै घाइते। र विश्वकप क्रिकेट लीग टूमा नेपालले आज क्यानाडासँग खेल्दै।
2: एनबीएल सर्वसुलभ आवास कर्जा। अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
3: परिवर्तनीय ब्याज दरमा 7.91% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा
3: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
3: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ।
1: स्मार्ट अपग्रेड घरमा लकी सरप्राइज चाडमा
0: शर्तहरू लागू हुनेछन्।

0: आपको एकमात्र डीटीएच के बाद डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: साली नदी को सीर,
3: मणि चूड को काक,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजिकै
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 59 54 81। वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्झ्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। दशैं तिहार छठ लगायत चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यका मठ मन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिंगारिएका छन्। मैतीदेवी नक्साल भगवती लगायतका मन्दिरमा विभिन्न रंगका बत्ती जडान गरिएपछि धार्मिक स्थलको सौन्दर्य थपिएको हो। बेलुका बत्तीको उज्यालोमा मन्दिरको दृश्यावलोकन गर्न तथा पूजाका लागि आउने भक्तजनको चहल पहल बढ़ेको छ। मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव रमेश खड्गीले भक्तजनको उपस्थिति बढ़न थालेको बताउनुभयो। गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभा भगवती र बंगलामुखी लगायत शक्तिपीठमा पनि दशैंको अवसरमा भक्तजन दर्शन तथा पूजाका लागि पुग्ने गरेका छन्। मन्दिर तथा आसपासका सड़कमा गरिएको सजावटले काठमाडौँ उपत्यकाको वातावरण चाडपर्वमय बनेको छ। काठमाडौँ महानगरपालिकाले नियमित खोप सेवा सञ्चालन गर्ने स्वास्थ्यकर्मीलाई 5 दिने खोप सम्बन्धी तालिम दिएको छ। महानगरपालिकाको स्वास्थ्य सेवा विभागका अनुसार नागरिकमा खोपको पहुँच विस्तार, सेवा सुदृढीकरण, तथ्याङ्कको सही प्रयोग र खोप खेर जाने दर घटाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। पहिलो चरणमा शहरी स्वास्थ्य प्रवर्धन केन्द्रका नियमित खोप सेवामा संलग्न 21 जना स्वास्थ्यकर्मी सहभागी भएका विभागले जनाएको छ। दोस्रो चरणमा पनि 19 जनालाई तालिम दिने विभागको भनाई छ। तालिममा खोप व्यवस्थापन, लक्षित जनसंख्या पहिचान, अभिलेख तथा प्रतिवेदन, खोपको आपूर्ति, शीत श्रृंखला व्यवस्थापन र खोप पछिको जोखिम न्यूनीकरण लगायतका विषय समेटिएको स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीले जानकारी दिनुभयो। नेपाली परम्परागत मूर्ति कलाका वरिष्ठ कलाकार स्वर्गीय कालु कुमालेलाई मरणोपरान्त ग्लोबल अवार्ड प्रदान गरिने भएको छ। हिजो ललितपुरमा आयोजित श्रद्धांजली सभामा इन्फिनिटी सर्विस संस्थाले आउँदो नोभेम्बर 1 तारीकमा अवार्ड प्रदान गरिने जानकारी दिएको हो। 1990 साल जेठ 27 गते ललितपुरको ओकुबहालमा जन्मनुभएका कुमालेको 94 वर्षको उमेरमा गएको असोज 6 गते निधन भएको थियो। उहाँले नेपाली परम्परागत मूर्तिकलालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो। उहाँका 600 भन्दा धेरै कलाकृति विश्वका 55 भन्दा धेरै देशमा पुगेका छन्। र भक्तपुरको सूर्यविनायक नगर स्तरीय धिमीबाजा प्रतियोगिता 2083मा सूर्यविनायक नगरपालिका 1 सिरुटारका 2 टोली विजेता र उपविजेता बनेका छन्। सूर्यविनायक गणेश मन्दिर परिसरमा हिजो आयोजित प्रतियोगितामा सिरुटारको नाश धिमे खल प्रथम हुँदै नगद 75,000 रूपियाँ ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै लुनिबा धिमेबाजा खल दोस्रो हुँदै 50,000 रूपियाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो। प्रतियोगितामा सूर्यविनायक नगरपालिका 10 को सिमलटार बाजा खल तेस्रो भएको छ। तेस्रो हुने टोलीले पनि नगद 25,000 रूपियाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। सूर्यविनायक नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरभित्रका 13 वटा धिमेबाजा टोली सहभागी भएका थिए। सहभागी सबै टोलीलाई नगरपालिकाले नगद 5,000 रूपियाँ र प्रमाणपत्र प्रदान गरेको छ। त्यसै गरी सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापाले व्यक्तिगत तर्फबाट सहभागी 10 टोलीलाई थप 5,000 रूपियाँ प्रदान गर्ने घोषणा गर्नुभएको छ। प्रतियोगिताले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। बिहान 9 बजेको राष्ट्रिय र चारभन्झ्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बुढ़ी गण्डकीमा आएको बाढ़ीले केही घर र पुल बगायो। बेनीघाटसम्म नै सतर्कता अपनाउन आग्रह। धादिङको गलौदीमा फेरि गाड़ी बन्द गरेर सड़क बनाइदे। बड़ा दशैं शुरू, आज घर घरमा घट स्थापना गरिँदै आजदेखि काठमाडौँका विभिन्न 6 ठाउँमा जुनसुकै सिलिण्डर साट्न पाइने। र चाडपर्व नजिकैसँगै काठमाडौँका मठ मन्दिर तथा शक्तिपीठमा झिलिमिली। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। बुढ़ी गण्डकीमा बाढ़ी आएको हुँदा धादिङको बेनीघाटसम्म नै उच्च सतर्कता अप्नाउनुहोला।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईको शहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
3: यो मोबाइलले पनि तनावै दियो भन्या
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32।
7: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
8: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 066-520-209।

0: Extreme energy drink.
1: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो

0: मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लमजुङ।
1: हेलो, मर्स्याङदी एफएम 95 मेगाहर्ज

0: जोक तौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका साथ युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
10: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक, लमजुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसर नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
8: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856646662।
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Mania Extreme Energy Drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: लाइदिने।
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ, सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 98-5-13-375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
8: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई बिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00271 र 98065-67272।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ट्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664-4021-23-4021-24, मोबाइल 98-41-45-14-48।
5: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8 सेरा लमजुङ, प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-28-186, फोन 0665-20-293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।
4: सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना: मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रुपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665201665 9855 45 248 9841238555 र 9855453357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।
0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 10 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsangdi.org मा बिहान 10 बजेको मर्सङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: देवर समूहको कांग्रेस संघसभा सभापतिमा रामकुमार जिमी सर्वसम्मत। बुढ़ी गण्डकी बाढ़ीले आरूघाट धादिङ जोड्ने पुल बगायो। नेपाली समुदायले अस्ट्रेलियाका प्रधानमन्त्रीले दशैंको शुभकामना साथै बाढ़ी पीड़ित नेपालीसँग एकबद्धता व्यक्त गर्नुभएको छ र हिमाली र पहाड़ी भूभागमा वर्षा र हिमपातको सम्भावना।
1: कार्यालय लमजुङको अनुरोध,
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण पहाड़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन संचालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
1: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
1: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्ज।
1: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ।
0: अब समाचार विस्तारमा। नेपाली कांग्रेसको देवर समूहको संघ सभाको सभापतिमा रामकुमार जिमी जिल्ला सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। शनिबार चैनपुरमा सम्पन्न अधिवेशनले जिमीलाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो। उनी नेपाली कांग्रेस संघ सभाको 15 जिल्ला अधिवेशन तयारी समितिका संयोजक समेत हुनुहुन्छ। नेपाली कांग्रेस संघ सभाका पूर्व सचिव कुमार बाबु अधिकारीका अनुसार अधिवेशनबाट प्रदेश निर्वाचन क्षेत्र कको सभापतिमा कैलाश विष्ट र प्रदेश निर्वाचन क्षेत्र खको सभापतिमा बद्री घिमिरे सर्वसम्मत चयन भएका छन्। अन्य पदाधिकारीको नाम भने खुलाएको छैन। अधिवेशनले 15 केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि तथा प्रदेश महाधिवेशन प्रतिनिधि समेत चयन गरेको अधिकारीले जानकारी दिनुभएको छ। बुढ़ी गण्डकी नदीमा आएको भीषण बाढ़ीले आरूघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगाएको छ। बुढ़ी गण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढ़ीले गोर्खाको आरूघाट र धादिङ जोड्ने पक्की पुल बगाएको इलाका प्रहरी कार्यालय आरूघाटका प्रहरी निरीक्षक अनिल श्रेष्ठले जानकारी दिनुभयो। बाढ़ीले चुङ नुर्वी गाउँपालिका 3 न्याक्चेत स्थित न्याक्चेत सिर्दीबास जोड़ने पुरानो झुलुंगे पुल धार्चे गांवपालिका पांच माछी खोलाबाट केरौजा जोड़ने झुलुंगे पुल र आरूघाट गांवपालिका दुई र तीन जोड़ने सोती स्थित फलामे पक्की पुल पनि बगाएको छ। गृहमन्त्री सुदन गुरूङले विशेष गरी बुढे गण्डकी नदी तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत वहाँले यस्तो आग्रह गर्नुभएको हो। वहाँले लेख्नु भएको छ, विशेष गरी बुढी गण्डकी नदी किनारा तथा तटीय क्षेत्रमा रहेका सिर्दीबास जगत सलेरी खोलबेसी माछाखोला सोती आर्खेत र आरूघाट क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ। हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसूनी वायुको प्रभाव छ। हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी बागमती र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थान तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित माध्यम वर्षाको सम्भावना हुनेछ। त्यसै गरी आज राति हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका केही भूभागमा बिहान पख हुस्सू लाग्ने सम्भावना छ। कोशी बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजीले दशैंको अवसरमा अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई शुभकामना व्यक्त गर्दै नेपालमा आएको बाढ़ीबाट प्रभावित नेपालीहरूप्रति एकबद्धता जनाएका छन्। अक्टोबर 2026 जारी गरेको दशैं विशेष शुभकामना सन्देशमा प्रधानमन्त्री अल्बानीजीले नेपाली समुदायलाई परिवार साथीभाइ र समुदायसँग मिलेर दशैं मनाउन शुभकामना दिनुभएको हो। यस वर्षको दशैं नेपाल तथा विश्वभरका नेपाली समुदायका लागि गहिरो दुःख र शोकका बीच आएको उल्लेख गर्दै उनले बाढ़ीबाट भएको विनाशकारी विनाशपछि उत्पन्न पीड़ा नेपाली समुदायले एक्लै सहनुपर्ने अवस्था नरहेको बताएका छन्। पुनर्स्थापना र पुननिर्माणका लागि आगामी महिनाहरूमा पनि अस्ट्रेलिया नेपाली समुदायको साथमा रहने उहाँको सन्देशमा उल्लेख छ। दशैंले असत्यमाथि सत्य र खराबीमाथि असलको विजयको सन्देश दिने स्मरण गर्दै प्रधानमन्त्रीले यस पर्वका अवसरमा वरपरका मानिसहरूको सद्भाव करूणा उदारता र एकताबाट शक्ति गर्न सकिने प्राप्त गर्न सकिने बताएका छन्। दिव्यज्योति हाइड्रो पावर लिमिटेडले लमजुङमा निर्माणाधीन 50 मेगावाट क्षमताको मर्स्याङदी बेसी जलविद्युत आयोजनामा समयमै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। काठमाडौँमा भएको कम्पनीको 19 वार्षिक साधारण सभाका अवसरमा लगानीकर्ताहरूलाई विश्वस्त पार्दै आयोजनाले सो प्रतिबद्धता जनाएको हो। कार्यक्रममा बोल्दै दिव्यज्योति हाइड्रो पावर लिमिटेडका संचालक संजीव नेपालीले 50 मेगावाट क्षमताको मर्स्याङदी बेसी जलविद्युत आयोजना कुनै पनि विरोधका आधारमा नरोकिने दावी गर्नुभयो। आयोजनाका बारेमा फैलिएका भ्रममा नपर्न आग्रह गर्दै संचालक नेपालीले स्वदेशी पूँजी र स्थानीय सहभागितामा आयोजना निर्माण भइरहेकोले समयमै सम्पन्न गरेर विद्युत उत्पन्न गर्ने बताउनुभयो। सोही कार्यक्रममा बोल्दै कार्यकारी संचालक इन्द्रमणि त्रितालले ठूला आयोजना निर्माणको क्रममा केही प्रभाव परे पनि मर्स्याङदी बेसी आयोजना वातावरणीय तथा सामाजिक प्रभाव न्यूनीकरण गर्न सचेत रहेको बताउनुभयो। जलविद्युत आयोजनाहरू राज्यको नीति निर्देशन र निगरानीमा सञ्चालन हुने भएकोले सोही नीति निर्देशन र निगरानीमा मर्स्याङदी बेसी जलविद्युत आयोजनाको काम भइरहेको त्रितालको भनाइ छ। वार्षिक साधारण सभामा आयोजनाको प्रगति लगानी पूँजी वृद्धि र भावी योजनाबारे छलफल भएको थियो। आयोजनाको निर्माण कार्य आधाभन्दा बढ़ी सम्पन्न भइसकेको कम्पनीको दावी छ। सो आयोजनामा 2600 भन्दा बढ़ी स्थानीयवासीको लगानी रहेको पनि आयोजनाले जनाएको छ। वार्षिक साधारण सभामा पूँजी वृद्धि प्रबन्ध पत्र तथा नियमावली संशोधन संचालक नियुक्ति अनुमोदन र आयोजना सम्बन्धी कर्ज तथा लगानी अनुमोदन लगायतका प्रस्तावमाथि छलफल भएको थियो। हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 16 वार्षिक साधारण सभामा आयोजित उपहार कार्यक्रम अन्तर्गत शनिबार दुईजना सदस्यले खसी उपहार पाएका छन्। एकाईगत रूपमा साधारण सभा सम्पन्न गरेको हातेमालोले उपहार योजना अन्तर्गत प्रत्येक इकाईमा एक एकवटा खसी सहित विभिन्न उपहार राखेको थियो। शुक्रबार मुख्य इकाई अन्तर्गत आयोजित उपहार कार्यक्रममा गोला प्रथाबाट बेसेसह नगरपालिका 9 भीमदा बेसीका अर्पणा गुरूङले करिब 33 किलोको खसी प्राप्त गर्नुभएको थियो। यसै गरी शनिबार खुदी र भोटेउडार सेवा केन्द्रमा भएको साधारण सभामा दुईजना सदस्यले खसी अन्य 48 जना सदस्यले विभिन्न उपहार जितेका छन्। मर्सेङ्गी गाउँपालिकाको खुदीमा भएको उपहार कार्यक्रममा गोला प्रथाबाट मर्सेङ्गी 8 बान्द्रिकी हिरादेवी घलेले खसी प्राप्त गर्नुभएको छ। साकोसमा 16-13 सदस्यता नम्बर रहनुभएकी घलेली विभिन्न उपहार मध्ये मुख्य उपहार खसी प्राप्त गर्नुभएको हो। उक्त इकाई अन्तर्गत 2 जनाले इण्डक्सन चुलो र अन्य 22 जनाले चिनी चियापत्ती नुहाउने साबुन लुगा धुने साबुन भाँडा माझ्ने साबुन सरफ र चकलेट लगायतका उपहार प्राप्त गरेका छन्। खुदीमा उपहार विजेतालाई साकोसका अध्यक्ष प्रभुराम प्रधान र संस्थापक चेयर सदस्य एवं मर्सेङ्गी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले उपहार हस्तान्तरण गर्नुभएको थियो। यसै गरी हातीमा बचत तथा ऋण सहकारी संस्थाको भोटेउडार सेवा केन्द्रमा भएको उपहार कार्यक्रम दोर्डी गाउँपालिका 6 हरिगाउँकी मैता गुरूङले खसी उपहार प्राप्त गर्नुभएको छ। साकोसमा 31-34 सदस्यता नम्बर रहनुभएकी गुरूङले शनिबार आयोजित 16 साधारण सभाबाट भएको उपहार योजनाको गोला प्रथाबाट खसी उपहार प्राप्त गर्नुभएको हो। त्यस्तै गरी भोटेउडारका धनबहादुर गुरूङ र सुसिना तामाङले इण्डक्सन चुलो उपहार प्राप्त गर्नुभएको छ। सहकारीले उपहार योजना मार्फत सदस्यहरूलाई विभिन्न प्रकारका उपहार प्रदान गरेको हो। उपहार कार्यक्रममा मुख्य कार्यालय र 2 इकाईमा गरी 3 जनाले खसी 8 जनाले इण्डक्सन चुलो उपहार प्राप्त गरेका छन्। मुख्य कार्यालयमा 35 जना र 2 इकाईमा 25-25 जनालाई गोला प्रथाबाट विभिन्न उपहार प्रदान गरिएको साकोसका मुख्य प्रबन्धक हीरबहादुर रावलले बताउनुभयो। सदस्यको सक्रिय सहभागिता बढ़ाउने उद्देश्यले साधारण सभामा समय उपस्थित भई अन्तिमसम्म बस्ने सदस्यहरूलाई वितरण गरिएको कुपनको आधारमा गोला प्रथाद्वारा उपहार छनौट गरिएको थियो। सदस्यहरूको सक्रिय सहभागिता बढ़ाउनुका साथै संस्थाप्रति आफ्नोत्व अभिवृद्धि गर्ने उद्देश्यले पुरस्कार कार्यक्रम सञ्चालन गरिएको मुख्य प्रबन्धक रावलले बताउनुभयो। कार्यक्रममा संस्थाका सदस्यको उत्साहजनक सहभागिता रहेको थियो। जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कुल सम्पत्ति 95 करोड़ बढ़ी पुगेको छ। आर्थिक वर्ष 2082-83 कुल सम्पत्ति 95,70,31,628 रूपियाँ र कुल जगडा कोष 14,84,07,000 रूपियाँ पुगेको छ। शनिबार विशेषहरूमा आयोजित जनकल्याण साकोसको 20 वार्षिक साधारण सभामा संस्थाको गतिविधि कार्यक्रम तथा आर्थिक विवरणबारे जानकारी गराएको हो। साधारण सभा साकोसका अध्यक्ष ताराराज घले अध्यक्षता एवं पेशीसह नगरपालिकाका उप प्रमुख पदमा गुरूङको प्रमुख आतिथ्यतामा भएको हो। साधारण सभाको उद्घाटन गर्दै उप प्रमुख गुरूङले सहकारीको आफ्नै नीति नियम र मूल्य मान्यता हुने भएकोले सोको परिधिभित्र रहेर चाल्नुपर्ने बताउनुभयो। समुदायमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी आयार्जनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको सहकारीले विगतका वर्षमा विविध अरोहा अवरोहा पार गर्दै जिल्लाकै अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुर्याएको उहाँले बताउनुभयो। उहाँले प्रत्येक सहकारीले आफ्नो सदस्यहरूसँग निरन्तर संवाद गर्नुका साथै सदस्यको हितको लागि उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुका साथै शिक्षा स्वास्थ्य र सामाजिक उत्तरदायित्वको काम गर्नु र प्रतिवेदनमा जनकल्याणले पनि सो अनुसार काम गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो। सहकारीले उद्योग व्यापार व्यवसायमा कर्ज प्रवाह गर्दै आए पनि ऋणीहरूले उद्देश्य अनुरूप खर्च गरे नगरेको भन्ने विषयमा पनि कर्मचारी र पदाधिकारीहरूले अनुगमन गर्नु जरूरी रहेको उहाँको भनाइ थियो। जनकल्याण साकोसले मुख्य कार्यालय र 8 सेवा केन्द्र सहित 9 कार्यालयबाट सेवा प्रदान गर्दै आएको छ। गत वर्ष 7,07,45,300 रूपियाँ रहेको संस्थाको शेयर पूँजी यस वर्ष 6,91,04,400 रूपियाँ छ। आर्थिक वर्ष 2082-83 71,23,22,051 रूपियाँ निक्षेप संकलन गरेको छ 46,95,172,192 रूपयाँ ऋण लगानी गरेको छ भने खुद मुनाफा 2,93,500 रूपयाँ रहेको कोषाध्यक्ष पूर्ण सिंह गुरूङले बताउनुभयो। 27 जना सदस्यहरूबाट शुरू भएको जनकल्याण साकोषमा हाल सदस्य संख्या 13,536 जना पुगेको सहकारीका प्रबन्धक झमप्रसाद गुरूङले बताउनुभयो। साकोषले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय तथा सेवामूलक तथा सामाजिक कार्यहरू गर्दै आएको जनाएको छ। संस्थाका सचिव क्याप्टेन चित्रबहादुर गुरूङले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष ठाकुर प्रसाद गुरूङले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा विशेषर क्षेत्र विकास क्षेत्र सहकारी समन्वय समितिका अध्यक्ष सावित्र तामाङ, तमु ह्युला छौजदी, गुरूङ जिल्ला कार्य समितिका सचिव गणेश गुरूङ, प्याप्सन लमचुङका उपाध्यक्ष विमल अधिकारी लगायतले मन्तव्य दिँदै सहकारीले सदस्यहरूको आर्थिक विकास र सामाजिक क्षेत्रमा गरेको गतिविधिहरूले समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। कार्यक्रममा साकोषका सल्लाहकार, विभिन्न उपसमितिका पदाधिकारी, कर्मचारी, शेयर सदस्यहरू लगायतको उपस्थिति थियो। वार्षिक साधारण सभाकै अवसरमा उत्कृष्ट कारोबार गर्ने विशेषर 7 का मीनमाया श्रेष्ठ र विशेषर 8 का वीरेन्द्र तामाङलाई सम्मान गरिएको थियो भने यसई परीक्षामा 3.20 जीपीए भन्दा बढ़ी अंक नतिजा ल्याउन सफल 19 जना बाल सदस्यहरूलाई सम्मान गरिएको थियो भने कार्यक्रमका अतिथिलाई पाएको चिनो प्रदान गरिएको थियो। मर्सङ्गदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: एकीकृत सेवाकारलाई लमजुङको जनहितमा जारी सन्देश।
3: स्वदेशी श्रम सिप उपयोग गरी लघु घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म उद्योग पर्यटन होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं।
2: दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची जाँच गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं।
3: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं।
2: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल नदी नाला मठ मन्दिर गुम्बा मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाहिरी पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
3: विस्तृत जानकारीका लागि 0665202 मा सम्पर्क गर्नुहोस्।
2: एकीकृत सेवाकार्यालय लमजुङ।
3: 20 कन्यादेवी कप 2083 सहभागी बनौ। खेलको विकासमा युवाहरूको सहभागिता पर्यटन प्रवर्धनका लागि फुटबल प्रतियोगिता फन्ने नाराका साथ नेपालीहरूको महान पर्व विजयादशमी 2083 पावन अवसरमा मर्स्याङदी 4 मिप्रा स्थित कन्यादेवी युवा क्लबको 20 वार्षिकोत्सवको अवसरमा विगतका वर्षहरूमा झैं यस वर्ष पनि पुरूष तथा महिला फुटबल प्रतियोगिता 2083 आयोजना गरिएको हुँदा देशभरका इच्छुक तथा योग्य फुटबल टीमहरूलाई प्रतियोगितामा सहभागी भई खेलकुदको विकास युवाको सहभागिता तथा पर्यटन प्रवर्धनमा हातेमालो गर्न हुन हार्दिक अनुरोध गर्दछौ। पुरूषतर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 1,15,015 रूपियाँ कप मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 75,075 रूपियाँ कप मेडल र प्रमाणपत्र। सर्वाधिक गोलकर्ता उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोल रक्षकलाई जनाही नगद रू 2,000 ट्रफी र प्रमाणपत्र। सेमी फाइनलमा पुग्ने दुई टीमलाई प्रति टीम नगद रू 10,000। दर्ता शुल्क रू 8,000 प्लस 1,000। महिलातर्फ पुरस्कारहरू। प्रथम पुरस्कार नगद रू 20,020 रूपियाँ कप मेडल र प्रमाणपत्र। द्वितीय पुरस्कार नगद रू 12,012 रूपियाँ कप मेडल र प्रमाणपत्र। सर्वाधिक गोलकर्ता उत्कृष्ट खेलाड़ी र उत्कृष्ट गोलरक्षकलाई जनही रू 1,000 ट्रफी र प्रमाणपत्र। दर्ता शुल्क रू 2,500 प्लस 500।
2: टीम दर्ता मिति पुरूषतर्फ असोज 25 र 26 गते, महिलातर्फ असोज 26 गते साँझ 5 बजेसम्म। उद्घाटन खेल असोज 28 गते बिहान 11 बजे। स्थान मर्स्याङदी गाउँपालिका 4 मिप्रा खेल मैदान। खेलाड़ी संख्या 7+3 10 जना।
3: पुरूषतर्फ अधिकतम 32 टीमलाई मात्र प्रतियोगितामा सहभागी गराइनेछ। त्यसैले आफ्नो टीमको स्थान सुरक्षित गर्न समयमै दर्ता गर्नुहोस्।
2: आयोजक कन्यादेवी युवा क्लब मर्स्याङदी गाउँपालिका 4 मिप्रा लमसुङ। थप जानकारीको लागि सम्पर्क 98467-80098 98458-22018 98467-34821 र 97475-15083।
3: प्रवर्धक मर्स्याङदी गाउँपालिका भुलभुले लमजुङ। सह प्रवर्धक मर्स्याङदी 4 वडा कार्यालय तागरिङ लमजुङ।
2: पर्यटकीय गाउँ मिप्रा जाउँ फुटबल प्रतियोगितामा रमाऊ।
3: 20 कन्यादेवी कप 2083।
4: मर्स्याङदी एफएम 95 मेगाहर्ज।
5: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार।
2: लमजुङको बेसेसहरमा दैनिक जसो बजार अनुगमन भएको छ। शनिबार बेसेसहर नगरपालिका 8 स्थित सेर बजार क्षेत्रका पसलहरूमा अनुगमन गरिएको छ। अनुगमनको क्रममा एउटा सलून र 17 किराना पसल गरी 18 पसलमा अनुगमन निरीक्षण गरिएको छ। एकीकृत सेवा कार्यालयका प्रमुख ठाकुर प्रसाद ढकालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा गोर्खाली फ्रेस हाउस एण्ड तरकारी पसल दर्ता विनय सञ्चालन भइरहेको पाइएको छ। उक्त पसललाई एक साताभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिइएको छ। अनुगमन टोलीले बिक्रीका लागि राखिएको वस्तुको मूल्य सूची भए नभएको, सरसफाईको अवस्था, खाद्य वस्तुको गुणस्तर तथा उपभोक्ता हितसँग सम्बन्धित विषयमा निरीक्षण गरेको थियो। अनुगमनका क्रममा विशेष गरी लेबल नगरिएका सामान बिक्रीका लागि राखिएको भेटिएको जानकारी प्राप्त भएको छ। अनुगमनको क्रममा व्यवसायीले विगतका अनुगमनमा दिइएका निर्देशना पालना गरेको पाइए पनि केही व्यवसाय बेसेसर नगरपालिका कार्यालयमा सूचीकृत नभएको देखिएको छ। त्यस्ता व्यवसायलाई तत्काल नगरपालिकामा सूचीकृत हुन निर्देशन दिइएको छ। साथै व्यवसायलाई उपभोक्ता हित संरक्षण तथा खाद्य सुरक्षा सम्बन्धी आवश्यक सुझाव समेत प्रदान गरिएको छ। चाडपर्वको समयमा हुन सक्ने मूल्य वृद्धि, कृत्रिम अभाव, म्याद गुज्रिएको तथा गुणस्तरहीन वस्तुको बिक्री वितरण नियन्त्रण गरी उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले

0: वचन तथा ऋण सहकारी संस्थाको अध्यक्षमा क्याप्टेन चित्रबहादुर गुरूङ चयन हुनुभएको छ। संस्थाको सातौं अधिवेशनबाट गुरूङको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन भएको हो। अधिवेशनबाट समितिको उपाध्यक्षमा पूर्ण सिंह गुरूङ चयन हुनुभएको छ भने सचिवमा लक्ष्मी घले र को सदस्यमा ज्योति गुरूङ चयन हुनुभएको छ। त्यसै गरी कार्य समिति सदस्यहरूमा सुबेदार नरबहादुर गुरूङ, लोकबहादुर घले, टकबहादुर गुरूङ, कमला गुरूङ र गमबहादुर घले चयन हुनुभएको छ। यसै गरी साकोसको लेखा समिति संयोजकमा बेलबहादुर गुरूङ चयन हुनुभएको छ भने लेखा समिति सदस्यमा गौबहादुर गुरूङ र हिमबहादुर गुरूङ चयन हुनुभएको छ। शनिबार संस्थाको 30औं साधारण सभासँगै 7औं अधिवेशन भएको हो। संस्थाको विधान अनुसार नवनिर्वाचित समितिको कार्यकाल 4 वर्षको रहने साकोसले जनाएको छ। प्रसंगिक समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: देउबा समूहको काँग्रेस संखुवासभा सभापतिमा रामकुमार जिमी सर्वसम्मत, बुढी गण्डकी बारीले आरूघाट धादिङ जोड्ने पुल बगायो। नेपाली समुदायले अस्ट्रेलियाका प्रधानमन्त्रीले दिए दशैंको शुभकामना, बाढ़ी पीड़ित नेपालीसँग ऐक्यबद्धता व्यक्त, र हिमाली र पहाड़ी भूभागमा वर्षा र हिमपातको सम्भावना। बिहान 10 बजेको मर्सङ्गदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज
1: आया मरेनी आमा आया नि
2: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
1: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
2: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
1: जाने त भने हो बाबु खोइ कहाँ जाने कहाँ जाने होला है
2: ल दिदी बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
3: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
4: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
4: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ
3: सम्पर्क फोन 9849068924 9850636780
1: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन के तनाव दियो ए खुसी
1: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
5: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
6: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
7: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
8: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
4: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
4: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
4: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
4: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 9956-602-299।
5: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
6: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
5: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
6: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
5: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
6: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
7: नेपाल ऋण खप्पै बिमगा छ, क्याल्भोलुम प्रविधि से शोभा, आल्मोनियम कोटे सादा थिन, रंगीन जस्ता पाता हुलास, जुरा कलर सान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन, लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
8: हेलो, मर्सिङ्गे FM 95 मेगाहर्ज

0: भएपछि घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Liponia.
1: Extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
6: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
5: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
6: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
7: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लमजुङ
8: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती

0: रेडियो मर्चेंट एफएम 95 मेगाहर्ट्ज।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली बेसिसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: जय सीताराम, जय सीताराम।
6: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
5: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
6: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
5: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
6: हो नि भाउजू।
7: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
1: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
7: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
1: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
7: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
1: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्रीराम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
8: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58074।

0: Media Extreme Energy Drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058160।

0: California. Extreme energy drink.
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर
4: 98560209। जस्ता पाता हुलास जुरा कलर सान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना डुला हुलास मुसम अर्कु तिल दमाइसे
5: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 लम्सुङ।
6: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
5: थप जानकारी लागि सम्पर्क 0665909900, 98477-69229। सेवा मोडल हस्पिटल प्राली बेसिसर 7 सानीमा बैंकको ठिक अगाडि।
7: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेम, गोलो फर्याङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फर्याङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मङ्गलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
11: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सडकको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
12: द्वारा।
13: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
14: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
13: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
14: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
13: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 4 4।

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा चौबिसै घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार छ लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 9841454448।
6: होइन खुसी, के खान्छौ आजकल? त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
7: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
6: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
7: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
6: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
7: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
6: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
1: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
7: महको सेवन स्वस्थ र दीर्घ जीवन।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
10: नेपाल ऋण खप्पै बिमगा छ, क्याल्भोलुम प्रविधि से शोभा, अल्मोनियम कोटेड सादा थिन रंगीन जस्ता पाता, हुलास जुरा कलर छ्यान भन्दा 3 गुणा बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबो मिला, 3 गुणा लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
11: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 12 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: Mania.
1: Extreme energy drink.
2: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
3: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
4: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुन। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
6: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
8: हामी कहाँ फेसियल, नेल आर्ट, मेहेन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
7: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिडमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: तपाईँ अहिले रेडियो मर्सेङ्गी सुन्दै हुनुहुन्छ।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी

0: का लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुस् न।
1: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
0: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेनथान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
7: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।

0: Ayah, morene ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
0: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ। कहिले काहीँ त सास फेर्नै गाह्रो। आया, खै के भयो के?
1: ल दिदी, त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
0: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ? कहाँ जाने होला है?
1: ल दिदी, विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
2: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
3: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
3: केयर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
2: सम्पर्क फोन 98490-68924, 98450-86780।
0: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक, रोशन फ्रेश हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
7: हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।

0: Media.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400 67787

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापा वाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: अया मरेनी आमा यो दाँतले मलाई साह्रै दुख दियो
3: ए दिदी कति अया अया भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई बिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोपाइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 9845000271 र 9865677272
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ
5: अब जापान ट्राई होइन स्योर गरौं
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर अप्रिल जुलाई अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ
6: अनुभवी प्रशिक्षक भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर बेसी सहर आठ नारायण स्थान चोक नबिल बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार छ मिलन चोक
6: सम्पर्क नम्बर 0665902900 मोबाइल नम्बर 9856602900
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
6: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसी सहर नगरपालिका आठ होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ मर्संग दि कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी आइतबारको बसाईमा छौं आइतबारको बसाईमा समय सान्दर्भिक शीर्षकमा कुराकानी गर्छौं र आजको शीर्षकको बारेमा कतिपय साथीले गेस पनि गरिसक्नु भएको छ होला सोच्दै पनि हुनुहुन्छ होला आजदेखि चाहिँ 2083 दशैं चाहिँ शुरू भइसकेको छ आज घटस्थापना हामी घटस्थापनाको बारेमा कुराकानी गर्छौं दशैं लागिसकेको छ दशैंमा के कस्तो तयारीहरू भइरहेको छ त्यो पनि बुझ्नेछौं र त्यो बाहेक पनि दशैं बाहेक पनि के काम गरिराख्नु भएको छ के गरिराख्नु भएको छ भन्ने कुरा पनि आजको बसाइमा हामी सुन्छौं सुनाउँछौं पनि 0665520020 मा तपाईले फोन गर्न सक्नुहुनेछ यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ हेलो नमस्ते गुड आफ्टरनून
1: हेलो नमस्ते गुड आफ्टरनून
0: नमस्ते को बोल्दै हुनुहुन्छ होला
1: म देव बोल्दैछु रिजुरबाट
0: देवजी
1: हजुर
0: ओहो देवजी त एक वर्षपछि जोडिनु भएको हो कि जस्तो लागिरहेको छ त देवजी
1: ओके त्यस्तै भन्नु पर्यो एक वर्षपछि आउँदैछु आज
0: कता हराउनु भएको थियो देवजी
1: म इन्डियातिर थिएँ
0: इन्डियामा हुनुहुन्थ्यो है
1: हजुर
0: अनि कहिले आउनुभयो इन्डियादेखि
1: आज आज बिहान आइपुगेको हजुर
0: ओहो राम्रैसँग आइपुग्नु भयो नि
1: राम्रैसँग आइपुग्यो यात्रा राम्रै भयो
0: दसैँ मनाउनको लागि आउनुभएको होला है
1: हजुर
0: अनि बिहान बिहानै आइपुग्नु भएको हो भन्नुभएको छ अहिले उदयपुरमा घाम पनि लागेको छ देवजीले पानी कतिको पिउनु भएको छ
1: पानी र घाम भन्नै गर्दैन घाम त बगल लागेको छ
0: एकदम चर्को चर्को घाम लागेको छ है
1: हजुर हजुर हजुर मैले कमेन्ट गरिरहन्थे त म इन्डियामा हुँदा अब
0: हजुर हो नि कमेन्ट त गर्नुहुन्थ्यो
1: लाइभ सुनिरहन्थे
0: हजुर एकदमै धेरै खुसी लाग्यो अब त्यताबाट पनि लाइभमा सुनेर कमेन्ट गर्नुहुन्थ्यो है
1: मैले अब के अरे फोन गर्नु नपाए नि लाइक कमेन्ट गरिरहन्थे
0: हजुर त्यसको लागि एकदमै धेरै धन्यवाद अनि यहाँलाई स्वागत पनि छ धन्यवाद पनि छ भन्न चाहन्छु है
1: हजुर हजुर मेरो पनि धन्यवाद मेरो साथीहरू सम्पूर्ण साथीहरूले सुन्नुभएको सुरदारलाई पनि उहाँलाई पनि धेरै धन्यवाद छ
0: अनि आज देवजी कार्यक्रममा जोडिनु भएको छ धेरै समयपछि आजको बसाईको बारेमा जानकारी गराउनु पर्ने होला पक्कै पनि है
1: आज सोमबार आइतबार
0: हजुर अब आइतबार चाहिँ एउटा शीर्षकमा कुराकानी गर्नुपर्ने बोल्नुपर्ने हुन्छ है आजको लागि चाहिँ अब आजदेखि चाहिँ दशैं शुरू भइसकेको छ गणेशजी है सरी देवजी घटस्थापना हो आज चाहिँ अनि घटस्थापनाको बारेमा पनि तपाईँले भन्न सक्नुहुनेछ र घटस्थापना सँगसँगै चाहिँ तपाईँले अब अर्को कुन कुरा गर्न सक्नुहुन्छ भने अब आजै मात्र इन्डियादेखि आउनुभएको छ तपाईँले अर्को कुराहरू पनि सुनाउन सक्नुहुनेछ यो दशैंले चाहिँ हजुरलाई कस्तो अनुभूति दिलाएको छ भनेर पनि आफ्नो कुरा राख्न सक्नुहुनेछ है हजुर भर्खरै मात्रै देवजी जोडिनु भएको थियो उदयपुरबाट र उहाँले आजको बसाईमा कार्यक्रममा कुराकानी गर्दै हुनुहुन्थ्यो अब अलिकति टेक्निकल कारणले गर्दाखेरि चाहिँ फोन अलिकति छिटो काटिएको छ सुन्दै हुनुहुन्छ भने फेरि पनि फोन गरेर कार्यक्रममा जोडिनु होला भन्न चाहन्छु देवजी धेरै समयपछि जोडिनु भएको थियो र कमेन्ट चाहिँ गर्नुहुन्थ्यो इन्डियामा हुँदा पनि आज इन्डियाबाट नेपाल आइसक्नु भएको रहेछ एकदमै धेरै खुसी लाग्यो अब चाहिँ कार्यक्रममा यसरी नै जोडिनु होला भन्न चाहन्छु र आज आइतबारको बसाईमा छौं आइतबारको बसाईमा एउटा शीर्षक राखेर कुराकानी गरिरहेको छौं घटस्थापना सँगसँगै तपाईँले चाहिँ दशैं आइरहँदाखेरि चाहिँ कस्तो किसिमको माहौल छ तपाईँको गाउँठाउँमा र भित्री मनले कस्तो फिल भइरहेको छ कस्तो अनुभव भइरहेको छ भन्ने कुरा पनि तपाईँले भन्न सक्नुहुनेछ र दशैं सबै धेरैले मनाउनुहुन्छ तर सबैजनाले मनाउनुहुन्छ भन्ने पनि हुँदैन र दशैं आइरहँदाखेरि हजुरले दशैं मनाउनु हुँदैन भने चाहिँ हजुर चाहिँ कुन काममा व्यस्त हुनुहुन्छ त्यो कामको बारेमा पनि यहाँले जानकारी गराउन सक्नुहुनेछ एकदमै चर्को घाम लागिरहेको छ प्रशस्त मात्रामा पानी पिउनु होला भन्न चाहन्छु र अहिले चाहिँ एकदमै मौसम परिवर्तनको कारणले गर्दाखेरि पनि रुघाखोकी ज्वरो लाग्ने चाहिँ धेरै भइरहेको छ। आफ्नो स्वास्थ्यको पनि एकदमै त्यसले ख्याल गर्नुहोला भन्न चाहन्छु। र कतिपय साथीहरू चाहिँ किनमेलको लागि आउनु भएको छ होला, घाममा यताउता हिँड्दाखेरि पानी पिउन बिर्सिनु होला, पानी चाहिँ एकदमै प्रशस्त पिउनको लागि पनि अनुरोध गर्न चाहन्छु। र दशैं भन्ने बित्तिकै सबैजनालाई एकदमै नयाँ लुगा किन्ने, नयाँ सामान किन्ने भन्ने मात्रै चाहिँ हाम्रो मानसिकतामा आउँछ। र त्यसो भनिरहँदाखेरि चाहिँ धेरै आवश्यकता भन्दा बढ़ीको लत्ता कपड़ाहरू चाहिँ नकिन्न पनि अनुरोध गर्न चाहन्छु। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिनुहोला। सात दिनको सातै बार फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं। आज पनि एउटा शीर्षक लिएर उपस्थित भइसकेको छु। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला। साथै कार्यक्रम रेडियो मर्सेङ्गीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ। त्यहाँबाट पनि तपाईँले कमेन्ट पठाउन सक्नुहुनेछ भने हाम्रो पात्रोबाट पनि तपाईँले सुन्न सक्नुहुनेछ र तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। हामी तपाईँको कमेन्टलाई लिनेछौ। र यति बेला कमेन्ट गर्नुभएको छ मनको साथी जीवन कार्कीजीले। हजुर पोखरेली नमस्कार, आरामै हुनुहुन्छ बहिनी? सुनिरहेको छु कार्यक्रम पोखराबाट मनको साथी। कार्यक्रम राम्रो लाग्छ रेडियो परिवारलाई। आजको दिन शुभ रहोस् सम्पूर्ण साथीलाई सम्झेको छु। स्वास्थ्यको ख्याल गर्नुहोला। सबैको भलो चाहने मान्छे शुभ दिन भनेर सुट्नु भएको छ। हजुर यहाँले पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। कमेन्ट चाहिँ सधैँ गर्नुहुन्छ, कहिले कसो फोन पनि गर्नुहोला समय जुराएर भन्न चाहन्छु। कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ, खुशी लाग्यो। सम्पूर्ण साथीलाई पनि सम्झिनु भएको छ, यहाँको पनि एकदमै शुभ दिनको कामना गर्न चाहन्छु। शुरूआती चरणमै छौं, थप मनोरञ्जनको लागि एउटा सांगीतिक कोशीले राख्न चाहन्छु, स्वीकार दिनुहोला।

मिठो सांगीतिक कोशुलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला, साथै कमेन्ट पनि पठाउन सक्नुहुनेछ। प्रशस्त मात्रामा पानी पिउनुहोला, एकदमै गर्मी पनि छ। किनमेलको लागि हिँड्दै हुनुहुन्छ भने पनि प्रशस्त पानी पिउनुहोला। कतिपय साथीहरू चाहिँ खेतबारीमा बिजी हुनुहुन्छ होला, कति साथीहरू गाईबस्तु चराउँदै हुनुहुन्छ होला। जुन काममा व्यस्त हुनुभए तापनि प्रशस्त मात्रामा पानी पिउनुहोला र अलिकति फुर्सद पनि छ भने हजुर आजको कार्यक्रममा जोडिन सक्नुहुनेछ। आज चाहिँ हामी एउटा शीर्षक राखेर त्यसमा छलफल गरिरहेको छौं, कुराकानी गरिरहेको छौं। सात दिनको सातैबार फरक फरक बसाएको साथमा हामी उपस्थित हुने गर्छौं। आजको बसाएकोमा चाहिँ कुराकानी गर्नुपर्ने हुन्छ। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते, गुड आफ्टरनून।

0: நடை மாசே கோபா லட்சுமி வாலேசா தேஷ்பாரி திலவாசே கோபா லட்சுமி வாலேசா தேஷ்பாரி திலவாசே கோபா. नमस्ते बहिनी, आज पनि आउँ छु.
1: ओहो नमस्कार सुषमाजी, एकदमै मन खुसी बनाउनु भयो, कति मिठो गीत गाउनु भयो सुरुमै है.
0: म आज घाँस काट्न लाग्छु जंगलको बिचमा, अनि मजाले गीत गाइदिने.
1: कस्तो मजाको गीत गाउनुभयो, मेरो नाम पनि लिनुभयो, म त एकदमै धेरै खुसी छु.
0: धेरै मक्खन नपर्नु नि फेरि.
1: हुन्छ, अनि आज घाँस काट्दै हुनुहुन्छ भन्नुभएको छ, साथी पनि हुनुहुन्छ कि एक्लै जानुभएको हो सुषमाजी?
0: होइन बहिनी, म एक्लै छु आज.
1: एक्लै हुनुहुन्छ, पानी लानु भएको छ कि छैन सुषमाजीले?
0: अनि घरमै खाएर आएको.
1: हजुर,
0: घाँस काटेर घर फेरि घरै खाने.
1: एकदमै गर्मी गर्मी पनि छ है.
0: हजुर, आज यहाँ त शीतल छ कि, जंगलको बिचमा हो.
1: हजुर,
0: अनि घाम छैन, रुखको शीतल छारी छ, त्यही भित्रभित्र घाँस छ. अनि त्यही
1: अनि सुषमाजीले आज घाँस काट्दै हुनुहुन्छ भन्नुभएको छ. हजुरले चाहिँ कुन घाँस काट्दै हुनुहुन्छ सुषमाजी?
0: मैले वंश घाँस हो है बहिनी, भैँसीलाई.
1: हजुर, भनेपछि घाँस काट्दै हुनुहुन्छ है, वनको घाँस.
0: हजुर, वन भन्नाले वन होइन, पहिला चाहिँ खेती लाएकै ठाउँ हो, अहिले फाडिदिएर त वन भएको के.
1: हजुर, अनि आज कार्यक्रममा बसाइको बारेमा जानकारी छ कि छैन सुषमाजी?
0: बहिनी, अब आजबाट दसैँ सुरु भयो है, अब विषय पनि त्यही भन्नु भएको छ.
1: हजुर,
0: दसैँ सुरु भयो, अब दसैँ अब बिहान पूजा आजा गरियो, अब भोलि आज कसैले आज जमारा राख्नुहुन्छ, कसैले भोलि राख्नुहुन्छ, हामी चाहिँ भोलि दृश्यको दिन हेरेर राख्ने चलन छ. अनि आज चाहिँ पूजा आज गरियो जमारा राख्ने ठाउँमा कलश कलश थापेर.
1: हजुर,
0: अनि के अरे नै दसैँ भन्ने नै, अब हुनेलाई चाहिँ दसैँ होला, नहुनेलाई चाहिँ दसैँ नै हो बहिनी है.
1: हजुर, एकदमै हो.
0: बुझ्ने छोरीले त मेरो बाबा मम्मीको आर्थिक अवस्था यस्तै छ भन्नुहुन्छ, ज्ञानी बुझ्ने छोराछोरीले. अनि त्यस्तै नबुझ्ने छोराछोरीले पनि बाबा मम्मीलाई टेन्सन नदिनु अनि नतिराल्नु, अब हामीसँग जस्तो छ त्यस्तैमा रमाउनु, बाबा मम्मीले जस्तो ल्याइदिनुहुन्छ कपडा फाटो चिची पापा भन्ने नाना भन्ने जमाना अब पहिलाको जस्तो त छैन, भए पनि अहिले अब दसैँ भन्ने त अब अस्ति बजार गएको मामुली 20,000 सकियो खतरा खुत्रु, नातिनी बुहारीलाई कपडा सपिङ गर्दैन, आफूले केही ल्याएन, अझ नानीले सराई आफूलाई नै ल्याउनु पर्थेन भनेर. अब जमाना यस्तो छ, महँगी बढेको छ दिनदिनै, एउटा कपडालाई 2,000-2,500 नभए आउँदैन, राम नराम्रोलाई पनि झन् राम्रो लानेले त अब 5,000-6,000 भन्नुहुन्छ. अब एउटा तेलको पोको किन्यो भने 150 रुपियाँ भन्नुहुन्छ होइन. त्यस्तो जमाना छ, अनि जमाना अनुसार चल्नुपर्छ, घाँटी हेरेर हात लिनु, सबै कुरा मिलाएर खानु, अनि धेरै किलो बढी नखानु, अनि स्वास्थ्यलाई खराब गर्छ. अनि जस्तो छ त्यस्तैमा रमाउनु, अनि दुःख नमान्नु, अब दुःख त लाइहाल्छ होइन, अब मनमा केही न केही पीडा भइरहेको हुन्छ, मलाई नै पीडा परिरहेको छ, मेरो छोरी टाढा छ, उहरूको जस्तै मनी भएन, अहिले नै आउँदिनन्. अनि यस्तै हो संसारमा, घर बसेर नै जीविका चल्दैन, पैसा भन्ने कुरा अकरमै हुँदो रहेछ. भन्न चाहन्छु सबैलाई, राम्रोसँग दसैँ मनाउनु, साथीहरू आफ्नो औकात हेरेर गर्नु भन्न चाहन्छु बहिनी, मैले धेरै कुरा त आउँदैन मलाई.
1: हजुर, एकदमै राम्रो किसिमको सुझाव दिनुभएको छ, त्यसको लागि एकदमै धेरै धन्यवाद दिन चाहन्छु सुषमाजी हजुरलाई. अनि ककसलाई सम्झिन चाहनुहुन्छ?
0: सम्झिनु पर्दा त मिठो स्वर छ, भोइस छ, अनि मान्छे नि राम्री हुनुहुन्छ, मिठो परेकी सबैलाई
1: धन्यवाद.
0: एकैसँग बसेर मुस्कुराइरहनु हुन्छ हाम्रो दिदी बहिनी बहिनीलाई पनि आज भोलिको बहिनीले मैले फोन गर्ने बित्तिकै चिन्न थाल्नु भएको खुसी लाग्छ दिदी बहिनीलाई पनि धेरै मिठो सम्झना राम्रोसँग दसैँ मान्नु हुन त आज अरू दिन पनि लाग्ला फोन अहिले सब भर्खर सुरुवात हो भन्न चाहन्छु अनि रेडियो होल टिमलाई मिठो सम्झना मिठो माया भन्न चाहन्छु अनि साथीहरू भन्नुपर्दा भर्खरै मात्रै फोन गर्नुभएको थियो देव भाइ के अरे फोन गरिसकेपछि नै सबैजना ना बोल्नुहोस् भन्न चाहन्छु भाइ इन्डियातिर हुनुहुन्थ्यो आज आइपुग्यो भन्नुभएको छ देव भाइले पनि अनि सेनप्रसाद भाइलाई अनि लक्ष्मी प्रसाद मिश्र भाइलाई अनि केबु छेत्री भाइलाई अनि राम पाण्डे भाइलाई अनि अन्तरे भाइलाई र जीवन कार्की भाइले जीवन मगर अनि शनिशरा अनि मेरा छोरी बुहारीहरू अनि सुनिता गुरुङलाई अनि मुना गुरुङलाई सलिना गुरुङलाई र आइतिश्री बहिनीलाई कृष्ण लामालाई कृष्ण गुरुङलाई अनि सरस्वती बहिनी अनि जिन्ता बहिनी अझ पनि रेडियो सुनेर बस्नु भएको छ अनि यही मैले भनेको कुरा मनन गर्नुहोला धेरै भड्किलो खर्किलो नगर्नुहोला एकपल्ट मात्रै एउटा चाडबाड मात्रै मान्ने होइन ठिकको मान्नुपर्छ भन्न चाहन्छु बहिनी यति भन्दै बिदा बहिनी नमस्ते बाई
1: हजुर हुन्छ नमस्ते बाई बाई भर्खरै मात्रै जोडिनु भएको थियो सुषमाजी हुनुहुन्थ्यो उहाँ चाहिँ घाँस काट्दै हुनुहुन्छ त्यही पनि आजको कार्यक्रममा जोडिनु भएको छ व्यस्तताको बावजुद पनि एकदमै धेरै खुशी लाग्यो फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु भने उहाँले चाहिँ एकदमै राम्रो किसिमको सुझाव दिनुभएको छ हजुरहरूले पक्कै पनि मनन गर्नुहुनेछ सुन्दै हुनुहुन्छ भने एकदमै दशैं भन्ने बित्तिकै दशैं त यत्तिकै विशेष छ त्यसलाई विशेष बनाउन हामीले लुगा धेरै महँगो लुगा किन्नुपर्छ भन्ने जरूरी छैन अब परिवारसँग भेटघाट हुन्छ दशैंसँग भेटघाट हुन्छ दशैं आफैमा चाड भइसकेपछि त्यसलाई विशेष बनाउनको लागि हामीले एकदमै महँगो खर्च गर्नुपर्ने जरूरी छैन हजुरले मनन गर्नुहुन्छ होला कतिपय साथी धेरै बुझ्ने नै हुनुहुन्छ पक्कै पनि धेरै खर्च चाहिँ गर्नु हुँदैन होला पक्कै पनि र यो चाडबाडको बेलामा चाहिँ के हुन्छ भन्दाखेरि मान्छे धेरै हुने भेटभाड हुने अनि खानापिनमा अलिकति तलमाथि हुन सक्छ आफ्नो स्वास्थ्यको पनि एकदमै धेरै ख्याल गर्नुहोला अब खाने रुटिनहरू चाहिँ अलिकति चेन्ज हुन्छ है अनि त्यसमा पनि एकदमै सतर्क हुनुहोला भन्न चाहन्छु र प्रशस्त मात्रामा पानी पिउनुहोला र रमाइलो सुरु हुने दिन आइसकेको छ कतिपय साथीहरूको चाहिँ अब कतिपय स्कूलमा चाहिँ अहिले एक्जाम चलिरहेको छ होला कहिले बिदा भएर गाउँतिर गइसकेको छ होला यहाँले चाहिँ दसैँको बेला चाहिँ निन्द्रा धेरै फाल्ने काम पनि नगर्नुहोला पनि भन्न चाहन्छु र कतिपय ठाउँमा बाटोको अवस्था पनि अलिकति बुझेर यात्रा गर्नुहोला बाटो त्यति राम्रो भइसकेको अवस्था छैन हाम्रो स्थानीय स्तरमा र आजको दशैंमा हामी एउटा शीर्षकमा कुराकानी गरिरहेको छौं आज घट स्थापना अर्थात दशैंको पहिलो दिन यो सँगै अब दशैं चाहिँ शुरू भइसकेको छ घट स्थापनाको बारेमा पनि हामी कुराकानी गर्नेछौ घट स्थापना के हो त यसको हरेक दिनको दशैंको हरेक दिनको एक विशेष महत्व हुन्छ त्यसमा हामी कुराकानी गर्छौं त्यो सँगसँगै हामी चाहिँ दशैंको बेला सबैले दशैं मनाउँछ मनाउनु पर्छ भन्ने पनि हुँदैन कतिपय साथीले दशैं मनाउनु हुँदैन त्यो समयमा चाहिँ हजुरहरूले चाहिँ के गर्नु हुन्छ त कसरी मनाउनुहुन्छ के गरेर बिताउनुहुन्छ भन्ने कुराहरू पनि राख्न सक्नुहुनेछ कामको चटारो पनि छ दशैं दशैं दशैं दशैं भनेर बस्ने कुरा पनि हुँदैन र एकदमै पछिल्लो समयसम्म चाहिँ हामी जुनसुकै चाडबाड विशेष दिनहरूलाई चाहिँ पैसाले मात्रै विशेष बनाउन सकिन्छ भन्ने किसिमको मानसिकता पुग्न सकेको छ अब कति त्यो हुनेले एकदमै धेरै खर्च गर्नुहुन्छ देखावटी गर्नुहुन्छ त्यसले गर्दाखेरि चाहिँ अब देख्नेले पनि अलिकति मन दुखी तुल्याउँछ अब अरूको घरमा त्यस्तो भइरहँदाखेरि आफ्नोमा नहुँदाखेरि सबैले दुःख त लाग्छ नै त्यो पनि भइरहेको अवस्था छ एकदमै नयाँ लुगा लगाउनु पर्छ महँगो डिजाइनर एकदमै मिठो खानुपर्छ भन्ने मानसिकता चाहिँ भएको छ हरेक चाडमा चाहिँ मिठो खानुपर्छ भन्ने चाहिँ भएको छ अहिले चाहिँ त्यो चाहिँ एकदमै सरासर गलत हो त्यो सोच्नु चाहिँ हुँदैन भन्न चाहन्छु र कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले कमेन्ट मार्फत पनि आजको बसाइमा जोडिन सक्नुहुनेछ साथै एकदमै घाम लागेको छ प्रशस्त मात्रामा पानी पिउनुहोला भने यति बेला हामी शुक्रराज रसायनी निर्दोषीले लेख्नु भएको कमेन्टलाई लिनेछौ हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन म पाँच छर हिलेहाङ सात घर भई हाल फिदिन चार डब्ल्यूबाट शुक्रराज रसायनी निर्दोष हो अब जसमा गीत मार्फत साथीभाइले समर्पण गर्नुपर्दा साथीहरू यस प्रकार छन् जीवन सहयात्री कमला रसायली प्रेमकला आचार्य डिकेन्द्र साम्बा हाम्फे अरूणा साम्बा हाम्फे गोपाल भाई चटपटे मनिष शेर्पा गगन तेरथुमे सुनिल लिम्बू सन्चमाया केरुङ तारा शंकर, विनित दाहाल सुवेदी, मनमाया तिमिल सिन्हा, रामकृष्ण एकलयात्री पाँचसरी, स्वर्णिम राई, मुना खड्का, सिम्पल सरिना गुरू, सुप्रिया बान्तवा राई, कविता घतानी, धनु गजमेर, हरपल रोशनी राई, सरस्वती पोखरेल, राजघले मगर, प्याकुली गीता लिम्बू, काली कमला वरिम, दिलु यम्पू राई, हरिमाया चमलगाई, भूपाल दुलाल, अभागी सिर्जना विश्वकर्मा, देवीन किशोर अंजान, भीमनाथ मिश्र दाई, खड्क शंकर मामा, योगेन इमेहांग लिम्बू, भीम घतानी लगायत ए टू जेड राई भन्दै सुटिन्छु बाई बाई भनेर सुट्नु भएको छ शुक्र राज रसाईले निर्दोषी। र यति बेला फेरि परेको साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
2: नमस्कार, गुड आफ्टरनुन।
1: नमस्कार, गुड आफ्टरनुन। कृष्णजी सन्चै हुनुहुन्छ?
2: हजुर, तपाईँ सन्चै हुनुहुन्छ?
1: हजुर, एकदमै धेरै सन्चै छु भन्न चाहन्छु।
2: हजुर,
1: के गर्दै हुनुहुन्छ कृष्णजी?
2: यहाँ अब भान्जा भान्जी अब बुढी अब साला सालीसँग सफा गर्दै हो आज त।
1: ओहो, भनेपछि आज चाहिँ एकदमै आफन्तहरूसँग बसेर गफ गर्दै हुनुहुन्छ है?
2: अनि अब कति अब घरमै मात्र बसेर त्यही भएर अब यसो घुमघाम गरेको
1: हो नि। अब घरमै मात्र बसिरहँदाखेरि चाहिँ अब दिमागमा हरेक किसिमको कुराकानी आउँछ, कहिले कसो चाहिँ अब साथीभाइहरूसँग पनि यसरी कुराकानी गर्नुपर्छ।
2: हजुर,
1: गफ एकदमै मिठो भएर फेरि पानी पिउन बिर्सिनु त भएको छैन।

0: छैन आज के ट्रफिक लियो तपाईँहरूले अब ट्रफिक मार्दै हुनुहुन्छ कि अब के गर्नु त्यो चाहिँ थाहा भएन है आजको अब आइतबारको बसाइमा चाहिँ
1: आज आइतबारको बसाइमा अब एउटा शीर्षकमा कुराकानी गर्छौ भन्ने त थाहा छ होला पक्कै पनि हजुरलाई है अब हामी कुराकानी गर्ने बसाइमा छौ आजको बसाइमा अब आजदेखि दशैं पनि शुरू भइसकेको छ दशैंको पहिलो दिन घटस्थापना हो आज अब घटस्थापनाको बारेमा पनि हजुरले भन्न सक्नुहुनेछ त्यो बाहेक पनि अब दशैं लागिराख्दाखेरि कस्तो अनुभव भइरहेको छ तपाईँलाई त्यो कुरा पनि तपाईँले सुनाउन सक्नुहुनेछ
0: हजुर हुन्छ अब यो हिन्दूको तर्फबाट अब हो तर अब त्यो अब हिन्दूले अब बुद्धलाई अनि क्रिस्चियनलाई अनि अब उसले अब अरूको नराम्रो आफ्नो राम्रो मात्रै भन्नु नि भएन त्यो हामीले नि अब इन्डियामा बस्छ कि सेचौटीको लगाउँछ कि हामीले नि के अरे उसमा जस्तो त अब हुन त छेत्री बाहुनले अब रातो टिको लगाउँछ भने हामी इन्डियामा पनि सेतो टिको लगाउँथ्यो कि दशमी अब दशमीको दिनमा आज त घर स्थापन हो त्यो अब त्यो जमरा उम्राउने यताउतो गर्ने दिन हो कि आज तर अब त्यो अब त्यो सबै धर्मले अब समितै गर्दै अब राम्रै हो जमरा उमार्नु हो त
1: जमरा चाहिँ आमाले चाहिँ उमार्नु भएको छ है
0: हजुर
1: आमाले चाहिँ गर्नुभएको छ भन्नुहोस् त अरू
0: हजुर
1: भन्नुहोस् अरू कुरा भन्नुहोस् त
0: त्यही त अब अरू नराम्रो भन्नु भएन त्यही त मैले इन्डियामा यो खास गरी यो रातो टिका भनेको चाहिँ अब बुद्ध धर्मबाट हो के अरे सेतो टिका लगाउने चाहिँ हिन्दू धर्मबाट चाहिँ अब रातो टिका लगाउने हो त्यो चाहिँ अब आफ्नो आफ्नो के अरे इच्छाको र के अरे अब भनौँ न अब आफ्नो आफ्नो पहिल्यैदेखि चलेको चलन अनुसार हो के अरे त्यही त अब के अरे अरूको धर्मले नराम्रो भन्नु नि हुँदैन अरू अरू धर्मकोले भए पनि के अरे हिन्दू मुस्लिम या के अरे क्रिस्चियनले नै हाम्रो बुद्ध धर्मलाई अब नराम्रो भन्नु नि मिल्छ हामीले अरूलाई नराम्रो भन्नु नि मिल्दैन इच्छा आफ्नो आफ्नो हो के अरे मनाउने के अरे तरिका फरक फरक छ मैले भन्नु त हामी इन्डियामा नि अब सेतो टिका लगाउँथ्यो के अरे आर्मीहरूले त त्यो अरू त अब सुनिरहेको दर्शकहरूले नि अब सुनिरहेकै होला मनाउने तरिका अलग अलग हुन्छ अब अरूको धर्मलाई नराम्रो भन्नु नै मिल्दैन है हामीले भए नि उनीहरूलाई जसले भए नि
1: हजुर
0: हजुर
1: एकदमै हो अब यस्तो नेपाल अब कतिको धेरै धर्म मान्ने जात जातिको हुनुहुन्छ एकअर्कालाई सम्मान गर्नुपर्छ भन्ने कुरा राख्नुभएको छ एकदमै राम्रो कुरा हो अनि यो सँगै हजुरले सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ कृष्णजी
0: सम्झिनु पर्छ सबभन्दा पहिला तपाईँ नै
1: हजुर धन्यवाद
0: सुन्नु नै पाएको छैन प्राविधिकमा हाम्रो दिलुजी नै होला
1: हजुर एकदमै
0: उहाँलाई पनि यहाँ पनि अब दशैं सुरु भयो त्यो चाहिँ अब हुन त यो त अब हिन्दू धर्म त्यही पनि अब अरू धर्मलाई अब नराम्रो सोच्नु पनि हुँदैन भन्दै अब के अरे हाम्रो रेडियो परिवारलाई अनि रेडियो सुनेर बस्ने हुने सबै हिन्दू मुस्लिम बुद्ध जो भने सबै सुनेर बस्नु हुने उहाँहरू सुझाव मैले यही छ सबै साथीहरू कृष्ण लामा भनेर चिन्ने नचिन्ने सबैले भन्दै बिदा हुन्छु ल हस् त बाई
1: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै जोडिनु भएको थियो खुदी बगैचाबाट कृष्ण लामाजी र उहाँले चाहिँ एकदमै राम्रो सुझाव दिनुभएको छ सम्पूर्ण धर्मले चाहिँ एक धर्म मान्ने व्यक्तिले अर्को धर्म मान्ने व्यक्तिलाई चाहिँ सम्मान गर्नुपर्छ हेला गर्नु हुँदैन भन्ने कुरा राख्नुभएको थियो र सम्पूर्ण साथीले सम्झिँदै विदा भइसक्नु भएको छ यति बेला तपाईँको सामु एउटा सांगीतिक कोशीले सँगै छोटो व्यापारिक विश्राम राख्न चाहन्छु स्वीकार दिनुहोला

0: एकीकृत सेवकारलाई लम्सुङको जनहितमा जारी सन्देश।
1: स्वदेशी श्रम सिप उपयोग गरी लघु घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म, उद्योग पर्यटन, होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं।
0: दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची जाँच गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं।
1: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं।
0: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल, नदी नाला, मठ मन्दिर, गुम्बा, मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाहिरी पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
1: विस्तृत जानकारीका लागि 0665202 मा सम्पर्क गर्नुहोस्।
0: एकीकृत सेवाकारलय लमजुङ।
2: दुनियाँभर म जहाँ गए पनि यसलाई चाहिँ सम्हालेर राखे। तिमीसँग कुनै दिन पक्कै भेट हुन्छ अनि दिन्छु भनेर।
3: यसले आफ्नो जोडी कहिले पाउँछ भनेर मैले पनि यसलाई सम्हालेर राखिरहेको थिएँ।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही आउँदो शुक्रबार 16 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे चमेलीको पोए।
4: होस् गरे होस् त चमेली, यो लाउन मान्छेको त केही भरुन्न।
1: कलाकारहरू सुरक्षा पन्त, मुकुन भुजाल, नारायण त्रिपाठी लगायतका कलाकारको प्रस्तुति। साथै दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली कथानक चलचित्र संगुल।
5: को खाली राखेर काख फरेको थिए, त्यही काखले आज रित्त भयो।
6: यस्तै अवस्था रहिरह्यो भने यसले आगामी चुनावमा अप्ठ्यारो पार्न सक्छ।
1: कलाकारहरू रवि कार्की, लाया संग्रौला, लक्ष्मीनाथ तिमिल सिन्हा, राम गौतम लगायतका कलाकारको प्रस्तुति।
7: हिजोको आन्दोलनमा मात्रै 23 जना विद्यार्थीहरू मारिए, जो मारिए पनि नेपाली नै त थिए।
8: सारा नेपालीहरूको सपना आकाशमानी मुटुहरू बाकसमा हुन्छ। भगवानले हाम्रो बच्चाहरूलाई बाकसमा नपठाओस्। यो सिस्टम रोकिनै पर्छ।
1: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665520166 9560445248 9141238555 र 9560445357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।

0: यो छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला, साथै कमेन्ट पनि पठाउन सक्नुहुनेछ। तपाईँले आज आइतबारको बसाईमा छौं, आइतबारको बसाईमा एउटा शीर्षक राखेर कुराकानी गर्ने गर्छौं भने तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले कुराकानी गर्नको लागि फोन गर्न सक्नुहुनेछ। साथै हाम्रो कार्यक्रम फेसबुक लाइभ मार्फत पनि प्रसारण भइरहेको छ रेडियो मर्स्याङ दीको पेजबाट। र यति बेलाको साथी हुनुहुन्छ, हेलो नमस्ते।
1: हेलो लक्ष्मी, नमस्कार, गुड आफ्टरनुन।
0: नमस्कार, गुड आफ्टरनुन। टेकजी हराउनु भयो त धेरै नै।
1: कहाँ हराउनु र लक्ष्मीजी, हराएको छुइनँ नि, सुनेर साथ दिँदैछु।
0: सुनेर साथ दिनुहुन्छ, कमेन्ट पनि गर्नुहुन्छ, तर फोन चाहिँ गर्नु हुँदैन, किन होला?
1: अब कहिले काहीँ यसो साथीहरूलाई पनि त अब पालो दिनु पर्यो नि त।
0: हजुर हो नि, हो अब साथीहरूले पालो दिने भनेर फेरि आफै चाहिँ हराउनु चाहिँ भएन नि फेरि।
1: होइन नि, हराउँदिन नि लक्ष्मीजी।
0: अनि के गर्दै हुनुहुन्छ?
1: हजुर यति बेला चाहिँ अब यहाँ म बसेको ठाउँ उदयपुर, अब चौधनी माता पुरा चाहिँ चर्को चर्को घाम पो लाग्दैछ हो लक्ष्मीजी यहाँ त।
0: हजुर, एकदमै पानी पिउनु होला है।
1: हजुर तपाईँको चाहिँ नि बेलुका चाहिँ झारो झारो नै हुँदैछ, दिउँसो भएपछि चाहिँ घाम लाग्छ। मैले पानी आज चाहिँ नि आज सफी खाएँ, आज ठुलो बदलको एक बदल चाहिँ आज खाइयो पानी खाएको।
0: ओहो, कति राम्रो। अनि कार्यक्रममा जोडिनु भएको छ, एकदमै धेरै खुसी लाग्यो। आजको बसाईको बारेमा जानकारी छ कि छैन हजुरलाई?
1: ए हजुर लक्ष्मीजी,
0: जानकारी छ।
1: हजुर
0: हुन्छ, उसो भए हजुरले कुराकानी गर्न सक्नुहुनेछ। आज हामी दशैंको पहिलो दिन, घर स्थापनाको दिन पनि हो आज है।
1: हजुर लक्ष्मीजी,
0: त्यसको बारेमा पनि कुराकानी राख्न सक्नुहुनेछ। साथसाथै तपाईँले अब दशैं नजिकिँदै गर्दाखेरि कस्तो अनुभूति भइरहेको छ, के कसरी तपाईँले दशैं मनाउने विचार गर्नुभएको छ, त्यो सम्बन्धमा पनि?
1: हजुर, हामीले चाहिँ दशैं मनाउने चाहिँ अब ओमा चाहिँ यो दशैंको दिनमा चाहिँ अब टिका चाहिँ हामीले सेतो पनि लाउँछौँ, अब साथीहरूकोतिर गयो भन्दा यसो रातो टिका पनि त लगाइदिनुहुन्छ, अनि लाउनुहुन्छ। हाम्रो मितबुवाहरूकोमा गयो भने चाहिँ अब त्यस्तै अब रातो टिका त्यस्तैहरू लगाइदिनुहुन्छ। हाम्रोमा गयो भने चाहिँ मितबाउकोतिर त्यस्तै, मित मामाहरू पर्नेकोतिर चाहिँ, अनि मामाहरूकोतिर गयो भने त्यस्तै, दाजुभाइ छरछिमेकीकोमा गयो भने त्यस्तै सेतो टिका नै लाउँछौँ, हामी पनि लाउँछौँ। यो दसैँहरू सबै, दसैँ तिहार सबै हाम्रो सबै मनाउँछौँ लक्ष्मीजी हामी पनि। मेरो हजुर
0: हजुर, एकदमै धेरै खुसी लाग्यो सुनेर है।
1: अनि फेरि हाम्रो पछि हाम्रो यो यस्तो उधौली, यो हाम्रो यो चाहिँ ठ्याक्क पछि माघको एक गते उधौली हुन्छ, त्यो यलेदेङ हुन्छ, अनि त्यो पनि हाम्रो राईहरूको हो, त्यो पनि राईहरूको हाम्रो, त्यो पनि मनाउँछौँ हो त्यो पनि।
0: हजुर हजुर, अनि
1: दसैँ तिहार सबै हामी मान्छौँ। दसैँ तिहारमा अब यो अब अब आफ्नो आफ्नो चेलीको घरमा अब माला लाउनु पनि जान्छौँ, यस्तो त्यतिर हो लक्ष्मीजी।
0: अनि दसैँ कस्तो अनुभव भइरहेको छ तपाईँलाई, रमाइलो भइरहेको छ कि ठिकठाकै जस्तो?
1: मलाई चाहिँ दसैँ चाहिँ अब दसैँ आएको चाहिँ आएको रमाइलो भएको छ हाम्रोतिर चाहिँ अब मलाई चाहिँ लक्ष्मीजी।
0: हजुर हुन्छ, अनि साथीहरू कसलाई सम्झिन चाहनुहुन्छ त यहाँले?
1: हजुर, सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिँ आदरणीय सञ्चालिका हजुरलाई नै म सम्झिनु चाहन्छु यी बत्ने गीतमा चाहिँ। अनि हुन्छ, वेलकम सो मच। अनि त्यसपछि हजुरलाई पार्विधिकमा साथ दिनुहुने पार्विधिक मित्र हाम्रो दिलुजीलाई, अनि त्यसपछि धरान विष्णु पादुकामा रहनुहुने आदरणीय दाजु रोशन फुलाहाङ राई, ताप्लिजुङ निवासी कमला वनेन लिम्बू, अनि उदयपुर बेलतार निवासी चौनापर्स सञ्चालिका आरजे तारा गदल रसाइली, शम्भु कटवाल, मीना चामलिङ, अनि भोजपुर निवासी चक्रबान्ध दाजु, अनि प्रिया राई, जिना जनम राई ज्यूलाई पनि यो बत्ने गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्साङ्गी एफएम 95 मेगा चाहिँ यसै गरी नै चाहिँ वर्षौं वर्षौं चलिरहोस् भन्दै आउँदै गरेको यो फूलपातीको अवसरमा पनि म टेक बहादुर शुभकामना दिँदै म टेक बहादुर पुमा राई अहिलेलाई छुट्टिन्छु। ओके बाई बाई।
0: हजुर हुन्छ, नमस्ते, ओके बाई बाई। हजुर, भर्खरै मात्रै उदयपुरबाट जोडिनु भएको थियो टेक बहादुर पुमा जी, उहाँले आफ्नो कुरा राखिसक्नु भएको छ। र टेको छेत्रीजीले लेख्नु भएको छ, हजुर नानी नमस्ते, गुड आफ्टरनून। आज बढ़ी बुढ़ी गण्डकीमा भीषण बाढ़ीको दुःखद खबरका साथ सुन्दैछु म तरफबाट, ह्याप्पी विजय दशमी भन्नुभएको छ। हजुर नमस्कार, एकदमै धेरै खुशी लाग्यो कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ है। र यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा, हेलो नमस्ते।
2: नमस्ते, नमस्कार,
0: को बोल्दै हुनुहुन्छ होला?
2: सिम्पल सरिना।
0: सिम्पल सरिनाजी त होइन जस्तो लाग्यो नि त मलाई। हजुर हो नि, सिम्पल सरिनाजी।
2: आज धेरै घाम लागेर होला
0: हजुर सरिनाजी त आवाजै एकदमै फेरेर बोल्नु भएको जस्तो सुनिएको छ त के गर्दै हुनुहुन्छ
2: आज म काम गरेर एकदमै धेरै थाकेकी छु नि त त्यही भएर
0: होला अनि पानी पिउनु भएको छ कि छैन
2: पानी चाहिँ घरिघरि पिउँदैछु है किनभने काम पनि गरिरहेको छु नि त त्यही भएर
0: हजुर एकदमै मेहनतै हुन्छ है हिजो फुल गोड्दै हुनुहुन्थ्यो आज पनि काम गर्दै हुनुहुन्छ पानी चाहिँ एकदमै पिउनु होला है
2: हजुर हजुर आज त यहाँनिर घरको के भन्छ पर्दाहरू सबै निकालेर दुःख भन्नुभएको छ बिहानदेखि यति राम्रो घाम लागिरहेको छ नि त
0: ओहो भनेपछि दसैँ लागिसकेको रहेछ है
2: अब दसैँ सबैजनाको लागेपछि मेरो पनि लाग्नु पर्यो नि त
0: हजुर अनि कार्यक्रम सुन्न पाउनु भएको छ कि छैन सरिनाजीले आज
2: अगाडि चाहिँ अलिक सुनिरहेको थिएन आज थोरै टपिक पनि लिएर आउनु भयो जस्तो लागिरहेछ होइन
0: हजुर आज चाहिँ घर स्थापना पनि हो दसैँको पहिलो दिन घर स्थापना भनेको अनि के कस्तो भइरहेको छ दसैँ रमाइलो फिल भइरहेको छ कि दसैँ नजिकिँदै गर्दाखेरि कस्तो अनुभूति भइरहेको छ र घर स्थापनाको बारेमा पनि तपाईँले कुराकानी राख्न सक्नुहुनेछ है
2: हजुर हजुर अब विशेष त म यसपाल दसैँमा टिका लाउँदिन होइन हाम्रो आफन्त खस्नु भएको छ त्यही भएर
0: हजुर
2: अनि अब दसैँको माहौल त एकदमै बढिरहेछ होइन दिन प्रतिदिन भन्नुपर्छ मौसम पनि एकदम राम्रो भइरहेको छ अनि अब किनमेल गर्ने साथीभाइहरू पनि एकदम हिँडिराख्नु भएको छ अनि छर छिमेकमा पनि सबैजनाले आफ्नो घर राम्रो बनाउनको लागि एकदम सिँगार सुँगार गरिराख्नु भएको छ होइन रमाइलो नै हुन्छ होला यसपालको दसैँ भन्ने सोचौँ है
0: हजुर अनि दिनचर्या चाहिँ कसरी बिताइराख्नु भएको छ हजुरले
2: दिनचर्याहरू चाहिँ हो घरकै काम गरेर नै बितिरहेछ भन्नुभएको छ है
0: हजुर अनि एकदमै धेरै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएर यति राम्रो कुराकानी राख्नु भएको छ अनि कसलाई सम्झिन चाहनुहुन्छ सरिनाजी
2: विशेष गरेर तपाईँलाई हाम्रो टेक्निसियन रहनुहुने दिदीलाई नै अब सिक्किसलाई मजाले इन्जोय गर्नुहोला भन्न चाहन्छु जति पनि साथीहरूको गान सुनेर बसिराख्नु भएको छ सम्पूर्ण साथीहरूलाई विजयादशमीको अग्रिमपट्टि धेरै शुभकामना चाड रहे पनि जस्तो रहे पनि स्वस्थ अनि व्यस्त रहेर दसैँ मनाउनु होला भन्न चाहन्छु र तनाउतिर हुन्छ दाइ टेकु छेत्री अनि हाम्रो विनोद परवाल प्यारो साथी हुनुहुन्छ दिपेश देवान प्रदीप छालिङ राई राज छली मगर राई पिके राई हरपल रोशनी दिलु सानी याम्पू अनि भूमिका राई तामाङ लगायत जति पनि साथीहरूको गान सुनेर बसिराख्नु भएको छ सम्पूर्ण साथीहरूलाई बसेरी सुन मजाले इन्जोय गर्नुहोला मिसिवल अनि प्यारो साथी हुन्छ पाँचतातिर शुक्रराज दसैँ लिला कार्य सपताको धेरै धेरै शुभकामना भन्दै बाई बाई
0: हजुर हुन्छ नमस्ते बाई बाई भर्खरै मात्रै सरिनाजी जोडिनु भएको थियो उहाँले एकदमै राम्रो कुराकानी राख्नु भएको छ घर स्थापनाको आज दसैँको पहिलो दिन घर स्थापनाको दिनमा छौँ हामी र उहाँले चाहिँ आफूले चाहिँ एकदमै घर यसै काम गरिरहेको कुरा पनि बताउनु भएको छ भने यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
3: नमस्ते लक्ष्मीजी
0: सम्झनाजी
3: हजुर
0: बिरामी हुनुहुन्छ हो त्यही त अब मसँग कुराकानी हुन नपाएर चाहिँ बिरामी भएको हो कि है फेरि बिरामी हुँदाखेरि कुराकानी गरौँ भने पनि अलिकति गाह्रो गाह्रै पर्ने बोल्नलाई है हजुर होला नि पक्कै पनि अनि औषधिहरू अनि खानेकुराहरू बार्नु भएको छ कि छैन हजुरले अब यो मौसम त्यो अवस्था पनि त्यस्तै नै छ अहिले एकदमै रुगा खोकी र ज्वरो चाहिँ धेरैजना मान्छेलाई लागिरहेको छ है आफ्नो ख्याल गर्नुहोला दसैँको मुखैमा फेरि बिरामी हुनुभएको छ है अब हजुर हजुर बिरामी हुनुभएपछि पक्कै पनि सानो नानीलाई पनि असर पर्छ है अनि आज कार्यक्रममा जोडिनु भएको छ बसाइको बारेमा जानकारी छ कि छैन त हजुरलाई घटी स्थापनाको
3: हजुर त्यसकै बारेमा भन्नुभयो
0: होइन हजुर हो
3: हजुर हजुर आज घट स्थापना अब जमरा राख्ने कतिपयको घरमा जमरा राखिन्छ कतिपयको घरमा अब यस्तै अब आफ्नो रङ रीतिरिवाज अनुसारले टिका टालो गरिन्छ कतिपयको टिका टालो नै हुँदैन अब यो हामीहरूको भने रातो टिका लगाइन्छ गुरुङहरूको भने सेतो टिका अनि अब यी मुस्लिमहरूले भने फेरि टिकै लाउनुहुन्न जस्तो जे भए पनि विजय दशमीको सबैलाई हार्दिक मङ्गलमय शुभकामना, दसैँ तिहार छठ पर्वको लक्ष्मीजीलाई पनि विजय दशमीको शुभकामना।
0: हजुर, यहाँलाई पनि धन्यवाद र एकदमै धेरै शुभकामना छ है हजुरलाई पनि।
3: हजुर हजुर।
0: अनि कसलाई सम्झिन चाहनुहुन्छ सम्झनाजीले?
3: मैले सर्वप्रथम लक्ष्मीजीलाई नै भन्न चाहे।
0: हजुर, धन्यवाद छ
3: दिदीजीलाई। अनि मेरो घर परिवार साथी मम्मी गणेश कुमारी श्रेष्ठ, बुवा गुरु प्रसाद श्रेष्ठ, दिदी विष्णु कुमारी श्रेष्ठ, अनि मेरो श्रीमान नारा प्रसाद श्रेष्ठ, छोरीहरू साधना श्रेष्ठ, सानो नानी अनिसा श्रेष्ठ, छोरा धन प्रसाद श्रेष्ठ, बुहारी सशिता श्रेष्ठ, नाति निविका श्रेष्ठ, र मेरो माइत बस्ने बुवा मम्मी भाइ, काठमाडौँ बस्ने दुईटा बहिनी जाइको लागि, र बेसरम बस्ने देवर गङ्गा श्रेष्ठ, देवरानी पूजा श्रेष्ठ, अर्को नानी लक्ष्मी श्रेष्ठ, अर्को नानी पार्वती श्रेष्ठ, माथि सुकमाया परिवार, सीताराम परिवार, राम परिवार, सीता परिवार, र मर्स्याङदी मभन्दा अगाडि आउने पछाडि आउने सम्पूर्णलाई भन्दै बिदा हुन्छ लक्ष्मीजी।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। आजको अन्तिम कलर हुनुहुन्थ्यो सम्झनाजी, एकदमै बिरामी हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको एकदमै कामना भन्न चाहन्छु। यहाँले सुन्दै हुनुहुन्छ भने चाँडो भन्दा चाँडो निको हुनुहोला र आफ्नो स्वास्थ्यको एकदमै धेरै ख्याल गर्नुहोला। र अब चाहिँ हामी कार्यक्रमबाट छुटिनु पनि हुन्छ, छुटिनु पूर्व चाहिँ म कमेन्टलाई लिन चाहन्छु। रामजी घिमिरेजीले लेख्नु भएको छ, नमस्कार सम्झना मनैभरि भनेर लेख्नु भएको छ भने, गुरु टेकजीले हेलो दर्शन नमस्ते, रेडियो मर्साङदी सुनेर बस्नुहुने सम्पूर्णलाई, आउँदै गरेको नेपालीहरू को महान चाड विजय दशमीको देश तथा विदेशमा रहेका विदेशमा छरिएर रहनुभएका आमा बाबु दाजुभाइ दिदी बहिनी लगायत साथीहरूलाई शुभकामना व्यक्त गर्दछु। आजको दिन घट स्थापना दशैंको पहिलो शुरूआत भएको छ, तर दुःखद खबर घटना भएको रहेछ। गोर्खा जिल्ला बुढी गण्डकीमा लेदो सहितको बाढ़ी आएको हुँदा धेरै नै क्षति भएको रहेछ। हाम्रो लम्चुङतिरको अवस्था के कस्तो छ होला, सबैजना सतर्क रहनुहोला, सम्झिनु पर्दा मेरो घर परिवार लगायत मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई कमेन्ट मार्फत फोन मार्फत जोडिनुहुने। गीत बज्दा समर्पित गर्दै सबैको दिन शुभ रहोस्, बाई बाई भनेर सुट्नु भएको छ भने, यामसारू मगरजीले लेख्नु भएको छ, हेलो सिस्टर नमस्ते, झोले म पनि सुन्दैछु है तनहुबाट। यामसारू मगर सबै साथीहरूमा मिठो सम्झना ल अब बस्ने गीत सङ मार्फत सम्झिनु पर्दा फर्स्टमा लक्ष्मी सिस्टर हजुरको लागि, दिलु तामाङ सिस्टर रेडियो मर्साङदी होल युनिटको लागि, मेरो घर परिवार साथसाथै साथीहरू कृष्ण गुरूङ, कृष्ण लामा, आइता श्री, सरस्वती शोभा, विनिता सुनार, अनिता अछानी, श्याम प्रसाद, देवगौली, राम पाण्डे, साथै नाम छुटेका सबै सबैको लागि भन्दै छुटिन्छु ल, ओके बाई बाई, टेक केयर गर्नुभएको छ। र टेक बहादुरजीले पनि कमेन्ट गर्नुभएको छ, सतै कलाई साराजीले मिस यु अल भन्नुभएको छ भने, देवगौली भाइ नेपाल आइसकेको हो, आई एम भेरी ह्याप्पी भनेर एम साराजीले लेख्नु भएको छ। गीता लिम्बूजीले मिस यु चन्द्र लिम्बू, इट्स मी प्याकुली गीता भनेर लेख्नु भएको छ। सम्पूर्णलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रममा प्रत्यक्ष रूपमा छजना साथी जोडिनु भएको थियो, देवगौलीजी, सुषमाजी, कृष्णजी, टेकजी, सिम्पल सरिनाजी र अन्तिममा सम्झनाजी जोडिनु भएको थियो। छजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट गर्नुहुने तपाईँले धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु र कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी भली पनि छुटिन्छु। रेडियो मर्साङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्साङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: you? Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203170 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

खरसाङको बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेपालीहरूको महान पर्व बडा दशैं आजदेखि शुरू भएको छ। बडा दशैंको पहिलो दिन आज काठमाडौँको हनुमान ढोका स्थित दशैं घरमा विधिपूर्वक जमारा राखिएको छ। घटस्थापनाका दिन वैदिक विधि अनुसार पूजा गरी जौ मकै गहुँ लगायत अन्न छरेर जमारा राख्ने प्रचलन छ। नेपालीहरूले आज घर घरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकै अधिष्ठ छात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ गरिन्छ। नेपाल पञ्चाङ्ग निर्णय विकास समितिका अनुसार यो वर्षको घट स्थापनाको सायद बिहान 11:47 बजे रहेको थियो। आज दिनभरि चित्र नक्षत्र परेकाले शास्त्रीय वचन अनुसार मध्याह कालमा विभिजन अभिजित मुहूर्तको सायद घट स्थापनाका लागि दिइएको समितिका अध्यक्ष पुरूषोत्तम भट्टराईले बताउनु भएको छ। नेपाली सेनाले गोर्खाको बूढी गण्डकी नदीमा आएको बाढ़ीका कारण जोखिममा परेका 36 जनाको उद्धार गरेको छ। नेपाली सेनाका अनुसार बाढ़ी प्रभावित जगत इलाकाबाट 6 जना, न्याक्फेदीबाट 9 जना, यारूबाट शिशु तथा एक विदेशी सहित 9 जना र पायुबाट 12 जना गरी हालसम्म 36 जनाको उद्धार गरिएको छ। खोजी तथा उद्धारका लागि 4 वटा हेलिकप्टर तथा स्थल मार्गबाट पनि नेपाली सेनाको टोली परिचालन भएको सेनाले जनाएको छ। सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सरकारवाला संघको समन्वयमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापतितर्फ डाक्टर चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री खुलातर्फ प्रदीप पौडेलले अग्रता कायम रहेका छन्। प्राप्त पछिल्लो मतगणना विवरण अनुसार उपसमितितर्फ डाक्टर भण्डारीले 1057 मत प्राप्त गरेका छन्। इन्जिनियर मधु आचार्यले 712 मत पाएका छन्। त्यस्तै सुरेन्द्र राज पाण्डेले 680, गोविन्द भट्टराईले 609, धनराज गुरूङले 406, दीपक गिरीले 371 र चन्द्रमोहन यादवले 193 मत प्राप्त गरेका छन्। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव बढ़ेको छ। घटस्थापनाको दिन आज सुन तोलामा 8,800 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,96,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अस्ति शुक्रबार पनि सुनको भाव तोलामा 2,900 रूपियाँले बढ़ेर तोलाको 2,95,700 रूपियाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको भाव तोलामा 35 रूपियाँले बढ़ेको छ। अस्ति शुक्रबार तोलाको 4,405 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज तोलाको 4,440 रूपियाँ पुगेको छ। बेनी जंक्सन सड़क सञ्चालनमा ल्याउने प्रयास जारी छ। सड़क मरमतको काम करिब सकिए पनि वर्षाका कारण सवारी सञ्चालन गर्न कठिन भएको सरकारवालाहरूले बताएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार अहिले नै सवारी साधन पूर्ण रूपमा सञ्चालन गर्ने अवस्था छैन। सवारी आवागमन अहिले पनि प्रभावित भएको छ। प्रहरीका अनुसार गाड़ीहरू फँसेका कारण सड़क पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको हो। सड़क प्रभावित हुँदा लामो समयदेखि चीनबाट आयातित सामान बोकेका कन्टेनरहरू रोकिएको छन्। केही कन्टेनरहरू रोकिएको ठाउँबाट हिँडे पनि जीर्ण सड़कमा अघि बढ़न सकेका छैनन्। मनाङमा केही दिन अघि वर्षासँगै आएको बाढ़ी पहिरोले सड़क अवरूद्ध भएको थियो। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट परमिट खुल्ला गरेको छ। आज घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट परमिट खुल्ला गर्ने निर्णय अनुसार आजदेखि रूट परमिट खुल्ला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाड़ीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। त्यस्तै काठमाडौँ उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। नयाँ बस पार्क, बल्खु चोक, फर्पिङ, कलंकी, नागढुङ्गा, हलचोक, चाबहिल, कोटेश्वर, भीमढुङ्गा चेकपोस्ट, तिनपिप्ली, टोखा, साखु बस पार्क, नाङ्लेभारी चेकपोस्ट, जगाती चोक र चापागाउँ चेकपोस्टमा यात्रु सहायता कक्षा खोलिएका छन्।
दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र निलु तामाङलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले बिदा हुन्छु। रेडियो मर्सङ्गी 95 MHz र इन्टरनेट अनलाइन www.radiomarsangi.org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्जी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओ अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसीसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665220209।

0: Stefania.
1: Extreme energy drink.
2: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
3: खाना पनि के खानु यो बिकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
4: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउनो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी किसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम प्रोप्राइटर गमबहादुर अधिकारी मोबाइल 9841-23284 र 9921-80746
6: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
7: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
8: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
7: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841-26344 9841-26344
9: बेसी सहरी खोली रेडियो मर्सिङ क्याले यो भाषा कति छाप कुए खैमु खोइन्ति अल्छ्यो
10: ए छब्बिस तिसे घरी बालोटी र रेडियो मर्सिङ अल्छ्यो
11: आफै रेडियो मर्साङ्गी एफएम 95 मेगाहर्ज

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी, हेर्न दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
8: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया, खै के भयो के?
7: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
8: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
7: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू: ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, मैला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।

0: सैमसंग, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
1: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेषिसार नगरपालिका साथ, पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32।
2: हाम्रो शाखा भेषिसार नगरपालिका साथ NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Radio.
1: Extreme energy drink.
2: ओहो दाइ, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेनथान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: हेलो, म सङ्गदेव FM 95 मेगाहर्ज

0: ए साईले घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल ढोका च्यानल गेट आदि सबै काम बाँकी छ, बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल ढोका पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल ढोका पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98560-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै देशी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
11: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: California Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसलसँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
2: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूह तर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ।
2: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
2: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, क्याप परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
2: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021223, 4021224, मोबाइल 9841454848।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजे को छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी
3: मर्सिंग एफएम 95 मेगाहर्ट्ज
4: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बूढ़ी गण्डकी बाढ़ीमा फँसेका 47 जनाको उद्धार। पहिरोले नदी थुनिएर फुट्दा बाढ़ी आएको प्रारम्भिक अनुमान। वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोली परिचालन। दशैं शुरू भएसँगै घर फर्किनेको चहल पहल बढ़्यो। नियमित सड़क सञ्चालन नहुँदा यात्रु समस्यामा। धादिङको गल्लौदीमा अवरूद्ध सड़क खुलाउने प्रयास चल्दै। कांग्रेस महामन्त्री पदमा प्रदीप पौडेलको फराकिलो अग्रता कायमै। अमर सिंहलाई पछि पार्दै उदय शमशेर 783 मत सहित दोस्रो। भारतमा कक्रोच आन्दोलनका संस्थापक सहित 3 नेता रिहा। आन्दोलनलाई निरन्तरता दिने सीजेवी र विपक्षी नेता गान्धीको भनाई। र आईसीसी क्रिकेट लीग 2 नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दियो। नेपाल खबरमा अब पूरा खबर। गोर्खाको बूढ़ी गण्डकी नदीमा आएको आकस्मिक बाढ़ीबाट प्रभावित क्षेत्रमा अहिलेसम्म 47 जनाको उद्धार भएको छ। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम चलिरहेको जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार उद्धार कार्यका लागि नेपाली सेनाका 4 हेलिकप्टर सहित 386 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ीका कारण गोर्खाको चुमनुमरी गाउँपालिका 3 न्याक्चेतबाट सिर्दीवास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। यसैगरी धार्चे गाउँपालिका 5 माछेखोलाबाट करौंजा जोड्ने झोलुङ्गे पुल पनि बाढ़ीले बगाएको छ। धार्चे गाउँपालिका 3 सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका 7-8 घर बगाएको प्राधिकरणले जनाएको छ। बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुलमा गोर्खा धादेक जोड्ने पक्की पुलको गोर्खातर्फको एउटा भाग समेत बगाएको छ। यस्तै माछेखोलाको तल्लो बस्तीमा बाढ़ी पस्दा 20 बढ़ी घर जोखिममा परेका छन्। बाढ़ीको वास्तविक कारण पत्ता लगाउन तथा क्षतिग्रस्त पुलहरूको अवस्था अध्ययन गर्न प्राविधिक र सड़क विभागको टोली ड्रोन सहित प्रभावित क्षेत्रमा परिचालन गरेको प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले बताउनुभयो। यसैबीच बाढ़ी पूर्वानुमान महाशाखाले पहिरोले नदी थुनिएर फुट्दा बूढ़ी गण्डकीमा बाढ़ी आएको प्रारम्भिक अनुमान गरेको छ। महाशाखाका अनुसार घटनाको वास्तविक कारणबारे विस्तृत रूपमा प्राविधिक विश्लेषण भइरहेको छ र क्षतिको विवरण पनि आउन बाँकी छ। बाढ़ीको जोखिम बढ़ेपछि गोर्खाको आरूघाट बजार समेत खाली गराइएको छ। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीका कारण उत्तरी गोर्खाको जगत गाउँसँगको नाका समेत बन्द भएको छ। दशैं औपचारिक रूपमा शुरू भएसँगै देशका विभिन्न शहरबाट घर फर्कनेहरूको चहल पहल बढ़ेको छ। काठमाडौँ उपत्यकाबाट आफ्नो गाउँघर फर्कने यात्रुको संख्या पनि बढ़दै गएको छ। बस पार्कमा टिकट काट्ने, सामान बोकेर गन्तव्यतर्फ लाग्ने र परिवारसँग दशैं मनाउन घर फर्कने यात्रुका गतिविधि बढ़ेको हो। तर विभिन्न राजमार्गहरूमा देखिएका क्षति, सड़क अवरोध र वैकल्पिक मार्गमा बढ़न सक्ने गाड़ीका चापले यस वर्षको दशैं यात्रा असहज बनाएको छ। धादिङको गलौदीमा अवरूद्ध पृथ्वी राजमार्गमा सड़क मरम्मत गरी गाड़ी चलाउने प्रयास भइरहेको र आज बेलुकीसम्म सड़क सञ्चालनमा आउने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। केही यात्रु बाटोमै अल्पत्र परेका छन् भने केही वैकल्पिक मार्ग प्रयोग गरी घर फर्किरहेका छन्। पृथ्वी राजमार्गमा समस्या आएपछि कान्ति लोकपथ र त्रिभुवन राजपथ जस्ता वैकल्पिक मार्गको प्रयोग बढ़ेको छ। आजदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक गाड़ीलाई देशभर यात्रु लिएर जान पाउने गरी रूट पर्मिट समेत खुल्ला गरिएको छ। कांग्रेस महामन्त्री पदको मतगणना चलिरहँदा प्रदीप पौडेलले फराकिलो अग्रता कायमै राख्नु भएको छ। पछिल्लो मत परिणाम अनुसार पौडेलले 1370 मत प्राप्त गर्नुभएको छ। यस्तै महामन्त्री पदकै प्रतिस्पर्धामा रहनुभएका उदय शमशेर राणाले अमर सिंह पुनलाई पछि पार्नु भएको छ। पछिल्लो परिणाम अनुसार राणाले 783 मत प्राप्त गर्दा पुनले 687 मत पाउनु भएको छ। यस्तै अर्का प्रतिस्पर्धी सुनिल शर्माले 539 मत पाउनु भएको छ। महामन्त्री पदमा गुरूराज घिमिरे, शंकर तिवारी र डाक्टर सन्तोष उपाध्याय पनि प्रतिस्पर्धामा हुनुहुन्छ। महिला महामन्त्रीमा डाक्टर डिला संग्रौला पन्त 965, महालक्ष्मी उपाध्याय डिना 952, रीता खनाल 251 मत ल्याउनु भएको छ। यस्तै उपसभापति खुल्लामा डाक्टर चन्द्रकान्त भण्डारी 1057 मत सहित पहिलो, मधु आचार्य 712 सहित दोस्रो हुनुहुन्छ। यस्तै सुरेन्द्र राज पाण्डे 680, गोविन्द भट्टराई 609 मत ल्याउनु भएको छ। उपसभापति समावेशी पदमा विनोद कुमार चौधरी 615 मत सहित पहिलो र जीवन परियार 578 मत सहित दोस्रोमा हुनुहुन्छ। निर्वाचन समितिका अनुसार सहमहामन्त्रीको महिला र खुलातर्फ र आदिवासी जनजाति क्लस्टरतर्फको सहमहामन्त्री पदको मतगणना पनि चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
6: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
5: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
6: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
5: वाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि
6: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
5: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
6: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
7: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
6: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमा काटन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। बेनी जोमसम सड़क सञ्चालनमा आएसँगै 173 कन्टेनर गन्तव्यतर्फ गएका छन्। चीनबाट सामान बोकेर आएका कन्टेनर अस्तिदेखि नै पोखरा, काठमाडौँ लगायत ठाउँका लागि हिँडेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी जोमसम अवरूद्ध सड़क खुलेसँगै कोर्ला नाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरू मुस्ताङ बाट बाहिरिन थालेका हुन्। म्याग्दी र मुस्ताङको सीमाना थासाङचार घाँसामा रहेको प्रहरी चौकीका अनुसार सड़क खुलेको दुई दिनमा मात्रै 391 गाड़ी मुस्ताङबाट बाहिरिएका छन्। आज मात्रै मुस्ताङबाट थप 50 भन्दा बढ़ी बाहिरिएका प्रहरीले जनाएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता 3 दिनबाट बढ़ाएर 7 दिनसम्म पुर्याउने प्रणाली विकास गरेको बताउनु भएको छ। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले जल तथा मौसम पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी बनाउनका साथै नदीको जलस्तर नियमित अनुगमन गर्ने प्रविधिलाई दिगो बनाउने काम भइरहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले पछिल्ला बाढ़ी पहिरोका घटनामा टिमुरे, बेत्रावती लगायतका क्षेत्रमा नदीको जलस्तर मापन गर्ने उपकरण बगेकाले जोखिमयुक्त ठाउँमा थप दिगो प्रविधि जडान गर्नुपर्ने बताउनुभयो। नेपालमा पछिल्लो दुई दशकमा बाल विवाहको दर घटे पनि विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा सार्वजनिक प्रतिवेदन अनुसार 18 वर्ष नपुग्दै विवाह भएका महिलाको अनुपात सन् 2004 37% रहेकामा सन् 2024-25 घटेर 28% झरेको छ। यस्तै 15 वर्ष नपुग्दै विवाह हुने दर 10% घटेर 5% आएको छ। प्रतिवेदन अनुसार विभिन्न परिवारका किशोरीको 18 वर्ष अघि विवाह हुने सम्भावना तुलनात्मक रूपमा धनी परिवारका किशोरीको भन्दा 4 गुणा भन्दा धेरै छ। माध्यमिक शिक्षा पूरा गर्ने बालिकामा बालविवाहको जोखिम कम देखिए पनि गरीबीका कारण धेरै किशोरीले बीचमै विद्यालय छाड्नुपर्ने अवस्था रहेको प्रतिवेदनले देखाएको छ। बालविवाह अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन, बालिकाको शिक्षामा लगानी, विपन्न परिवारलाई सहयोग र सामाजिक सचेतना बढ़ाउनुपर्ने सरकारवालाहरूले बताएका छन्। राष्ट्रसंघले यस वर्ष बालविवाह अन्त्य र बालिकाको अधिकार सुनिश्चित गर्न लगानी बढ़ाउनुपर्ने सन्देश समेत दिएको छ। अब विदेशको खबर। भारतमा निर्वाचन आयोग विरूद्ध प्रदर्शन गर्ने तयारीमा रहेका युवा नेतृत्वको ककरोच आन्दोलनका संस्थापक अभिजित दीपके सहित 3 जना नेता आज रिहा भएका छन्। नयाँ दिल्लीमा हिजो आयोजना गर्ने भनिएको वृहत प्रदर्शन रोक्ने उद्देश्यले उनीहरूलाई नियन्त्रणमा लिएको एक दिनपछि रिहा गरिएको हो। ककरोच जनता पार्टी सीजेपीकी मुख्य कानूनी सल्लाहकार रत्ना सिंहका अनुसार कार्यकारी मजिस्ट्रेटको अदालतले दीपके सहित 3 जनालाई 1 वर्षसम्म शान्ति भंग नगर्ने शर्तमा रिहा गरेको छ। दीपके र अन्य 2 नेतालाई मुम्बईबाट दिल्ली पुगेपछि विमानबाट ओर्लने क्रममा नियन्त्रणमा लिएको थियो। सीजेपीका अनुसार शनिबार दिल्लीमा प्रस्तावित प्रदर्शन हुनु अघि नै हजारौं प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। देशव्यापी मतदाता नामावली पुनरावलोकनमा अनियमितता भएको आरोप लगाउँदै केही हप्तादेखि भारतमा विरोध चलिरहेको छ। प्रदर्शनकारीहरूले भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा आएका छन्। धरपकड़का बावजूद सीजेपी र विपक्षी नेता राहुल गान्धीले आन्दोलनलाई भने निरन्तरता दिने बताउनु भएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दिएको छ। ओमानको अल अमिरातमा टस हारेर ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनायो। नेपालका रोहित पौडेलले शतक बनाएका छन्। रोहित 127 बलमा 101 रन बनाएर आउट भए। यस्तै गुलशन झाले 34 बलमा 48 रन बनाए। क्यानाडाका अखिल कुमार र सुखजिन्दर सिंहले 3-3 विकेट लिए। नेपालले यो श्रृंखलामा क्यानाडा र ओमानसँग समान 2-2 खेल खेल्नेछ। यो श्रृंखला नेपालका लागि एक दिवसीय मान्यता जोगाउने अन्तिम अवसरको रूपमा रहेको छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बूढ़ी गण्डकी बाढ़ीमा फँसेका 47 जनाको उद्धार। पहिरोले नदी थुनिएर फुट्दा बाढ़ी आएको प्रारम्भिक अनुमान। वास्तविक कारण पत्ता लगाउन प्राविधिक टोली परिचालन। दशैं शुरू भएसँगै घर फर्किनेको चहल पहल बढ़्यो। नियमित सड़क सञ्चालन नहुँदा यात्रु समस्यामा। धादिङको गलौदीमा अवरूद्ध सड़क खुलाउने प्रयास चल्दै। कांग्रेस महामन्त्री पदमा प्रदीप पौडेलको फराकिलो अग्रता कायमै। अमरसिंहलाई पछि पार्दै उदय शमशेर 783 मत सहित दोस्रो। भारतमा ककरोच आन्दोलनका संस्थापक सहित तीन नेता रिहा। आन्दोलनलाई निरन्तरता दिने सीजेपी र विपक्षी नेता गान्धीको भनाई। र आईसीसी क्रिकेट लीग टूमा नेपालले क्यानाडालाई 236 रनको लक्ष्य दियो।
3: नदीको शिर
4: मणिचूडको काख
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
4: शान्ति र आनन्दको अनुभूति
3: भीडभाडबाट टाढा
4: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841954181। वेबसाइट झुले.com.np।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
5: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
5: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
8: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
9: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44282042 44282042।
10: Come on, you will certainly be benefited.
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। आजदेखि शुरू भएको नवरात्रको पहिलो दिन काठमाडौँको हनुमान ढोकामा रहेको दशैं घरमा घटस्थापना गरी विधिवत रूपमा जमरा राखिएको छ। यस अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाउनका साथै बन्दुक पड्काएर बढ़ाई गराएको हो। यस्तै नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको कोठामा वा दशैं घरमा जमरा छर्ने गरिन्छ। घटस्थापना गर्दा पूजा कोठा वा दशैं घरमा विधिपूर्वक दीप कलश र गणेशको स्थापना गरी शक्तिकी अधिष्ठित्री दुर्गाको आह्वान गरी पूजा अर्चना गरिन्छ। नवरात्र भरि दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गर्ने प्रचलन छ। नवरात्रको पहिलो दिन शैलीपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमादा, छैटौं दिन कात्यानी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा अर्चना गरिन्छ। आज राखेको जमरा विजयादशमीका दिन टीकासहित प्रसादका रूपमा शिरमा लगाइन्छ। भक्तपुर दरबार क्षेत्रमा नेपाली वास्तुविद समाजको 36 वार्षिक महोत्सवको अवसरमा हिजो सार्वजनिक वास्तुकला प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। प्रदर्शनीमा नेपालका मौलिक वास्तुकला, ऐतिहासिक सम्पदा, परम्परागत बस्ती, विविध जात जातिको पहिचान झल्काउने भौतिक संरचना तथा स्थान विशेषको महत्व बोकेका विभिन्न भवन र संरचना सम्बन्धी सामग्री प्रस्तुत गरिएको छ। कार्यक्रममा भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले विश्व सम्पदा सूचीमा सूचीकृत शहर भक्तपुरमा यस्तो प्रदर्शनी आयोजना हुनु महत्वपूर्ण भएको बताउनुभयो। नेपाली परम्परागत मूर्तिकलाका वरिष्ठ कलाकार स्वर्गीय कालु कुमालेलाई प्रान्त ग्लोबल अवार्ड प्रदान गरिने भएको छ। हिजो ललितपुरमा आयोजित श्रद्धाञ्जली सभामा इन्फिनिटी सर्भिस संस्थाले आउँदो नोभेम्बर 1 तारीकमा अवार्ड प्रदान गर्ने जनाएको छ। 1990 साल जेठ 27 गते ललितपुरको ओकु बहालमा जन्मिनुभएका कुमालेको 94 वर्षको उमेरमा गएको असोज 6 गते निधन भएको थियो। र भक्तपुरको सूर्य विनायक नगर स्तरीय धिमी बाजा प्रतियोगिता 2083 सूर्य विनायक नगरपालिका 1 सिरुटारका दुई टोली विजेता र उपविजेता बनेका छन्। सूर्य विनायक गणेश मन्दिर परिसरमा हिजो आयोजित प्रतियोगितामा सिरुटारको नास धिमे खल प्रथम हुँदै नगद 75,000 ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ। यस्तै लुनिभा धिमे बाजा खल दोस्रो हुँदै 50,000 ट्रफी र प्रमाणपत्र, प्रतियोगितामा सूर्य विनायक नगरपालिका 10 को सिमलटार बाजा खल तेस्रो भएको छ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आजदेखि बडा दशैं औपचारिक रूपमा शुरू। हनुमान ढोकामा रहेको दशैं घरमा जमरा राखियो। कांग्रेस महामन्त्री पदमा प्रदीप पौडेलको फराकिलो अग्रता कायमै। अमर सिंहलाई पछि पार्दै उदय शमशेर 783 मत सहित दोस्रो। र भक्तपुर दरबार क्षेत्रमा वास्तुविद समाजको 36 वार्षिक उत्सव सम्पन्न। अहिलेलाई चार भन्ज्याङ भित्रका खबर यति नै। बेलुकी 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टेप फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेषकर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: यो मोबाइलले पनि तनावै दियो भने
4: होइन के तनाव दियो ए खुशी
3: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
4: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
5: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
4: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994000

0: बिस्तारै जानु त।
1: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
2: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
1: लम्जुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लम्सुङ।
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लम्जुङ।
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0663-520-532, मोबाइल 98460-90301, 98460-7465।
2: नोट फल्सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।

हुन् पर्यटक र स्थानीयका लागि नयाँ गन्तव्य बन्ने विश्वास। करिब 1.25 लाख खर्चेर सुन्दर बजारमा परम्परागत 4 पिर्की रोड टिपिङ निर्माण र विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मोडल सिटी हस्पिटलद्वारा निशुल्क स्वास्थ्य शिविर आयोजना 50 जना लाभान्वित।

अब समाचार विस्तारमा प्रहरी दिवसको अवसरमा लम्सुङको भोटेउडारमा खुल्ला रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। इलाका प्रहरीकारले भोटेउडारको संयोजन तथा नमूना सामुदायिक अस्पताल सुन्दर बजारको प्राविधिक सहयोगमा लम्सुङ प्रहरीले कार्यक्रम आयोजना गरेको हो। इलाका प्रहरीकारले भोटेउडार परिसरमा भएको कार्यक्रममा प्रहरी र सर्वसाधारण गरी 33 जनाले रक्तदान गरेका थिए। शिविरमा संकलित रगत प्रदेश अस्पताल लम्सुङमा पठाइएको प्रहरीले जनाएको छ। शिविरमा प्रहरी एवं सर्वसाधारणको आँखा परीक्षण, दाँत परीक्षण, सुगर प्रेसर जाँच सेवा समेत प्रदान गरिएको थियो। उक्त कार्यक्रमबाट प्रहरी सहित 80 भन्दा बढ़ीले सेवा लिएको इलाका प्रहरीकारले भोटेउडार प्रमुख एवं प्रहरी निरीक्षक चन्द्रकला भट्टराईले जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम गरी शिविर उद्घाटन भएको थियो। उद्घाटन मन्तव्य राख्दै प्रजीय खनालले प्रहरीले आफ्नो पेशागत जिम्मेवारीसँगै समुदायसँग जोड़िएर स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै सेवा गर्नु उदाहरणीय रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै लम्सुङका प्रहरी मुख्य एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले प्रहरी दिवस प्रहरीभित्रको हर्ष उल्लासको पर्व भए पनि समुदाय साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन थप कार्यक्रम आयोजना गरिएको बताउनुभयो। समुदायसँगको सम्बन्ध र सहकार्यलाई बलियो बनाउने समुदाय केन्द्रित यस्ता कार्यक्रमले थप सहयोग पुग्ने प्रणव बस्नेतको विश्वास थियो। कार्यक्रममा नमूना सामुदायिक अस्पतालका स्वास्थ्य प्राविधिकहरूले सेवा दिएका थिए। रक्तदानमा सहभागी सबैलाई सम्मानसहित प्रमाणपत्र प्रदान गरिएको प्रहरीले जनाएको छ। कार्यक्रममा नमूना सामुदायिक अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ, सुन्दर बजार 8 का वडाध्यक्ष, विश्वचार 1 का वडाध्यक्ष, फ्युचर स्टार आवासीय महाविकास संस्थापक बाबुराम पौडेल, संचारकर्मी, पूर्व प्रहरीहरू, स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो। हरेक वर्ष असोज 30 गतेका दिन नेपाल प्रहरीले प्रहरी दिवस मनाउने गरेको छ। प्रहरी दिवसका सन्दर्भमा जिल्लामा आगामी 30 गते शुभकामना आदान प्रदान सहित विभिन्न कार्यक्रम हुने लम्सुङ प्रहरीले जनाएको छ। गोर्खाको बुढ़ी गण्डकी नदीमा आज बिहान आएको आकस्मिक बाढ़ीले घर, पुल तथा जलविद्युत आयोजनाका संरचनामा ठूलो क्षति पुर्याएको छ। अहिलेसम्म 47 जनाको सकुशल उद्धार गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीमा 5 जना सम्पर्कविहीन रहेको भए पनि अहिलेसम्म मानवीय क्षतिको पुष्टि नभएको प्राधिकरणले जनाएको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार गोर्खाको चुमनुम्री गाउँपालिका 6 लोकपा र सुमलिङ बीच पहिरो खसेर नदी थुनिएपछि 81 लेदो र लेकराम सहितको बाढ़ी आएको प्रारम्भिक अनुमान छ। बाढ़ीले 341 मेगावटको बुढ़ी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम क्षेत्र र केही निर्माण उपकरण बगाएको छ भने 2 वटा टेलिफोन टावर र 50 वटा बिजुलीका पुलमा क्षति पुगेको छ। बाढ़ीले गोर्खा र धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एक भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सोतीमा रहेको फलामे पुल पनि बगाएको छ। न्याक्सेतदेखि श्रीदिवास जोड्ने झोलुङ्गे पुल तथा धार्सीको माछी खोलाबाट करौजा जोड्ने पुल क्षति पुगेको छ। बाढ़ीले सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा आयोजनाको विद्युत गृह र आसपासका घरमा क्षति पुगेको छ। धार्सीको माछी खोलाको तल्लो बस्तीमा बाढ़ी पसेको छ भने सल्लेरीका केही घर जोखिममा रहेका छन्। सरकारले खोज तथा उद्धारलाई तीव्र दिएको छ। सेनाका 4 वटा हेलिकप्टर परिचालन गरी जोखिममा परेका नागरिकको हवाई उद्धारको काम भइरहेको छ। उद्धार कार्यमा 337 सुरक्षाकर्मी परिचालन भएका छन्। लम्सुङको सुन्दर बजार नगरपालिका 6 स्थित अन्नपूर्ण मन्दिर परिसरमा सालको काठबाट निर्माण गरिएको परम्परागत 4 पिर्की रोटिपिङ सञ्चालनमा आएको छ। लोप हुँदै गएको नेपाली मौलिक मनोरञ्जन संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले पुरानोडीही वन उपभोक्ता समितिले रोटिपिङ निर्माण गरेको हो। बड़ा दशैं तथा दीपावली 2083 को अवसरमा आइतबार शुभकामना आदान प्रदान तथा उद्घाटन कार्यक्रम गरी रोटिपिङ सञ्चालनमा ल्याइएको हो। गत भदौको अन्तिम सातादेखि निर्माण शुरू गरिएको रोटिपिङ बनाउन करिब 1,15,000 रूपियाँ खर्च भएको समितिका सदस्य निश्चल रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार रोटिपिङ निर्माणका लागि आवश्यक सालको काठ गत वर्ष सुन्दर बजार सब डिभिजन वन कार्यालयबाट अनुमति लिएर काटिएको थियो। पुरानोदेखि वन उपभोक्ता समिति तथा युवा समूहको आयोजनामा भएको कार्यक्रम समितिका अध्यक्ष श्रीकान्त रेग्मीका अध्यक्षता तथा सब डिभिजन वन कार्यालय सुन्दर बजारका प्रमुख रमेश जीशीको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

हो। कार्यक्रमको संचालन समितिका सचिव पार्वती पौडेलले गर्नुभएको थियो। दशैं तिहारमा गाउँघरको प्रमुख आकर्षणका रूपमा रहने रोटेपिङ पछिल्लो समय हराउँदै जान थालेको छ। परम्परागत संस्कृति संरक्षण गर्दै नयाँ पुस्तालाई पुरानो मनोरञ्जनको माध्यमसँग परिचित गराउने उद्देश्यले रोटेपिङ निर्माण गरिएको समितिले जनाएको छ। रोटेपिङ संचालनमा आएसँगै स्थानीयवासी तथा अन्नपूर्ण मन्दिरमा आउने भक्तजनले मनोरञ्जन लिन पाउने भएका छन्। लमजुङ सदरमुकाम बेसीसारमा अत्याधुनिक सेवा सुविधा सहितको ट्रेकस हाइड्रेशन स्पा एण्ड सैलूनको आइतबार औपचारिक शुभारम्भ गरिएको छ। बेसर नगरपालिका साथ मनाङ्गी चौतारामा स्थापना भएको यस संस्थाको आइतबार बिहान विधिवत रूपमा उद्घाटन गरिएको हो। यस क्षेत्रकै प्रतिष्ठित वेलनेस सेन्टरको रूपमा हेरिएको स्पा तथा सैलूनको औपचारिक रूपमा एकीकृत सेवा कार्य लमसुङका प्रमुख ठाकुर शाह ढकालले उद्घाटन गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख ढकालले यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो संस्था थकान बिसाउने र ऊर्जा थप्ने उत्कृष्ट केन्द्रको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो। पर्यटन र वेलनेस क्षेत्रमा स्थानीय स्तरमै यस्तो स्तरको सेवा शुरू हुनु सुखद पक्ष रहेको उहाँको भनाई थियो। ग्राहकहरूलाई विश्वस्तरीय र अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले दुईजना युवाहरूले करिब 50 लाख रूपियाँको लागतमा उक्त स्पा र सैलून संचालनमा ल्याएका हुन्। युवा व्यवसायी युवा गुरूङ र पत्रकारिता क्षेत्रमा क्रियाशील निरज अधिकारीले संयुक्त लगानीमा शुरू गर्नुभएको ट्रेकर्स हाइड्रेशनमा पुरूष महिला तथा बालबालिकाहरूका लागि नयाँ ट्रेन्डिङ हेयर स्टाइल एडभान्स कलरिङ र प्रिमियम ब्युटी मेकअप केयरको व्यवस्था रहेको छ। विशेष गरी लामो पदयात्राबाट फर्किएका पर्यटकहरू र स्थानीय ग्राहकहरूलाई लक्षित गरी यो सेवा संचालनमा ल्याइएको हो। यस संस्थामा अनुभवी थेरापिस्टहरूद्वारा शरीरको थकान मेटाउने बडी स्क्रब प्रिमियम मसाज र विभिन्न रिल्याक्सेसन थेरापीको सुविधा रहेको छ। शरीरलाई प्राकृतिक रूपमा डिटक्स गर्न र ऊर्जा थप्नका लागि अत्याधुनिक साउना र स्टिम बाथको व्यवस्था समेत गरिएको छ। हाल 4 जनालाई रोजगारीको अवसर समेत प्रदान गरेको यस व्यवसायमा क्रमिक रूपमा सेवाहरू थप गर्दै जाने योजना रहेको संचालक युवक गुरूङले बताउनुभयो। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्स्याङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम। सदस्यता नवीकरण सम्बन्धी लमसुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमसुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौ। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रू 1 लाख रूपियाँसम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौ। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665-20-166 98-560-45-248 98-41-238-555 र 98-560-45-357 लमजुङ उद्योग वाणिज्य संघ बेसी सहर लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
2: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
1: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला

0: तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
1: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
0: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
1: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
0: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
1: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्गी 95 MHz।
0: नेपाल प्रहरीमा नयाँ भर्ना सम्बन्धी सूचना। नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रित्त रहेका सहायक प्रहरी निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्ना खुलेको हुँदा योग्यता पुगेका नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ। दरखास्त दिने अन्तिम मिति 2083 कार्तिक 10 गतेसम्म। दरखास्त बुझाउने स्थान प्रहरी सहायक निरीक्षकको लागि अनलाइन माध्यमबाट र प्रहरी कार्यालय सहयोगीको लागि देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा निवेदन दिन सकिनेछ। विस्तृत जानकारीको लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइट वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ। सार्वजनिक जानकारीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ। विश्रामपछि स्वागत छ अब बाँकी समाचार। यस वर्षको बड़ा दशैं आजदेखि शुरू भएको छ। असो शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म 15 दिन धूमधामका साथ दशैं मनाउने गरिन्छ। बड़ा दशैंको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो कलश र गणेश स्थापना सहित घट स्थापना गरिएको छ। पूजा कोठा वा दशैंघरमा वैदिक विधिपूर्वक शक्तिकी आदि त्रात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैं घरमा विधिपूर्वक राखेर त्यसमाथि एव अर्थात जौ रोप्ने गरिन्छ। यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ। आज बिहान 11:47 घटस्थापनाको शुभ साहित रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको थियो। यससँगै नवरात्र शुरू हुन्छ। आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो कार्तिक 4 गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादको रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दशैंमा विशेष गरी नवदुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ। असोज 31 गते शनिबार फूलपाती परेको छ। कार्तिक 1 गते आइतबार महाअष्टमी पर्व परेको छ। यसै दिन राति भने कालरात्री पर्व मनाइन्छ। कार्तिक 2 गते सोमबार पनि अष्टमी तिथि नै परेको छ। कार्तिक 3 गते मंगलबार महानवमी र 4 गते विजयादशमी परेको छ। दशैं शुरू भएसँगै बजारमा किनमेल गर्ने र गाउँघर फर्कनेको चहल पहल पनि शुरू भएको छ। नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटि लमजुङ खले पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई तीव्र पार्ने निर्णय गरेको छ। पार्टीले सदस्यताको डिजिटल इन्ट्री चाँडै सम्पन्न गर्ने निर्णय समेत गरेको छ। नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटि लमजुङ खको बैठक एवं दशैं तिहार शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्दै निर्णय गरेको छ। बैठकले मक्सिर 26 गते हुने एउटा अधिवेशन र पुस 4 गते हुने पालिका अधिवेशनलाई व्यवस्थित बनाउन सहयोग गर्ने निर्णय पनि गरेको छ। मदन आश्रित स्मृति भवन पार्टी कार्यालय बीसी शर्मा शनिबार आयोजित बैठकले ओडा र पालिका स्तरसम्म दशैं तिहार लगायत चाडपर्वको शुभकामना आदान प्रदान गर्ने निर्णय गरेको छ। पार्टी संगठनलाई थप सक्रिय बनाउने र अधिवेशनको तयारीलाई व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको थियो। बैठकलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रीय कमिटी सदस्य चन्द्रमान घलेले पार्टी संगठनलाई बलियो बनाउन सदस्यता विस्तार, नवीकरण र संगठनात्मक गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। उहाँले पार्टीका कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आगामी अधिवेशनको तयारीमा जुट्न निर्देशन दिनुभयो। कार्यक्रममा पार्टी केन्द्रीय
2: सदस्य एवं लमसुङ जिल्ला इन्चार्ज कृष्ण प्रसाद अधिकारी, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका सदस्य यशोदा रिमाल र जिल्ला अध्यक्ष राजकुमार विष्टले पनि बैठकलाई सम्बोधन गर्दै पार्टी संगठन सुदृढीकरण, सदस्यता व्यवस्थापन र अधिवेशनको तयारीमा एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो। नेकपा एमाले प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटी लमजुङ संयोजक सुभाष पौडेलले स्वागत मन्तव्य राख्दै अध्यक्षता गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सह संयोजक जनक मिश्रले गर्नुभएको थियो। नेपालमा ग्रामीण घरवास होमस्टे पर्यटनको शुरूआत र प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको लमसुङको खलेगाउँमा खलेगाउँ पर्यटन व्यवस्थापन समितिको 16 वार्षिक साधारण सभा सम्पन्न भएको छ। ऐतिहासिक साट नमूना गाउँ तथा देशकै पहिलो स्मार्ट भिलेजका रूपमा परिचित खलेगाउँमा आयोजित साधारण सभा समितिका अध्यक्ष प्रेमबहादुर घलेको अध्यक्षता तथा कोलासुतार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरूङको प्रमुख अतिथितामा भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरूङले घलेगाउँको पर्यटन विकासले स्थानीयको आय आर्जन र रोजगारी सृजनामा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले घलेगाउँको मौलिक कला संस्कृति परम्परा र स्थानीय उत्पादनको संरक्षण र प्रवर्धन गर्दै पर्यटनलाई थप व्यवस्थित र दिगो बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा कोलासुथार गाउँपालिका तीनका वडाध्यक्ष आशमीर गुरूङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एका भुजुङका कार्यालय प्रमुख प्रमोद राज रेग्मीको विशेष अतिथ्यता रहेको थियो। साधारण सभाका अवसरमा उत्कृष्ट होमस्टे संचालक तथा स्थानीय तहमा उल्लेख्य कर योगदान पुर्याउने करदातालाई सम्मान तथा पुरस्कृत गरिएको थियो। वर्षको उत्कृष्ट होमस्टेतर्फ होमस्टे नम्बर 9 का संचालक विष्णु गुरूङ सम्मानित हुनुभएको छ। यसै गरी स्थानीय तहमा सर्वाधिक कर योगदान पुर्याए बापत होमस्टे नम्बर 44 का गंगा बहादुर खले र टीएम होलिडे होमका नवराज खलेलाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको थियो। स्थानीय आमा समूह, युवा क्लब, होमस्टे संचालक तथा बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा खलेगाउँको पर्यटन विकास, स्थानीय उत्पादनको बजारीकरण, युवा तथा महिलाको स्वरोजगार, स्थानीय राष्ट्र वृद्धि र मौलिक गुरूङ संस्कृतिको संरक्षणमा होमस्टे पर्यटनले पुर्याउँदै आएको योगदानबारे चर्चा गरिएको थियो। ग्रामीण पर्यटन मार्फत स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै आएको खलेगाउँ आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्यका रूपमा परिचित छ। लमजुङको विशिष्ट नगरपालिका साथ स्थित मोडल सिटी अस्पताल प्रालीले विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आयोजना गरेको निशुल्क मानसिक स्वास्थ्य शिविरबाट 50 जना लाभान्वित भएका छन्। मानसिक स्वास्थ्य सम्बन्धी समस्याको पहिचान, उपचार, परामर्श तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित शिविरमा 30 जनाले निशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएका तथा नियमित रूपमा मानसिक रोगको औषधि सेवन गरिरहेका उनीहरूलाई स्वास्थ्य परीक्षण प्रयोगशाला सम्बन्धी सेवा तथा औषधि निशुल्क उपलब्ध गराइएको अस्पतालले जनाएको छ। त्यस्तै अन्य 20 जनालाई मानसिक स्वास्थ्य परामर्श, आवश्यक जानकारी तथा जनचेतनामूलक सेवा प्रदान गरिएको थियो। शिविरमा प्राज्ञ डाक्टर सन्देश काफ्रे सहितको टोलीले सेवा प्रदान गरेको थियो। शिविर मार्फत मानसिक स्वास्थ्य सम्बन्धी समस्यालाई लुकाएर राख्नुभन्दा समयमै पहिचान गरी उचित उपचार तथा परामर्श लिनुपर्ने सन्देश प्रवाह गरिएको अस्पतालले जनाएको छ। साथै मानसिक स्वास्थ्य समस्याप्रति समाजमा विद्यमान भ्रम, संकोच र नकारात्मक धारणालाई न्यूनीकरण गर्न पनि कार्यक्रमले सहयोग पुग्ने विश्वास अस्पतालले लिएको छ। लमजुङको सुन्दरबजार नगरपालिका 8 फोटेवडा रकलामा संचालित टोल सरसफाई अभियानमा 100 भन्दा बढ़ी स्थानीय सहभागी भएका छन्। गत वर्षको तुलनामा यस वर्ष अभियानमा सहभागी हुनेको संख्या दोब्बर भएको आयोजकले जनाएको छ। सृजनशील सामुदायिक सिकाई केन्द्र, अकलायु सोसाइटी र अकला टोल सुधार समितिको संयुक्त आयोजनामा सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा अकलायु सोसाइटी, अकला इम्प्याक्ट प्लस क्लबले टोलका विभिन्न स्थानमा 10 वटा डस्टबिन समेत राखेको छ। सामाजिक स्वच्छतालाई व्यवहारमा उतार्दै स्वच्छ र समुन्नत समाज निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आयोजकले बताएका छन्। सरसफाई अभियानमा उत्साहजनक सहभागिता जनाउने सबैलाई आयोजकले धन्यवाद दिएका छन्। साथै यस वर्ष सहभागी हुन नसकेकालाई आगामी वर्ष अभियानमा जोड़िन आग्रह गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एका जिल्लाका संरक्षण कार्यालय भुजुङको आयोजनामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। जिल्लाको मर्स्याङदी र कोलासुथार गाउँपालिका अन्तर्गतका विभिन्न वडाहरूमा कार्यक्षेत्र रहेको एकाप इलाका कार्यालयले मर्स्याङदी गाउँपालिकाको सभाहालमा समीक्षा कार्यक्रम आयोजना गरेको हो। मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङको प्रमुख आतिथ्यमा भएको समीक्षा कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष जुनामाया थापाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा मर्स्याङदी गाउँपालिका अन्तर्गत विभिन्न वडाका अध्यक्ष तथा जनप्रतिनिधि संरक्षण व्यवस्थापन समितिका अध्यक्ष र सचिवहरूको सहभागिता थियो। कार्यक्रममा एकाप इलाका संरक्षण कार्यालय भुजुङका प्रमुख प्रमोद राज रेग्मीले गत आर्थिक वर्ष संचालन गरिएका कार्यक्रम तथा हासिल भएका प्रगतिबारे जानकारी गराउनुका साथै चालू आर्थिक वर्षमा संचालन गर्ने कार्यक्रमबारे जानकारी गराउनु भएको थियो। कार्यक्रममा बोल्दै मर्स्याङ गाउँपालिका अध्यक्ष अर्जुन गुरूङले एकापको काम तथा योजनाले स्थानीय ओडा तथा समुदायको सबलीकरणमा सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो। शिक्षा स्वास्थ्य र जीविकोपार्जनका विषयमा अझ प्रभावकारी योजना सहित सहकार्यमा काम गर्न अध्यक्ष गुरूङको सुझाव थियो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य नवीन दास गुइकेल लगायतले सुझाव तथा टिप्पणी सहित मन्तव्य राख्नु भएको थियो। जिल्लाका दुई स्थानीय तहमा एकापको कार्यक्षेत्र रहे पनि भौगोलिक कठिनाई तथा समय व्यवस्थापनलाई मध्यनजर गर्दै दुवै पालिकामा छुट्टा छुट्टै समीक्षा कार्यक्रम आयोजना गरिएको एकाप इलाका संरक्षण कार्यालय भुजुङले जनाएको छ। मर्स्याङ्गी गाउँपालिका वडा नम्बर 1, 2, 3, 4 र 9 अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछन्। एकापले स्थानीय संरक्षण व्यवस्थापन समिति मार्फत शिक्षा स्वास्थ्य वातावरण संरक्षण र जीविकोपार्जन लगायतका क्षेत्रमा समुदाय स्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। राइनस नगरपालिका 8 हराबोटमा रहेको रूद्रदेवी मन्दिरको प्रथम साधारण सभा तथा अधिवेशन आइतबार सम्पन्न भएको छ। रूद्र माध्यमिक विद्यालयको हलमा आयोजित कार्यक्रम मन्दिर तदर्थ समितिका अध्यक्ष दुर्गा भक्त धमलाको अध्यक्षता तथा राइनस 8 का वडाध्यक्ष कृष्ण बहादुर राणा भाटको प्रमुख आतिथ्यमा भएको हो। सभामा अध्यक्ष धमलाले 2,86,694 रूपियाँ बराबरको आयव्यय सहित समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। समितिले मन्दिरको सुरक्षाको लागि कम्पाउण्डिङ र रंगरोकन गरेको जनाएको छ। समय समयमा सफाई गर्ने गरेको छ। अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको छ। समितिको अध्यक्षमा दुर्गा भक्त धमला, उपाध्यक्षमा रामचन्द्र माझी, सचिव ऋषिराम लामिछाने, कोषाध्यक्षमा छली देवकोटा अधिकारी र सहसचिवमा नवराल वंशी चयन हुनुभएको छ। समितिको सदस्यहरूमा पदमविलास पन्त, रसकुमारी गुरूङ, दिनेश चन्द्र घिमिरे, गीता देवी लामिछाने, शान्ता पन्त, हरिबहादुर थापा चयन हुनुभएको छ। यसै गरी मन्दिर संरक्षकमा वडाध्यक्ष कृष्ण बहादुर राणाभाट, सल्लाहकारहरूमा जीवन कुमार श्रेष्ठ, हरिबहादुर राणावाट, अम्बिका देवी ओलिया र चुडामणी पन्त रहनु भएको छ। साधारण सभा तथा अधिवेशनमा तदर्थ समितिका पदाधिकारी, जनप्रतिनिधि, स्थानीय समाजसेवी, शिक्षकहरू, भक्तजन लगायतको उपस्थित रहेको साहित्यकार तथा स्थानीय लक्ष्मी प्रसाद मिश्रले जानकारी दिनुभयो। कार्यक्रममा मन्दिर संरक्षण समितिका उपाध्यक्ष रामचन्द्र माझीले स्वागत मन्तव्य राख्नु भएको थियो। सचिव ऋषिराम लामिछानेले सञ्चालन गर्नुभएको थियो। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
3: मुख्य समाचारका प्रायोजक
4: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
2: प्रहरी दिवसको पूर्व सन्ध्यामा खुल्ला रक्तदान सहित निशुल्क स्वास्थ्य शिविर, बेसीसरमा दुई युवाले शुरू गरे ट्रेकर्स हाइड्रेशन स्पा एण्ड सैलुन, पर्यटक र स्थानीयका लागि नयाँ गन्तव्य बन्ने विश्वास, करिब 1.25 लाख खर्चेर सुन्दर बजारमा परम्परागत 4 पिग्री रोड पिङ निर्माण र विश्व मानसिक स्वास्थ्य दिवसमा निशुल्क स्वास्थ्य शिविर, 50 जना लाभान्वित। साँझ 6:35 बजेको मर्स्याङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म वसन्ता विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
2: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन, कृषि तथा पशु हाट बजार संचालक समितिको आयोजनामा असोज 27 देखि 29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
4: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
2: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
4: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
2: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
4: थप जानकारीका लागि सम्पर्क 98560-45650 र 98560-79340।
2: किसानको मेहनत, उपभोक्ताको भरोसा, दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083।
5: गुड मर्निङ मिस,
6: गुड मर्निङ क्लास। ल, आज हामी डडेलोको विषयमा पढ्छौ। भन त शान्ति, के कारणले डडेलो लाग्छ?
7: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरीसँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
6: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
8: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
9: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणको लागि सचेत बनौं।
2: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुजो। सदस्यता नवीकरण सम्बन्धी लमजुङ उद्योग वाणिज्य संघको सूचना। मिति 2083 पौष 26 गते लमजुङ उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन हुने भएकाले संघको सदस्यता लिई व्यवसाय गरिरहनुभएका सम्पूर्ण व्यवसाय उद्योगी उद्यमीहरूलाई यही असोज मसान्तभित्र आफ्नो सदस्यता नवीकरण गर्नुहुन हार्दिक अनुरोध गर्दछौं। साथै आर्थिक वर्ष 2083-84 सम्मको सदस्यता नवीकरण गर्नुभएका व्यवसायी उद्योगी उद्यमी सदस्यहरूको रु 1,00,000 रूपियाँ सम्मको दुर्घटना बीमा संस्था मार्फत गरिने जानकारी गराइन्छ। त्यसैले समयमै सदस्यता नवीकरण गरी संघको साधारण सभा एवं अधिवेशनमा सहभागी हुन तथा संघबाट उपलब्ध हुने सेवा सुविधा प्राप्त गर्नुहुन सम्पूर्ण सदस्यज्यूहरूमा हार्दिक अनुरोध गर्दछौं। थप जानकारीको लागि सम्पर्क सचिवालय 0665-220-166, 98560-45-248, 98-41-238-555 र 98560-45-357। लमजुङ उद्योग वाणिज्य संघ, बेसी सहर लमजुङ।

0: Mania.
1: Extreme energy drink.
2: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन संचालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौ, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्सङ्गी 95 MHz।
4: सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
6: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 560 46 257 र 98 400 67 87।
7: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
8: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
8: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
8: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 98 560 46 244।
9: हेलो, मर्सिङ्गदी FM 95 MHz।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099453।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।
1: सम्पूर्ण पशुपालक कृषकहरूमा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको सूचना। भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लम्जुङको वार्षिक कार्यक्रममा रहेको पशुको पूर्ण खोप कार्यक्रम अन्तर्गत संक्रामक महामारी जन्य खोरेत रोग विरूद्धको खोप लगाउन खोपकर्ताहरू यही मिति 2083 असोज 14 30 गतेसम्मको लागि खटिनु हुने भएकोले आफूले पालन गरेका गाई, भैंसी र बंगुरलाई निशुल्क रूपमा खोप लगाई पशुधनको सुरक्षा गर्नुहुन अनुरोध गर्दछौ। याद राखौ, रोग लाग्न नदिन सबैभन्दा प्रभावकारी उपाय भनेको खोप लगाउनु हो।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
7: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले

0: आचरणराम रहनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0675201906 0675203370 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: राति पानी पर्ने सम्भावना।
2: कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित, जीतसँगै 26 अंक सहित नेपाल छैठौं स्थानमा।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: दशैं तिहार लगायतका नेपालीहरूको प्रमुख चाडपर्व नजिकिएसँगै सड़कमा सवारी साधनको चाप पनि बढ़ेको छ। क्षमताभन्दा बढ़ी यात्रु राख्दा दुर्घटनाको जोखिम पनि बढ़छ। यात्रा गर्नु अघि सवारी साधनको अवस्था, चालकको व्यवहार र आवश्यक कागजातमा पनि यात्रुले ध्यान दिन आवश्यक छ। तीव्र गति, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न यात्रुको भूमिका महत्वपूर्ण हुन्छ। अब खबर सन्तोषी रावलबाट।
4: गोर्खाको चुम्नुर्बी गाउँपालिका 6 अन्तर्गत लाग्पादेखि चुम्लिङ बीचकोमा ठूलो पहिरो खस्दा बुढ़ी गण्डकी नदी थुनिएर आएको लेदो सहितको बाढ़ीका कारण 5 जना सम्पर्कविहीन भएका छन्। भेडीगोठमा रहेका 2 महिला सहित 5 जना बेपत्ता भएका छन् भने नेपाली सेनाको हेलिकप्टर मार्फत 82 जनाको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बाढ़ीले चुम्नुर्बी, धार्चे र आरूघाट गाउँपालिकाका विभिन्न क्षेत्रमा घर, झुलुङ्गे पुल, पक्की पुल, जलविद्युत आयोजनाका संरचना तथा अन्य भौतिक पूर्वाधारमा क्षति पुर्याएको प्राधिकरणका प्रमुख कार्यकारी डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
5: प्राधिकरणमा बिहान 6 बजे बाढ़ीको सूचना प्राप्त हुनसाथ गोर्खा तनहु नगरवासीमा एसएमएस पनि दियौं र हामीले प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तीनटै सुरक्षा निकायलाई पनि सूचना भइसकेपछि सुरक्षा टीम पनि परिचालन भएको अवस्था थियो। हामीले त्यहाँ प्राधिकरणमा बिहान सूचना आइसकेपछि गोर्खा, धादिङ, तनहुँ, चितवन, नगरपुर सहित पूर्व र पश्चिम जिल्ला र केन्द्रका गरी 221 जना रेस्पोन्डरहरूलाई तुरन्त चाहिँ यो पुष्टि कार्यमा खटिन भनेर एसएमएस अलर्ट पनि हामीले सम्प्रेषण गरेका थियौं। बिहान करिब 36 बजेदेखि प्राधिकरणको कार्यकारी प्रमुखको मेरै नेतृत्वमा चाहिँ यो कमाण्ड पोस्टको बैठक हामी निरन्तर जारी छ। अनुगमन, जिल्लाको सुरक्षा निकायलाई परिचालन गर्नेदेखि लिएर खोज र उद्धारमा चाहिँ हामी निरन्तर लागि परेका छौं।
4: प्राधिकरणका अनुसार बाढ़ीले चुम्नुर्बी गाउँपालिका 3 न्याकचेतबाट सिद्धिवास जोड्ने झुलुङ्गे पुल बगाएको छ। गोर्खाको धार्चे गाउँपालिका 5 स्थित माछी खुलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल समेत बाढ़ीले बगाएको छ। माछीखोलाको तल्लो बस्तीमा बाढ़ी पसेको र त्यहाँका 20 देखि 22 घर जोखिममा छन्। आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खाबाट धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एउटा भाग बगाएको छ। आरूघाट गाउँपालिका 2 र 3 जोड्ने सेती स्थित फलामे पक्की पुल पनि बाढ़ीले बगाएको छ। बाढ़ीपछिको उद्धार तथा प्रतिकारको बारेमा सीआईएनसँग कुरा गर्दै गोर्खाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्मा,
6: 3 वटा पालिकामा भौतिक क्षति भएको छ। चुनौरी गाउँपालिकामा 31 घर परिवार र 135 सदस्य, भारतीय गाउँपालिकामा 27 घर परिवार र 102 जना घर परिवारका सदस्य, त्यसै गरी आरूघाट गाउँपालिकामा

0: 64 घर परिवारको चाहिँ 130 जना प्रभावित भएको हामीसँग प्रारम्भिक तथ्याङ्क आएको छ। भौतिक क्षतितर्फ मोटरेबल 1 सहित अन्य 3 र जम्मा 4 पुलहरू क्षति भएको छ, झोलुङ्गे 2 मोटरेबल 2। अब रह्यो तपाईँको यो के अरे मानवीय क्षतिको सन्दर्भमा, मानवीय क्षति भएको छैन, मिसिङ भनेको कन्ट्याक्टलेस पिपुल अहिलेसम्म 5 हुनुहुन्छ। खोज्ने काम चाहिँ आज एक चरणमा भयो, तर चाहिँ काहीँ कतै सुइँको पाउन सकिएन। यो अभ्यास भोलि पनि जारी हुन्छ, खोज्ने काम भोलि पनि जारी हुन्छ। त्यो प्रभावित परिवारलाई स्थानीय पालिकाको समन्वयमा जो जो रेस्क्यु गरेर राखिएको छ, उद्धार गरेर रहेको छ, स्थानीय पालिकाले पशुपाल तथा खानपानको व्यवस्था उसको समन्वय सहयोगमा भइरहेको छ।
1: चुम्नुब्री गाउँपालिका 3 सलेरी स्थित निर्माणधीन टाइम्स ऊर्जा प्रणालीको क्षेत्रमा रहेका संरचना तथा वरपरका घरहरूमा समेत क्षति पुगेको छ। बुढी गण्डकी जलविद्युत आयोजनाको 341 मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण पनि बाढ़ीले बगाएको प्राधिकरणले जनाएको छ। 2 टेलिफोन टावर, 50 विद्युत पोलमा समेत क्षति पुगेको छ। प्राधिकरणका अनुसार नेपाली सेनाका 127 जना, नेपाल प्रहरीका 133 जना र सशस्त्र प्रहरी बल नेपालका 177 जना गरी कुल 437 जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा खटिएका छन्। नेपाली सेनाका 4 हेलिकप्टर खोज तथा उद्धारका लागि परिचालन गरिएको छ। ती हेलिकप्टर मार्फत हालसम्म 47 जनालाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ। बाढ़ीको कारण पत्ता लगाउन ड्रोन तथा भूगर्भविद सहितको 3 सदस्यीय टोली परिचालन गरिएको छ। सड़क विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशक सहितको टोली सड़क संचालन तथा बेली ब्रिज निर्माणको सम्भाव्यता अध्ययन गर्न प्रभावित क्षेत्रमा खटिएको छ। नेपालमा पछिल्लो 2 दशकमा बाल विवाहको दर घटे पनि अति विपन्न परिवारका किशोरी अझै उच्च जोखिममा रहेको युनिसेफको प्रतिवेदनले देखाएको छ। प्रतिवेदनका अनुसार 13 वर्ष अघि विवाह हुने महिलाको अनुपात सन् 2004 37% रहेकोमा 2024-25 घटेर 28% पुगेको छ भने 15 वर्ष अघि विवाह हुनेको अनुपात 10%बाट घटेर 5% झरेको छ। गरीब परिवारका किशोरीमा धनी परिवारका किशोरीको तुलनामा 18 वर्ष अघि विवाह हुने सम्भावना 4.4 गुणा बढ़ी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाल विवाह न्यूनीकरणका लागि बाल बालिका विद्यालयमा टिकाई राख्ने, विपन्न परिवारलाई सहयोग गर्ने, कानूनको प्रभावकारी कार्यान्वयन गर्ने, सामाजिक सोच र व्यवहारमा परिवर्तन ल्याउने तथा बालिकाको शिक्षा, स्वास्थ्य र अधिकार संरक्षणमा जोड़ दिनुपर्ने राष्ट्रिय बाल अधिकार परिषदका कार्यक्रम अधिकृत राम बहादुर चन्दले सुझाव दिनुभएको छ। यातायात व्यवस्था विभागले आजदेखि लामो तथा मध्यम दूरीका गाड़ीलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रूट परमिट खुला गरेको छ। आज घटस्थापनादेखि आउँदो कार्तिक 10 गतेसम्म रूट परमिट खुला गर्ने निर्णय अनुसार आजदेखि रूट परमिट खुला भएको हो। यस अनुसार लामो तथा मध्यम दूरीका गाडीले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान सक्नेछन्। दशैंका लागि अस्ति शुक्रबारदेखि अग्रिम टिकट बुकिङ खुलिसकेको छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 लागि 37,70,39,67,000 रूपियाँको बजेट प्रस्तुत गरिएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेट अघिल्लो सरकारले ल्याएको बजेटकै आकारमा रहेको छ। सत्ता गठबन्धन परिवर्तन भएपछि अघिल्लो बजेट पारित हुन नसकिएपछि आवश्यक परिमार्जन सहित नयाँ बजेट प्रस्तुत गरिएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र राज्यका विभिन्न क्षेत्रमा पुस्तान्तरण स्वाभाविक प्रक्रिया भए पनि निश्चित विधि र पद्धतिबाट हुनुपर्ने बताउनु भएको छ। आज मिशन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नयाँ पुस्तालाई सिधै नेतृत्व दावी गर्नुभन्दा तालिम र क्षमता विकास मार्फत योग्य बनाउन सुझाव दिनुभयो। पुस्तान्तरणका नाममा समाजमा विवाद र विभाजन सिर्जना गर्न खोजिएको आरोप लगाउँदै ओलीले अहिलेको समय आन्दोलनको नभएकाले नयाँ पुस्ताले सिक्दै र अनुभव हासिल गर्दै क्रमशः नेतृत्वमा आउनुपर्ने बताउनुभयो।
2: अहिले बाउ छोरा हजुरमा नातिको मारामार लगाएर हेरिरहन्छ। हस्तान्तरण पुस्तान्तरण भनेको एउटा स्वाभाविक प्रक्रिया हो, त्यो नचाहेर पनि हुन्छ, तर त्यसको सिलसिला हुन्छ। एकैचोटि प्रोफेसर भइँदैन, त्यसको प्रक्रिया हुन्छ। त्यसो भएर योग्य दक्ष बनाउनु पर्छ, कामको जिम्मा दिनुपर्छ, जिम्मेवारी दिँदै ट्रेन्ड बनाएर योग्य बनाएर सक्षम बनाएर जिम्मेवारी दिँदै जानुपर्छ।
1: कांग्रेस 15 महाधिवेशन अन्तर्गत अहिले पदाधिकारीको मतगणना भइरहेको छ। केही बेर प्राप्त नतिजा अनुसार 4,100 मतगणना हुँदा उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक मत प्राप्त गरी अगाडि हुनुहुन्छ। उपसभापतिको खुलातर्फ डाक्टर चन्द्रकान्त भण्डारीले 2,045 मत प्राप्त गर्नुभएको छ। उपसभापतिको समावेशीतर्फ एक पदका लागि भएको प्रतिस्पर्धामा विनोद कुमार चौधरीले 1,026 मत प्राप्त गरी अघि हुनुहुन्छ। महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले 2,391 मत प्राप्त गरी अघि हुनुहुन्छ। महिला महामन्त्रीको एक पदका लागि भएको प्रतिस्पर्धामा डाक्टर डिला संग्रौला पन्तले 1,816 मत प्राप्त गरी अघि हुनुहुन्छ। कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने बाँकी हिमाली तथा पहाड़ी भूभागमा आंशिक बदली रहनेछ। देशको तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
3: हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँ अनि यो कर्णाली प्रदेशका चाहिँ थोरै ठाउँमा हल्का वर्षाको मात्र सम्भावना रहेको देखिन्छ भने तराईका भूभागमा चाहिँ आउने तीनै दिन चाहिँ खासै त्यस्तो वर्षा हुने सम्भावना देखिँदैन। रातिको हकमा कुरा गर्न पर्दाखेरि कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा भने हल्का खालको वर्षा हिमपातको सम्भावना रातिको लागि पनि रहेको छ। देशका अन्य भूभागमा भने आंशिक बादल लाग्नेदेखि तराई भूभागमा चाहिँ मौसम मुख्यतया सफा नै रहनेछ।
1: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा भइरहेको ओडीआई श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले क्यानाडालाई पराजित गरेको छ। नेपालले दिएको 236 रनको लक्ष्य पछ्याइएको क्यानाडा 48.5 ओभरमा 211 रनमा अल आउट भएपछि नेपाल 24 रनले विजयी भएको हो। नेपालका लागि रोहित पौडेलले 101 रनको शतकीय पारी खेले भने करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने र नन्दन यादवले समान दुई विकेट लिए। यस जीतसँगै नेपाल 33 खेलबाट 26 अंक जोड्दै लीग दुईको अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ।
4: बुढी गण्डकी नदीमा आएको बाढ़ी प्रभावितले राहतका लागि कहाँ सम्पर्क गर्ने?
5: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने
4: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली बाल बालिकामा देखिन सक्ने मौसमी स्वास्थ्य समस्या र समाधानको उपाय कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
6: प्याजको बिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
8: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
7: ओहो, तिमी त घरको खाने भएछौ नि।
9: के को सरसल्लाह हो दुईजनाको?
8: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
9: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
7: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
9: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी दाल अंडा चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
10: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब्सी आइएन।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। ऐतिहासिक व्यक्तित्वद्वय विषय नगर्सी र बांगे सार्कीको सम्मानमा हुलाक टिकट प्रकाशन गरिएको छ। हुलाक सेवा विभागले उहाँहरूको सम्मानमा हुलाक टिकट प्रकाशन गर्दै प्रथम दिवसीय ढाँचा लगाएको हो। कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी जोमसोम सड़कमा अस्थायी मार्ग निर्माण गरी सवारी साधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको शास्ति अझै नहटेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन् र दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रे पलाञ्चोक तर्फको बीपी राजमार्गमा भने हाल पुनर्निर्मित सड़कबाटै आवागमन गराइएको काभ्रेका सामुदायिक रेडियोले खबर पठाएका छन्। साझा खबरमा अब मिलीजुली नेपाली सन्तोष गन्धर्वबाट।
12: गोर्खाको बुढ़ी गण्डकी नदीको बाढ़ी प्रभावित क्षेत्रमा अहिले खोज तथा उद्धारको काम चलिरहेको छ। तपाईँको गाउँठाउँमा पनि उद्धार गर्नु परे कसलाई खबर गर्ने? राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
5: मुख्य गरी हामीले यो विपदमा उद्धार र राहतका लागि भनेर 1234 यो जुन टोल फ्री नम्बर छ यसमा गर्न सक्नुहुन्छ। यसले चाहिँ जहाँबाट यहाँहरूले गर्नुहुन्छ त्यहाँकै सिडिओ कार्यालयमा यो आपतकालीन कार्य सञ्चालन केन्द्र जिल्ला स्थित त्यहाँ रिसिभ हुने र त्यहीँबाट रेस्पोन्स हुने हाम्रो मेकानिजम डेभलप गरेका छौँ भने त्यसमा उठेन वा त्यहाँबाट रेस्पोन्स पाइएन भने फेरि अन्य नम्बरहरू पनि नेपाल प्रहरीको 100 नम्बर 1114 शस्त्र प्रहरीको पनि गर्न सक्नुहुन्छ। नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र जस्तो स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ यस्तरी यो आउँदैछ भनेर सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
12: तपाईँले बिर्सनै नहुने नम्बर चाहिँ 100 र 1234 हो। यो नम्बरमा फोन गर्दा उद्धार तथा राहतकर्ता तपाईँ भएको ठाउँसम्म आउन मद्दत पुग्छ। बेत्रावतीमा बेलीबिरी सञ्चालनमा आएको खबर त तपाईँले पक्कै पाइसक्नुभयो। अनि यो पुलबाट आउजाउ गर्दा ख्याल गर्नै पर्ने कुरा चाहिँ के छन्?
13: यो ब्रिजमा चाहिँ विशेष सावधानी अपनाउनु पर्छ। आसिसी ब्रिजको दाँजोमा यसलाई चाहिँ अलिकति सावधानी र जतन गर्नुपर्ने देखिन्छ। स्थानीय अथवा यात्रुहरूले चाहिँ अलिकति फोटो भिडियो बनाउने पुलको नजिक जाने खोलातिर हेर्ने त्यस्तो अवस्था भयो भने अलिकति दुर्घटना हुन सक्छ र ड्राइभरहरूले पनि अलिकति सावधानी अपनाएर आफ्नो साइडमा रोकेर साइड दिएर अर्को गाडीलाई पास गरेर चाहिँ वान वेको रूपमा चाहिँ यसलाई चाहिँ एकतर्फीको रूपमा चाहिँ यसलाई प्रयोग गर्यो भने अलिकति सावधानी अपनाउनु सकिन्छ। प्रति घण्टा 10 किलोमिटरका दरले स्पिड कायम गर्नुपर्ने हुन्छ। चेनवाला एक्साइभेटरहरू चाहिँ आवाजावत गर्नु हुँदैन। यसमा चाहिँ सानो लाइट गाडीहरू टु वे नै चल्न सक्छ र वान वे भएको अवस्थामा एकै साइडबाट चाहिँ धेरै गाडीहरू आवाजावत गर्दाखेरि चाहिँ ब्रिजको चाहिँ स्याग बढ्न सक्ने, ब्रिज भाँचिन सक्ने र कमजोर हुन सक्ने देखिन्छ। त्यो भएको भएर वान वे अधिकतम 40 टनसम्मको भेहिकलहरू चाहिँ सवारी गर्नुपर्ने देखिन्छ।
12: बेली ब्रिज निर्माणमा खटिनुभएका नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई बेत्रावतीको बेली ब्रिजबाट आउजाउ गर्दा ख्याल गर्नुपर्ने कुरा बताउँदै पृथ्वी राजमार्गको गलौदीमा बन्द भएको सड़क खुलेको छ तर यो सड़क खण्डमा ओभरटेक नगर्न ट्राफिक प्रहरीको अनुरोध छ। यात्रा गर्नुअघि सड़कको अवस्था बुझ्न 100 र 103 नम्बरमा फोन गर्न सक्नुहुन्छ। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्स र म्यासेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकामा मौसमी स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानी।
14: जसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन।
4: अभिभावकले धेरै ख्याल राख्दा पनि देखिन सक्छ समस्या। कुराकानी सहितको हाम्रो पालो बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
15: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
15: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
15: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
16: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
11: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला हाम्रो पालो।
17: नमस्कार, म सन्तोषी, संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 322 खण्डमा छौं। पछिल्लो समय मौसम परिवर्तनसँगै बालबालिकामा विभिन्न प्रकारका समस्या देखिँदै आएका छन्। रुगाखोकी, निमोनिया लगायतका स्वास्थ्य समस्याको जोखिम र अपनाउनु पर्ने सावधानीका बारेमा साथी सन्तोष गन्धर्वले वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर रोशन कुमार झासँग कुरा गर्दै हुनुहुन्छ।
14: बाल बालिकाको क्लिनिकल एक्सपोजर रोगसँग कम भएको हुन्छ, ब्याक्टेरिया भाइरससँग। सो बच्चाहरूको इम्युन सिस्टम त्यति चाहिँ बनिसक्या हुँदैन, त्यसले गर्दाखेरि बच्चाहरूलाई चाँडै रुगाखोकी लागेर हुन्छ, पखाला लागेर हुन्छ। सो हामीले जहिले पनि प्यारेन्ट्सलाई काउन्सिलिङ गर्छौँ, ए नानी बाबुलाई एकछिन रुगाखोकी लाग्दैमा नआत्तिनुहोस् है, पखाला लाग्दैमा नआत्तिनुहोस्। किन? किनभने बाबुको इम्युन सिस्टम एक्टिभेट भइरहेछ, उसलाई जति बढी एक्सपोजर भइरहेछ उसको आफ्नै रोगसँग लड्ने क्षमताले एन्टिबडी बनाइरहेछ, त्यही भएर यसमा आत्तिनु हुँदैन। तर यो कुरा मैले भन्दै गर्दाखेरि फेरि चाहिँ अब रुगाखोकी लागेर निमोनियाको संक्रमण देखिसक्यो अनि घरमै राख्ने पनि हुँदैन। सो यसलाई पनि हामीले दुईटा पाटोबाट हेर्नुपर्छ कि बच्चाहरूमा रोगहरू लाग्ने सम्भावना किन बढी हुन्छ भने बच्चाहरूको इम्युन सिस्टम एक्टिभ नभएको हुनाले, र त्यो एउटा चाहिँ एक्टिभ हुने जुन फेज हुन्छ त्यसमा हुन्छ, त्यसले गर्दा बच्चाहरूमा अलिक बढी रुगाखोकी लाग्छ। तर वृद्ध वृद्धाभन्दा अलिकति जोखिम कम हुने रहेछ। बच्चाहरूले धेरै जसो रुगाखोकी, पखाला, ज्वरो यिनीहरूले आफैले जित्दो रहेछ, तर समय लाग्छ। त्यो समयमा पेनिक हुनु भएन। हामी डाक्टरहरूले पनि पेनिक भएर कहिले काहीँ के गरिदिन्छौँ भने साधारण रुगाखोकी पखालालाई पनि एन्टिबायोटिक दिएर पठाइदिन्छौँ, जुन एन्टिबायोटिकको त्यहाँ कुनै रोल छैन, बरु त्यो एन्टिबायोटिकले त्यो बच्चाले हार्म गर्छ। सो त्यहाँ चाहिँ एकदमै बुद्धि पुर्याएर हामीले उपचार प्रक्रिया अगाडि बढाउँछौँ। आमालाई, आमा त बच्चा भन्ने बित्तिकै हामी पनि एउटा बच्चा भएको बुवा भएको हुनाले आफ्नै बच्चा पनि बिरामी हुँदाखेरि हामी पेनिक हुन्छौँ. डाक्टर भए तापनि ओहो यसलाई ज्वरो आयो धेरै आयो अहिले तुरन्त हामीले सिटामोल दिइहालौँ. एक दिन भएको छैन ज्वरो घटेन भने ओहो अब त एन्टिबायोटिक सुरु गर्नुपर्छ क्या. हेर्नु सोच त्यहाँ जान्छ किनभने हामीलाई के लाग्छ हाम्रो बच्चा जति सक्दो चाँडो चाहिँ रिकभर हुनु पर्यो. जबकि भाइरस ब्याक्टेरियाहरूको के छ भने एउटा फेज हुन्छ ऊ 3 दिनदेखि 5 दिनसम्म त ज्वरो रहन सक्छ. 3 दिनदेखि 5 दिनसम्म उसलाई खोकी लाग्न सक्छ. खोकी ज्वरो निको भए पनि पोस्ट इन्फेक्टिभ कफ भन्छौ. जस्तो रोग निको भयो तर भित्र जुन संक्रमण थियो त्यसको जुन झालो बनाएको थियो जहाँ चाहिँ अब म्युकसहरू जम्या थियो त्यो पुरै निस्किन कहिलेकाहीँ 3 देखि 6 हप्ता लाग्दो रहेछ. अब त्यो 6 हप्ता लाग्दैमा हामीले 6 किसिमको एन्टिबायोटिक 6 वटा डाक्टर भेट्नु पर्दैन. त्यहाँ चाहिँ हामीले के बुझ्नु पर्छ ए यो चाहिँ अलि समय लाग्ने हो. हामीले त्यसमै हो होम रेमेडिजहरू आफ्नो घरमा भएको अलि तातो तातो चिजहरू खाने अदुवा लसुन यिनीहरूको सेवन गर्ने र यसमा चाहिँ स्टिम लिने धेरै खोकी लाग्यो भने एलर्जीको औषधि लिइदिने त्योभन्दा पनि बढी गाह्रो भयो भने हामी डाक्टरको सल्लाहमा कहिलेकाहीँ नेबुलाइजेसन लिनुपर्ने हुन्छ. त्यो अवस्था हेरेर हामीले उपचार प्रक्रियामा जाने हो. सो बच्चाहरूको केसमा मैले भन्नुपर्दाखेरि रुगा खोकी झाडा पखालामा आत्तिनु पर्दैन त्यो एक्सपोज हुन दिनुपर्छ अनि त्यो बच्चाको इम्युन सिस्टम राम्रो हुन्छ. त्यही भएर हामीले देखेका छौँ एकदमै सोफिस्टिकेटेड ठाउँमा भएको बच्चाहरूमा पछि गएर रोग बढी लाग्दो रहेछ. तर गाउँ घरमा माटो धुलोमा खेलेका पोखरीमा नुहाएका बाख्राको गोठमै चाहिँ हुर्केका भैँसीको गोठमा चाहिँ हुर्केका बच्चाहरू पछि गएर ती इम्युन सिस्टम यति स्ट्रङ हुन्छ कि साधारण रोगले त्यसलाई भेट्दै भेट्दैन. वातावरणीय टेम्परेचर भनौँ परिवर्तन हुँदाखेरि चिसो मौसममा हाम्रो मौसम अनुसारको पहिरन भन्छ आफ्नो पहिरनलाई परिवर्तन गर्नुपर्छ. जस्तो गर्मीमा हामीले कटनको लुगा बढी फेभर गर्छौँ किन गर्मीबाट त्यसले जोगाउँछ भने चिसो याममा हामीले अलि न्यानो लुगाहरू लाउने भन्छौँ किनभने त्यसले चाहिँ हामीले चिसोबाट जोगाउँछ. सो गर्मीबाट जोगाउनलाई जसरी हामीले कटनको लुगा लाउँछौँ पातलो लुगा लाउँछौँ त्यस्तै चिसोबाट जोगिनलाई हामीले न्यानो लुगाहरू बाक्लो लुगाहरू लाउनु पर्छ. र अर्को के देखिया छ भने शरीरको इम्युनिटी रोगसँग लड्ने जुन क्षमता भन्छौँ त्यो हामी सबैको फरक फरक हुन्छ. र यसरी 81 मौसम परिवर्तन हुँदाखेरि तपाईँको के हुन्छ भने हाम्रो इम्युन सिस्टम त्यति राम्ररी काम गर्न सकिरह हुँदैन किनभने वातावरणको टेम्परेचर र हाम्रो बडीको टेम्परेचर फरक हुन्छ. त्यो फरक टेम्परेचरमा हामी के गर्छौँ भने वातावरणसँग हाम्रो टेम्परेचर जुन बडीको छ त्यसलाई चाहिँ बढाउनको लागि केही नाशको होस् भनेर हाम्रो इम्युन सिस्टम त्यतातिर बढी इन्भल्भ हुन्छ. सो यता चाहिँ कुनै किसिमको संक्रमण भयो भने त्यसले चाहिँ हामीलाई अलिक बढी ग्रसित पार्दो रहेछ. सो जति पनि यो तपाईँको सिजनल फ्लूहरू देखिन्छ ठ्याक्कै ट्रान्जिसन पिरियड भन्छ कि गर्मीबाट जाडो या जाडोबाट गर्मी भयो भने फ्लूहरू अलिक बढी लाग्ने मौसमी रुगा खोकीहरू अलिक बढी लाग्ने हामीले भेट्छौँ. सो यसमा चाहिँ हामीले 2 कुरामा ध्यान दिनुपर्छ बेसिकली. एउटा चाहिँ हाम्रो पहिरनमा जस्तो कुन समयमा कस्तो खालको हामीले लुगा फाटा लाउने जस्तो न्यानो लुगा लाएर हामीले बस्यौँ नाक कान यिनीहरू छोपेर बस्यौँ भने चिसोमा पनि हामीलाई रुगा लाग्दैन.
17: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्यमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता प्रश्नको उत्तर खोजौंला. साझा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
4: बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढ़ीपछि गोरखाका पाँचजना सम्पर्कविहीन भएका छन्। तीन पालिकामा सबैभन्दा धेरै क्षति पुगेको छ। खोज उद्धार तथा राहतका लागि 400 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतगणना शुरू गरिएको छ। खुला उपसभापतिमा चन्द्र भण्डारीको अग्रता छ। राजनीतिमा पुस्तान्तरण प्रक्रिया मार्फत हुने एमाले अध्यक्ष ओलीले एउटा कार्यक्रममा टिप्पणी गर्नुभयो र आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओडीआई श्रृंखलाको पहिलो खेलमा नेपालद्वारा क्यानाडा पराजित भयो। जीतसँगै 26 अंकसहित नेपाल छैठौं स्थान।
18: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
19: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोप्राइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: मिलाइदिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनचाँदी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9857-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: यो मोबाइलले पनि तनावै दियो भने?
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको, फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
9: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
5: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेलो मर्चेंग दे एफएम 95 मेगाहर्ज

0: दुनिया भर म जहाँ गए पनि यसलाई चाहिँ सम्हालेर राखे। तिमीसँग कुनै दिन पक्कै भेट हुन्छ अनि दिन्छु भनेर।
1: यसले आफ्नो जोडी कहिले पाउँछ भनेर मैले पनि यसलाई सम्हालेर राखिरहेको थिएँ।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही आउँदो शुक्रबार 16 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्रहरू दिउँसो 12 बजे चमेलीको पोए।
3: होस् गरे होस् त चमेली, यो लग्न मान्छेको त केही भर हुन्न।
2: कलाकारहरू सुरक्षा पन्त, मुकुन भुषाल, नारायण त्रिपाठी लगायतका कलाकारको प्रस्तुति। साथै दिउँसो 3 बजे र साँझ 6 बजे नेपाली कथानक चलचित्र चंगुल।
4: को खाली राखेर काख फरेको थिए, त्यही काख भोलि आज रित्त भयो।
5: यस्तै अवस्था रहिरह्यो भने यसले आगामी चुनावमा अप्ठ्यारो पार्छ।
2: कलाकारहरू रवि कार्की, लाया संग्रौला, लक्ष्मीनाथ तिमिल सिन्हा, राम गौतम लगायतका कलाकारको प्रस्तुति।
6: हिजोको आन्दोलनमा मात्रै 23 जना विद्यार्थीहरू मारिए, जो मारिए पनि नेपाली नै त थिए।
7: सारा नेपालीहरूको सपना आकाशमा नि मुटुहरू बाकसमा हुन्छ। भगवानले हाम्रो बच्चाहरूलाई बाकसमा नपठाओस्, यो सिस्टम रोकिनै पर्छ।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहर, सम्पर्क 97497938798।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841445148।

0: California. Extreme energy drink.
1: बिस्तारै बिस्तारै बिस्तारै जानु ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ

0: दिदी अल्मालाई पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: आया मरेनी आमा, आया
5: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
4: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
5: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
4: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
5: ल दिदी, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हाडजोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9850386780।
3: एकीकृत सेवा कार्यालय लमजुङको जनहितमा जारी सन्देश। स्वदेशी श्रम सिप उपयोग गरी लघु, घरेलु तथा साना उद्योग दर्ता गरी सञ्चालन गर्ने गरौं। जिल्ला भित्र दर्ता भएका वाणिज्य फर्म, उद्योग, पर्यटन, होमस्टे एवं साझेदारी फर्महरू समयमा नवीकरण गरी व्यापार व्यवसाय गरौं। दर्तावाला उद्योग व्यवसायसँग कारोबार गर्ने गरौं। क्रेताले माल सामान किन्दा विक्रेताले उक्त सामानको मूल्य सूची जाँच गरे नगरेको यकिन गरी सामानको उत्पादन मिति र समाप्त मिति हेरी बिल लिएर मात्र सामान खरिद गर्ने गरौं।
8: विक्रेताले क्रेतालाई गुणस्तरीय परिमाण एवं स्वदेशी उत्पादनलाई प्राथमिकता दिई माल सामान खरिद बिक्री कार्य गर्ने गरौं। अखाद्य वस्तुको बिक्री वितरण नगरौं।
3: लमजुङ जिल्ला भित्रका धार्मिक स्थल, नदी नाला, मठ मन्दिर, गुम्बा, मस्जिद र पार्कहरूको संरक्षण तथा सम्वर्धन गरौं। आन्तरिक तथा बाहिर पर्यटकहरू भित्रै समुन्नत पर्यटकीय क्षेत्रको विकास गरौं।
8: विस्तृत जानकारीका लागि 0665202002 सम्पर्क गर्नुहोस्।
3: एकीकृत सेवा कार्यालय लमजुङ।
8: यसपालिको दशैंमा स्थानीय उत्पादन, स्थानीय किसान र स्थानीय बजारलाई प्राथमिकता दिऊ।
9: मर्सङ्गी गाउँपालिकाको प्रवर्धन, कृषि तथा पशु हाट बजार सञ्चालक समितिको आयोजनामा असोज 27-29 गतेसम्म दशैं लक्षित कृषि तथा पशु हाट बजार सञ्चालन हुँदैछ।
8: हाट बजारमा आफ्नै गाउँठाउँमा उत्पादित ताजा तरकारी, फलफूल, खसी, बोका, भेडा, कुखुरा तथा विभिन्न स्थानीय कृषि तथा पशुजन्य उपजहरू एउटै ठाउँमा सहज रूपमा उपलब्ध हुनेछन्।
9: स्थानीय किसानद्वारा उत्पादित विभिन्न कृषि उपज किसान र उपभोक्ता बीच प्रत्यक्ष भेटघाट तथा कारोबारसँगै हाट बजारमा कृषि उपज बिक्रीका लागि ल्याउने किसानलाई बिक्री मूल्यको 5% तथा खसी, बोका, भेडा र कुखुरा लगायतका पशुपक्षी बिक्री गर्ने किसानलाई बिक्री मूल्यको 3% प्रोत्साहन रकम गाउँपालिकाले उपलब्ध गराउनेछ। साथै समर्थन मूल्य समेत तोकिएको छ।
8: हाट बजार हुने स्थान मर्सङ्गी गाउँपालिका 3 कृषि तथा पशु सेवा केन्द्र परिसर खुदी। समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
9: यस पटकको दशैंमा बाहिरबाट मात्र होइन आफ्नै गाउँका किसानले उत्पादन गरेका वस्तु किनौ, स्थानीय उत्पादनको प्रयोग गरौं, किसानको हौसला बढाऊ र आत्मनिर्भर कृषि तथा समृद्ध स्थानीय अर्थतन्त्र निर्माणमा हातेमालो गरौं।
8: थप जानकारीका लागि सम्पर्क 9556045650 र 9556039340।
9: किसानको मेहनत उपभोक्ताको भरोसा दशैं लक्षित कृषि तथा पशु हाट बजार 2083
10: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल विशिशहर नगरपालिका 7 लमजुङ सम्पर्क फोन 0665520209
12: मर्सेङ्गे एफएम 95 मेगाहर्ज

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
3: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
4: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
3: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
5: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665240497।
3: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
7: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
6: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
7: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
6: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213, 4021224, मोबाइल 9841454448।
8: यो मोबाइलले पनि तनावै दियो भने
9: हैन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मरमत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मरमत गरिन्छ नि।
3: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
9: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813943।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: sip on ya. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0663520019 0663520370 वा 590370 जानकारी गराउनुहोस्.
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो. हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि.
4: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि.
5: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ.
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्सोक लमसुङ. सम्पर्क 9841626344 9841626344.
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्.
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ.
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ.
5: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसी सह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि. थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261.
7: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: ने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
6: सम्पर्क मोबाइल नम्बर 9857133775।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Extreme energy drink.
1: 아이네 खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरु के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
5: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
4: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
6: ओहो दाई टिभी बोकेर कहाँ जान लाग्नुभयो
7: हेर न नानी अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको अनि एउटा फ्रिज नै किन्नु थियो बरु कुन पसलमा जाने होला
8: आदरणीय श्रोता अब भने हामी आजको नियमित प्रसारणको अन्त्यमा आइसकेका छौ अहिलेसम्म हामीलाई सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ हवस् त आजको नियमित प्रसारणबाट हामी सबैलाई बिदा दिनुहोस् भोलि बिहान 5:30 बजेको नियमित प्रसारणमा हाम्रो भेट हुने नै छ शुभरात्री

0: जोजो लप्पा ह्याजालो
1: झोरले
0: लास्तो फ्याकुल्ला
2: जो
0: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।